0: महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। संयुक्त इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले वदनीयतापूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानूनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसुरको दायरामा पर्ने व्याख्या गरेको छ। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा गोर्खा पत्र दैनिकमा खबर छ।
1: बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीन मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ। पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री पदको शपथ लिएको भन्दै अनुशासन समितिले 12 घण्टाभित्र लिखित जवाब पेश गर्न निर्देशन दिएको हो। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानीपानी ऊर्जा तथा सिंचाई मन्त्री राजु विष्ट तथा उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको विषयमा स्पष्टीकरण मागिएको हो। यसअघि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णय विनय आफ्नै निजी लेटर प्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन दिएको ठहर गर्दै उनको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्न सिफारिश गरिसकेको छ। उक्त विषय जानकारी हुँदाहुँदै पनि पार्टीको निर्देशन उल्लंघन गर्दै तीनजना प्रदेशसभा सदस्यले बागमती प्रदेश सरकारका मन्त्रीका रूपमा शपथ लिएको निष्कर्षसहित अनुशासन समितिले उनीहरूमाथि पनि कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। यसअघि राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकार गठनमा पार्टी सहभागी नहुने र सरकारको समर्थन वा विरोध कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको दावी गर्दै आएको छ।
0: यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्री परिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री भट्टले नेपाली कम्युनिष्ट पार्टीबाट तीन मन्त्री र दुई राज्य मन्त्री नियुक्त गरेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रीमा ओम विक्रम भाट सरल, उद्योग वाणिज्य उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा प्रकाश रावल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा खुशीराम गडौरा नियुक्त भएका छन्। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्रीमा इन्दिरा गिरी र भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा जानकी कुंवर नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यस्तै मुख्यमन्त्री भट्टले राज्यमन्त्रीलाई शपथ गराएका छन्। यसअघि सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ।
1: बदौको चर्को घाम र दर्कदो पानीमा खुल्ला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका बैंक लघुवित्त सहकारी र मिटर ब्याज पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने अडानमा छन्। ललितपुरको पुलचोक स्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि छ दिनदेखि धरनामा बस्दै आएका पीड़ितले यस्तो अडान लिएका हुन्। उनीहरूको एउटै आवाज छ, हामी 19 दिनसम्म पैदल हिँडेर काठमाडौँ आइपुग्यौं, अब माग पूरा नभएसम्म घर फर्कदैनौ। 200 भन्दा बढ़ी पीड़ित मधेसप्रदेशदेखि 19 दिनसम्म पैदल यात्रा गरेर काठमाडौँ आएका हुन्। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग भएको 12 बुधे सहमति हालसम्म पनि कार्यान्वयनमा नआएपछि आफूहरू पुनः सड़कमा आउनु परेको उनीहरूको गुनासो छ। अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनका लागि वर्तमान सरकारसँग वार्ता गर्न टोली पठाए पनि अझै माग सम्बोधन हुन नसकेको पीड़ितको गुनासो छ। यसअघि पनि पीड़ित काठमाण्डु आएर लामो समय सड़क संघर्ष गरी फर्किएका थिए। देशका विभिन्न जिल्लाबाट आएका दर्जनौ लघुवित्त पीड़ित दुधे बालक र 80 वर्ष पार गरेका वृद्ध वृद्धासहित निर्णायक आन्दोलनमा उत्रिएका छन्। खुल्ला आकाशमुनि छाता र पालको भरमा संघर्ष गर्दै आएका पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने भनेर बसेका छन्। लघुवित्त र सहकारी संस्था लगायतबाट लिएको ऋण, चर्को ब्याज, असुलीको दबाव र छल कपटका कारण आफूहरू अन्यायमा परेको पीड़ितको दुखेसो रहेको छ। कोरोना महामारीका बेला आफूहरूलाई घरभित्र थुनेर राखे पनि ऋणको ब्याज भने नरोकिएको पीड़ितको गुनासो छ। सरकार तथा सम्बन्धित सरकारवालालाई दबाव दिन त्रिपालमुनि बस्दै आएका उनीहरूले आवाज उठाएको यो पहिलो पटक भने होइन। पीड़ितहरूले आफ्ना समस्या समाधानका लागि यसअघि पनि पटक पटक सरकारको ध्यान आकर्षण गराइरहेका छन्। छाता र पालको सहारामा न्यायको याचना शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: दर्ता भएन देउवाको रिट कार्यवाही बारे छलफल गर्दै संस्थापन शीर्षकमा मध्याह दैनिकमा खबर छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा लगेको रिट दर्ता नभएपछि फिर्ता लिएको छ। पूर्व सभापति देउवाको तर्फबाट रिट सर्वोच्चमा दर्ता गर्न लगिएको थियो। नेताको तर्फबाट कानून व्यवसायले सर्वोच्चमा दर्ता गर्न गए पनि शुक्रबार भने रिट दर्ता भएन। निवेदकलाई सोमबार बोलाइएको थियो। शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको बताएको छ। दर्ता नभएपछि शुक्रबार साँझ नै उक्त रिट निवेदन सच्याउन भन्दै देउवा समूहले फिर्ता लिएको हो। शुक्रबार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल थिएनन्। महत्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधान न्यायाधीश नै नभएकाले दर्ता रोकिएको बताइएको छ। दर्ता भएन देउवाको रिट कार्यवाही बारे छलफल गर्दै संस्थापन आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
1: सरकारले सार्वजनिक सेवा प्रभावलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि र अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय सचिवालय विभाग प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न शुक्रबार पत्रचार गरिएको जनाइएको छ। कार्ययोजना अनुसार सरकारले अतिरिक्त बजेट तथा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरी आगामी 30 दिनभित्र सुधारको परिणाम नागरिक माझ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 सेवा समस्याका साथै भीड़ हुने समय र दोहोरिने कागजातको पहिचान समाधानका लागि जिम्मेवारी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानका जोखिमबारे सचेत हुन्छन्। तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश, जसले वर्षेनी सयौं परिवारको खुशी खोसिरहेको छ। तराईका खेतमा धान रोप्दै गरेका किसानदेखि अध्ययारो कोठाका भूइँमा सुतिरहेका बालबालिकासम्म सर्पदंशको जोखिममा छन्। एउटा विषालु सर्पको डसाईले केही घण्टामै जीवन र मृत्युबीचको दूरी तय गरिदिन सक्छ। यो समस्या अझै पनि राष्ट्रिय बहसको केन्द्रमा भने आउन सकेको छैन।
2: कर्मचारी तन्त्र परिचालनमा सरकारको कार्यशैलीले सिंहदरबारमा असन्तुष्टि बढ़ाएको छ। त्यसैले परिणाम स्वरूप पछिल्लो समयमा कर्मचारीहरूले राजीनामा दिने क्रम एकदमै धेरै बढ़ेको छ। पछिल्लो चार महिनाको अवधिमा 376 जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। तिनीहरूमध्ये अधिकांश माथिल्लो तहका कर्मचारी रहेका छन्।
1: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीनामा नेपालबाट हुने निर्यात बढ़ेको छ। भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको वैदेशिक व्यापारमा 2,26,14,77,68,000 रूपियाँ भएको छ।
2: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको वैदेशिक व्यापार 35.44% बढ़ेर 2,26,14,00,000 रूपियाँ पुगेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनमा 1,66,97,00,000,000 रूपियाँ रहेको कुल वैदेशिक व्यापार यस वर्ष उल्लेख्य मात्रामा वृद्धि भएको हो।
1: नेपाल उद्योग वाणिज्य महासंघले श्रम कानूनको संशोधनको विषय निजी क्षेत्रको गम्भीर चासोका रूपमा रहेको भन्दै यसमा सरकार र निजी क्षेत्रको वृहत साझेदारी आवश्यक रहने बताएको छ।
2: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाएर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गरिएको छ। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनको विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे शुक्रबार सम्पन्न उच्चस्तरीय अन्तर निकाय छलफलमा सहभागी सम्बन्ध निकायका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
1: फोहोर विसर्जन गर्न स्थायी स्थान टुङ्गो नलाग्दा रूपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। सर्वोच्च अदालतले 2083 वैशाख 4 गते डण्डाखोला किनारमा फोहोर नफाल्न अन्तरिम आदेश दिएपछि फोहोर व्यवस्थापनको उपयुक्त स्थान नगरपालिकाले भेटाउन सकेको छैन।

0: एक मात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी का नेता तथा अनुभवी राजनीतिज्ञ मिर्जा फखरुल इस्लाम अलगरित बंगलादेशको 23 राष्ट्रपतिमा निर्वाचित भएका छन्। बंगलादेशको संसदमा राष्ट्रपतिका लागि बिहिबार भएको निर्वाचनमा 78 वर्षीय अलगमगीर सत्ताधारी दलका तर्फबाट 255 मत पाएर विजयी भएका हुन्।
2: अब खेल खबर। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेप प्रतिनिधि र अन्तर्राष्ट्रिय समन्वय गर्ने नेपाल ओलम्पिक कमिटिको प्रतिनिधि सहित नेपाली टोली पाकिस्तानमा तय गरिएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुने भएको छ। पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 तयारीको सन्दर्भमा उक्त बैठक हुन लागेको हो। बैठक आगामी अगस्त 23 र 24 गते हुनेछ।
1: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा परम्परा र प्रविधिको अद्भुत संगम शीर्षकमा रूबी रौनियरले लेख्नु भएको छ। रेलसँग जोड़िएको यातायात प्रणालीमा अव्यस्त जापानमा मानिसहरू लामो दूरीका लागि रेल र छोटो दूरीका लागि साइकल प्रयोग गर्छन्। धेरै स्टेशनमा साइकल पार्किङको व्यवस्था छ। डिजिटल युगमा पनि साइकलमा पुरानै पाइपवाला तालचा लगाइएको देख्दा गजब लाग्यो।
2: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार हल्दर साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भए। साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: ए नानी, त्यो पानी नपिऊ त।
5: किन र काका?
4: त्यो पानी फोहोर छ।
5: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
8: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन 615 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
7: रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9841443432।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4
3: एकैसाथ प्रसारण भइरहेको छ। विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि नेपाली बस प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस आइरहेको छ। त्यसै गरी युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा लाइभ आइरहेका छौं भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी विभिन्न क्षेत्रका विषयमा, राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र विशेष गरी बहसमा हामी सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। आधुनिक श्रोता लयमा फर्किँदैछ राष्ट्रिय स्वतन्त्र पार्टी। संसदमा झण्डै दुईटै बहुमतको आफ्नै धारले थिचिएको रासोपा पार्टी सञ्चालनमा पनि सुस्त भइरहेका बेला सभापति रवि लामी छानेले पदाधिकारी मनोनयन र जिम्मेवारी बाँडफाँड गरेर पार्टीलाई लयमा फर्काउन खोजेका छन्। महाधिवेशनको दुई महिनापछि पार्टी लयमा विस्तारै फर्किरहेको छ। पार्टीको महत्वपूर्ण बैठक काठमाण्डुमा बसिरहँदाखेरि पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन भने पोखराको भ्रमणमा छन्, पोखराको सहरमा छन्। उहाँको भन्दा अगाडि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा पनि पोखरा पुगिसकेको भन्ने खबर हामीले प्राप्त गरेका थियौं। आदरणीय श्रोता, उहाँको नितान्त व्यक्तिगत भ्रमण जस्तो खबर मात्रै बाहिर आएको छ। उहाँ किन जानुभयो भन्ने कुरामा खासै क्लियर छैन। कतिपय रूपमा सुरक्षाकर्मीहरूलाई समेत थाहा नभएको भन्ने कुरा आएको थियो, तर उहाँसँग पीएसओ हुन्छ, सेक्युरिटी हुन्छ, सुरक्षालाई आन्तरिक खबर भए तापनि बाहिर मीडियालाई खबर गरिएको थिएन। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। प्रधानमन्त्री पोखरा हुनुहुन्छ, प्रधानमन्त्री दुमसुमसम्म जाने कार्यक्रम रहेको छ र त्यसै गरी विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दैछ आयोग। अब विदेशमा रहेका नेपालीहरूले मत हाल्न पाउँछन् त। विदेशमा रहेका नेपालीहरूको मताधिकार यो सरकारले ग्यारेन्टी गर्न सक्छ त? विदेशबाट आएर नेपालमा आएर स्वदेशमा फर्किएर धेरै नेपालीहरूले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि मतदान गरेका छन्। उनीहरूको अधिकारलाई सुरक्षित गर्न एकपटकको नेपाली सधैँको नेपाली उनीहरूका हक अधिकारहरूका लागि अहिलेको सरकारले काम गर्न सक्छ त? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। एनआरएनहरूका विभिन्न समस्याहरू छन्। सधैँको नेपाली, एकपटकको नेपाली, सधैँको नेपाली बन्नका निम्ति धेरै अन्तर संघर्षहरू भएका छन्। उहाँहरूलाई पनि नेपालको माया छ, तर उहाँहरूलाई स्वदेशमा मताधिकार गर्ने अधिकार, विदेशबाट मताधिकार गर्ने अधिकार दिन सकिन्छ त? आयुक्त गुरूप्रसाद वाग्ले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्को आयुक्त राजीव सुब्बाको नेतृत्वले समितिले सूचना प्रविधिबारे अध्ययन गर्दैछ र यतिखेर मताधिकारको बारेमा पनि धेरै अगाडिदेखि उठेको यो प्रसंग हो। अब यसलाई कार्यान्वयनको चरणमा लैजानुपर्छ भनेर पनि बहस र छलफल भइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ र हामीले तपाईँलाई जानकारी गराइरहेका छौं। अहिले माइती घरमा पनि धेरै न्याय नपाएका पीड़ितहरू न्यायको गुहार माग्दै त्यहाँ बसेका छन्। सरकारले सुन्न सकिरहेको छैन। यो भदौमा चिसो छ, पानी परिरहेको छ, कतिपय ठाउँमा धुवा धुलो छ। माइती घरमा ससाना बच्चा काखे बालकहरू च्यापेर चाहिँ त्यहाँ न्याय खोज्दै बसिरहेका छन्। तर सरकार सिंहदरबार 400 मिटरको सिंहदरबारले त्यो कुरा सुनिरहेको छैन। त्यसैले न्याय पाउनका निम्ति, न्याय माग्नका निम्ति पीड़ितहरू काठमाण्डुमा आएका छन्। आजको यो सरकारले जनताहरूलाई न्याय दिन सकेको छ कि छैन, पीड़ितहरूलाई न्याय दिन सकेको छ कि छैन, देशमा भइरहने विभिन्न समस्याहरूमा चाहिँ अहिले यो सरकार तदारूकताका साथ अगाडि बढ़न सकिरहेको छ कि छैन, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, मलेसिया जाने नेपाली सुरक्षा गार्डको उमेर हद पुनरावलोकन गर्न माग गरिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेलाई भेट गरी प्रमुख पाँच विषयमा ध्यान आकर्षण गराएको छ। संघका अध्यक्ष दीप बहादुर खत्रीको नेतृत्वमा संघ पदाधिकारीको प्रतिनिधि मण्डल शुक्रबार मन्त्रालय पुगेर भेटघाट गरेको थियो। भेटमा संघले मलेसिया जाने नेपाली सुरक्षा गार्डको उमेर हद पुनरावलोकन गरी 22 देखि 50 वर्ष कायम गर्न कूटनीतिक पहल गर्नुपर्ने लगायतका मागहरू राखेको छ। 50 वर्षसम्म सुरक्षा गार्ड राख्न पाउने गरी प्रोभिजन मिलाउन भनेको छ। आदरणीय श्रोता, सर्पदंशबाट बढ्दो मानवीय क्षति, तर सर्पदंशबाट वा त्यसको उपचार गर्ने औषधि नभएको भन्ने कुरा पनि आएको छ। सर्पदंश मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानको जोखिममा त सचेत हुन्छन्, तर गाउँघरमा धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश। सर्पले टोकेर घोडाघोडीमा मात्रै हिजो एकजना बालकको मृत्यु भएको खबर हामीले सामाजिक सञ्जालमा हेरिरहेका थियौं। सर्पको बिगबिगी छ, यतिखेर बर्खायाममा एकदमै सुरक्षित रहनुहोला, आफ्नो ख्याल गर्नुहोला। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। परराष्ट्रबाट हराए 500 ट्राभल डकुमेन्ट, 15 वर्षसम्म पनि गोपचोप। परराष्ट्र मन्त्रालयले स्टोर शाखाबाट गायब भएका ती ट्राभल डकुमेन्ट मध्ये 3 तिब्बती शरणार्थीका लागि गैर कानूनी रूपमा जारी गर्न प्रयोग भएको पनि पुष्टि भएको छ। सीआईबीले अनुसन्धान थालेको छ। 500 ट्राभल डकुमेन्ट कसले गायब पार्यो, कसको पालामा गायब भए, किन गायब भए, काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोग पत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि बिउत्याएको छ। उक्त अभियोग पत्रले अनुसन्धानकर्तालाई उनीहरूले अझै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको छ। आधुनिक श्रोता, 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानूनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गत साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। तर तल कर्मचारीहरूलाई मुद्दा दायर हुन्छ, कर्मचारीहरूलाई कार्यवाहीको दायरामा ल्याइन्छ, तर उपल्लो तहका नेताहरू, त्यसै गरी उनीहरूका सिपासीहरू, कार्यकर्ताहरू जहिले पनि किन बच्छन्? किन कर्मचारीले मात्रै कार्यवाही भोग्नुपर्ने हो? त्यो बेलाको प्रशासनमा को थिए? त्यो बेलाको राजनीतिक दल जसले राज्य संयन्त्रको नेतृत्व गरिरहेका थिए को थिए? यी सबैलाई अभियोग लाउनुपर्छ, कार्यवाहीको दायरामा ल्याउनुपर्छ, कानूनी करगरामा ब्याउनुपर्छ, सम्पत्ति छानबिन गर्नुपर्छ। आजको मात्र होइन, हिजोको पनि भोलिको पनि सबैको सरकारी पदाधिकारीहरू अर्थात सार्वजनिक पद बहाल भएकाहरूको सम्पत्ति छानबिन गर्नुपर्दछ। सम्पत्ति छानबिन गर्न सजिलो छ, किसानको सम्पत्ति छानबिन गरिराख्नु पर्दैन, कुनै एउटा व्यवसायको सम्पत्ति छानबिन धेरै गरिराख्नु पर्दैन, उसले आय स्रोत राम्रोसँग देखाउन सकेको छ भने। तर सार्वजनिक पद बहाल भएका सरकारी कर्मचारी हुन् वा राजनीतिक दलका नेताहरू हुन् वा मन्त्रीहरू हुन्, सांसदहरू हुन्, प्रधानमन्त्री हुन् वा कुनै नियोगका हुन्, कुनै राजदूतहरू हुन्, जसले यो देशको आयुक्तहरू हुन्, आयोगका पदाधिकारीहरू हुन् वा चाहिँ कुनै संवैधानिक परिषदका व्यक्तिहरू हुन्, न्यायालयका न्यायाधीशहरू हुन्, सजिलो छ सम्पत्ति छानबिन गर्न। तर सम्पत्ति लुकाउन खोजिन्छ यहाँ, सम्पत्ति पारदर्शी ढंगले सार्वजनिक गर्न किन डराउँछन् मानिस? किनभने उनीहरूले भ्रष्टाचार गरेका हुन्छन्, उनीहरूले कतै न कतैबाट अकुत सम्पत्ति कुम्ल्याएका हुन्छन्, कमाएका हुन्छन्, त्यसैले सम्पत्ति सार्वजनिक गर्नका निम्ति आनाकानी गरिरहेका हुन्छन् सामान्य भाषामा बुझ्दाखेरि। तर अहिले अब सम्पत्ति छानबिनलाई व्यापक रूपमा अगाडि बढ़ाउने गरी सरकार तदारूकताका साथ अगाडि बढ़ेको छ, यसमा हामीले साथ दिनुपर्छ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
4: हेलो भाइ, तिमी पोखरा नै छौने है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
5: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
4: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
5: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
4: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
4: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162823।
7: होइन के भयो किन बन्द भएको गाडी
8: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
8: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्न त
8: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
10: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
9: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
11: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460151
12: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
11: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
12: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडिमेड बेहुलाका दौरा सुरुवाल रेडिमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
11: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 98560308
13: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
14: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
13: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
14: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
15: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
12: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
15: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866
11: पर्वत जाने गेट सहारा एग्रोभेट
16: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
11: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
16: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
11: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8-7 बजेसम्म सेवा प्रदान गरिनेछ
15: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
11: हाम्रा सेवाहरू
15: दाँत तथा मुखको परीक्षण
11: दाँतको एक्सरे
15: दाँत सफा गर्ने
11: दाँत टल्काउने
15: मुख गनाउने समस्याको उपचार
11: दाँत रङको सिमेन्ट भर्ने
15: दाँतको जरेदेखिको उपचार
11: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
15: साधारण दाँत निकाल्ने
11: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
15: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
11: गिजाको शल्यक्रिया
15: कृत्रिम दाँत राख्ने
11: दाँत रङको वा मेटलको
17: खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
18: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
19: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ड माथि पलाएको गिजा काट्ने,
20: गिजाको शल्यक्रिया,
19: कृत्रिम दाँत राख्ने,
20: दाँत रङको वा मेटलको खुर लगाउने,
19: बच्चाहरूको दाँतको विशेष उपचार
20: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर

0: समस्या भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
1: रेडियो आदि खुला 105.4
2: चाहिँ र अध्यक्षको बहिर्गमन मात्रै पुनर्गठन हो भन्ने ठाउँबाट सोच्ने वा निष्कर्ष निकाल्ने कुराले त्यो राजनीतिक रूपमा चाहिँ न्यायोचित चाहिँ हुन सक्दैन। हामीले समय यसलाई कसरी लैजान पर्छ भने समयको दबाव परिस्थिति आजको समाजको अपेक्षा मनोविज्ञान समग्रतालाई हेरेर अब क्रमशः हामीले पार्टीलाई पुनर्गठन गर्नुपर्छ। तर व्यक्तिको परिवर्तनको विषयलाई मात्रै प्रधानता मानेर भन्दा पनि हाम्रा सोच हाम्रा कार्य संस्कृति कार्य प्रणाली हाम्रा कार्य शैलीहरू यी सबै कुरालाई हामीले कम्प्लिटली परिवर्तन गर्नुपर्ने अवस्था छ। र हामीले के व्यवस्था लगाइरहेका छौँ भने अब यो एक थरी मानिसहरू हाम्रो पार्टीभित्र बिहानदेखि बेलुकासम्म कमन अध्यक्षको त्यो चाहे सहिलो अवस्थामा होस् अप्ठ्यारो अवस्थामा होस् जहिले सुकै कमन अध्यक्षको आलोचना त्यो पनि असाध्यै त्यो अमर्यादित आलोचना गर्ने कुरालाई नै मेरो पार्टीको मुख्य काम हो भन्ने धान्ने प्रवृत्तिहरू विकास भयो हजुर। त्यसले गर्दाखेरि त्यस्ता चिजहरू चाहिँ एकपछि अर्को धन झाँगिन सक्ने खतराहरू बढ्दै जाँदाखेरि
3: उहाँको कारणले पार्टी पनि त कमजोर पनि त बन्यो नि त। निर्वाचनमा अप्रत्याशित परिणाम आउनु पर्यो होइन, भोग्नु पर्यो होइन।
2: यसलाई यसरी हेर्नुपर्छ। एउटा निर्वाचनमा हो हामीले आयौं, स्वाभाविक रूपमा यसमा हामी सबै जिम्मेवार छौं। अध्यक्ष भएको नाताले उहाँले ठूलो जिम्माको हिस्सा त लिनुहुन्छ नेतृत्वको हिसाबले स्वाभाविक रूपमा। तर यसमा यो देशमा 753 पालिका छ, त्यसका अध्यक्षहरू होला, 70 जिल्ला अध्यक्षहरू छन्, 7 प्रदेश अध्यक्षहरू हुन्छन्, केन्द्रमा छ भनेको हामी सबै अध्यक्षका हिसाबले मात्रै होइन, त्यसका सदस्य छौँ, हामी सङ्घीय सदस्य छौँ, पार्टी कमिटीका सदस्यहरू छौँ, हामी सबै यसमा जिम्मेवार छौँ। तर म यति चाहिँ के भन्न चाहन्छु भने हामी जुन तरिकाबाट हिजोको हाम्रो के हाम्रो कामको संस्कृति थियो, कामको शैली थियो, संगठन परिचालनको हाम्रो जे ढाँचा थियो, संगठनका जे संरचनाहरूको अवयवहरू जे बनिरहेका छन्, तिनको समुदायसँग वा जनतासँगको सम्बन्धको जे हाम्रो एउटा परिस्थिति छ, यी सबै त्यसलाई एज इट इज राखेर चाहिँ अब यो आन्दोलन नेकपा एमाले सुदृढ ढङ्गले अगाडि बढ्न सक्दैन। त्यस कारण एउटा निष्कर्ष के निकाल्न पर्छ भने हामी पनि यो पार्टीमा अलि लामो भविष्य भएकै कार्यकर्ता हौ, कमन नेतृत्वहरू त पटक पटक सांसद हुनुभएको छ, मन्त्री हुनुभएको छ, प्रधानमन्त्री हुनुभयो, विभिन्न चाहिँ राजकीय भूमिका मार्फत चाहिँ देशको सेवा गरिसक्नु भएको छ, तर उहाँहरूको भविष्य कम छ। तर हाम्रो के छ भने हामी भविष्य लामो भएको कार्यकर्ताले के सोच्नुपर्छ भने आज हामी जे निर्णय गर्दैछौँ त्यो निर्णयले पार्टी फेरि अर्को अनन्त अन्तर्वृत्तीय श्रृङ्खलामा नफसोस् भन्नेतर्फ चाहिँ हामी सचेत हुनुपर्छ। त्यो किन मैले भन्दैछु भने अस्तिको फागुन 21 गतिको निर्वाचनको परिणामलाई मात्रै हेरेर हामीले कमल अध्यक्षको प्रमुख जिम्मेवार हो, त्यस कारण उहाँलाई विदा गर्नुपर्छ भन्ने ढङ्गबाट निष्कर्ष निकाल्यौँ भने कल्पना गर्नु र त्यस अनुसारको निर्णय गऱ्यौँ भने अब पर्सि प्रदेशको चुनाव आउला, स्थानीय तहको चुनाव आउला, त्यहाँ चाहिँ अर्को अध्यक्षले चाहिँ नेतृत्व गर्दै गर्दा कल्पना गर्नुहोस् त्यहाँको परिणाम पनि एकदमै सुखद हराभरा आउँछ भन्ने कुराको त कुनै सुनिश्चित होइन। यहाँ त कस्तो नजिरको श्रृङ्खलाको प्रारम्भ हुन सक्छ भने अब पार्टीका सर्वनाश पराजित गराउँदाखेरि अध्यक्षलाई विदा गराउन सकिन्छ भन्ने एउटा नजिर स्थापित गराइदिएर त्यस हिसाबले चाहिँ तलको परिणामै अनुचित निकाल्ने खेलोमेलो पनि पार्टीभित्र अनेकौँ खालको षड्यन्त्रहरू कहिलेकाहीँ काहीँ कतैबाट केही मेलोमा गलत मनोविज्ञान भएका मानिसहरू हुन्छन्, सहज असहज अनेकौँ हुन सक्छ भनेको यो पाटोलाई पनि हामीले
3: पार्टीमा अल्पमतमा पर्दा पर्दै पनि कति चाहिँ अब त्यो पदैमा बसिराख्ने भन्ने कुरा पनि त आउँछ नि त होइन। किनभने पदाधिकारीहरूले त व्यापक रूपमा आलोचना गरि नै राख्नु भएको छ, तल्लो तहमा पनि त्यही किसिमको आलोचना छ भन्दा नेतृत्वले अब अलिकति सुझबुझपूर्ण निर्णय लिनुपर्ने बेला भएन। हरेक पार्टीमा रिफर्म हुँदैछ नि त अहिले।
2: यस्तो छ हजुर, मैले चाहिँ के छ भने यो विषयमा हाम्रो नेतृत्व निर्माणको चाहिँ एउटा आफ्नो श्रृङ्खलाहरू हुन्छन्। पार्टीभित्र प्रश्न उठेको सत्य हो, अब नेतृत्वले अब बिस्तारै हात उठाउनुपर्छ भनेर उठेको कुरा सत्य हो। मेरो चाहिँ मेरो आफ्नो व्यक्तिगत मेरो भनाइ के हो भने नेताहरूले चाहिँ कतिपय कुराहरू अब हामी स्वैच्छिक ढङ्गबाट हामीले नै यसरी निर्णय गऱ्यौँ भनेर उहाँहरूले सोचेर फैसला गरेर आउने कुरालाई त्यसलाई स्वाभाविकै मान्नुहोला। तथापि पनि बलजस्ती जस्तो आजको दिनमा यही नै सल्लाह गरौँ।

0: तर तब हुन त सामाजिक सञ्जालमा वा तपाईँको मिडियामा यस्तो बसले हामीलाई हाम्रो पार्टीलाई चाहिँ के गर्ने कसो गर्ने भन्ने कुरामा त पुर्याउँदैन। तथापि तपाईँले जे प्रसङ्ग राख्नुभयो कल्पना गर्नुहोस्, श्रद्धेय अध्यक्षज्यूको आजको सन्दर्भमा भनाइ के छ भन्दा उहाँले म 11 महाधिवेशनबाट आएको हुँ, म पार्टी एउटा संकटमा छ, संकटको बेलामा म पिठ्यौं फर्काएर म पार्टीलाई यतिकै छोडेर जाँदिन। अर्थात उहाँको भनाइ के छ भने पार्टीलाई म अझ राम्रो गर्ने गरी भोलिका चुनावमा पार्टीलाई विजय राजनीतिक शक्ति बढाउने गरी म पार्टीलाई एक ढिक्का बनाउँछु, एकीकृत बनाउँछु, त्यस हिसाबले म एक अहिले चाहिँ यो संकटमा छोडेर हिँड्दिन भनेर पार्टीको अध्यक्षले त पब्लिकली बोलिसक्नु भएको छ, भनिसक्नु भएको छ। त्यस कारणले गर्दा पार्टीको 11 राष्ट्रिय महाधिवेशनबाट ठूलो मतका साथ निर्वाचित भएको एउटा नेतृत्वले 6-8 महिनामै चाहिँ तिमी हट्नुपर्छ भन्दै गर्दा कसैले हामीले उहाँको कुरा त आइसक्यो। त्यस कारण अनि हटाउनु पर्छ र हटाउनु हुँदैन भन्ने ढङ्गको चाहिँ बहसमा पार्टीलाई प्रवेश गराउन हामी सक्छौँ कि सक्दैन, यसले पार्टीलाई एकताबद्ध बनाउँछ कि पार्टीलाई विभाजनतर्फ लैजान्छ वा पार्टीभित्र अर्को एउटा द्वन्द अलिक फराकिलो अन्तर्विरोधतर्फ लैजान्छ भन्ने कुरा हामीले सोच्नुपर्छ। त्यस कारणले गर्दा म के भन्छु भने अब लिडरसिपले एउटा चाहिँ अब हामी सबै अग्रज लिडरसिपहरूले के चाहिँ सोच्नुपर्छ भने अब बिस्तारै अब हामीले अब क्रमशः अब भोलिका दिनमा अब अहिले हेर्नुहोस् हामी एकदमै टर्बुलेन्समा छौँ, एकदमै उतार चढावमा छौँ। यो टर्बुलेन्स पार गर्नका लागि चाहिँ नेताहरूको बीचमा एकता जरुरी छ, त्यो शीर्षस्थ नेताहरूको बीचको अन्तर्विरोध होइन, त्यो एकता जरुरी छ। यो टर्बुलेन्स पहिला टारौँ, यो टर्बुलेन्स टारेपछि त्यसपछि गन्तव्यमा पुग्नेसम्म हामी अलिक स्मुथ एउटा चाहिँ छलफल गर्ने एउटा हेल्दी डिस्कसन गर्ने स्थितिमा हामी अलिकति एउटा फेजमा पुग्छौँ नि। अहिलेको फेजमा चाहिँ अन्तर्विरोधलाई अन्त्य गरेर एकता हो आजको मुख्य शर्त भनेको चाहिँ हजुर एकता हो।
1: त्यसो अब एउटा कुरा छ नि, जस्तो अहिलेको अवस्थामा चाहिँ अब सरकारका गतिविधिहरू यहाँले नजिकबाट निहालिराख्नु भएको छ, करिब करिब 5 महिना होइन पुग्न थाल्यो अब, किनभने राज्यमा 2/3 नजिकको सरकार छ जसले दिनुपर्ने डेलिभरीका कुराहरूदेखि लिएर सुशासनका कुराहरूदेखि लिएर भ्रष्टाचारमा शून्य सहनशीलतादेखि लिएर सरकार र राष्ट्रपा पार्टी किनभने पहिलो ठूलो दल भएको कारणले गर्दाखेरि उसका आन्तरिक अन्तर्मत विरोधहरू र सरकारका एक्सनहरू जुन तरिकाले चाहिँ ती बगिरहेका छन् यसलाई तपाईँहरू कसरी लिनु भएको छ महेश वर्तलाले?
0: यस्तो छ सर, सरकारले वा जुनसुकै राजनीतिक पार्टीले निर्वाचन मार्फत जतिसुकै जनमत प्राप्त गरे पनि उसले आफूलाई हिँड्ने मार्ग आफैले तय गर्ने होइन, संविधानले दिएको मार्गमा ऊ हिँड्छ भने, कानूनी प्रबन्ध बमोजिमका निर्धारित मार्गमा ऊ हिँड्छ भने उसले जरुर अपेक्षा गरेका कयौं परिणामहरू निकाल्न सक्छ, त्यस हिसाबले उसले सिङ्गो देशलाई ड्राइभ गर्न सक्छ। तर यहाँ त त्यो के देखियो भने सरकार सरकारका नेतृत्व कम्प्लिटली संविधान र कानूनी प्रबन्धहरू र लोकतान्त्रिक संस्थाहरूका निर्णय वा फैसलाहरू वा निर्देशनहरूलाई उसले अनदेखा गर्ने, अरुचि मान्ने, त्यसलाई अस्वीकार गर्ने, जे पथमा हिँडेर अगाडि बढ्यो यसले के देखाउँछ, यो छोटो 4.5 महिनाकै बीचमा यसले के देखाउँछ भन्दा फागुन 21 गते आम निर्वाचन मार्फत प्राप्त भएको जनमत जनादेश यो असफलताको दिशातर्फ अगाडि बढ्यो। यसलाई जोगाउन सक्ने सामर्थ्यमा राष्ट्रिय स्वतन्त्र पार्टी आफै रहन नसक्ने स्थितिमा उपुग्दैछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले त सभापति एक्सनमा हुनुहुन्छ नि त, अहिले तपाईँले देखिरहनु भएको छ नि त, होइन काबुमा ल्याउने काम त प्रयत्न त देख्नु भएको छ नि त।
0: ठिकै, उहाँ एउटा राजनीतिक दलको हिसाबले उहाँ सभापतिजी हुनुहोला, उहाँको कुरा एउटा विषय हो, उहाँ त एउटा पार्लियामेन्टको त पार्लियामेन्ट मेम्बर र हो, संसद दलको हिसाबले हेर्नुहुन्छ भने दलको सभापति भए पनि दलको त सदस्य मात्रै हो। तर मुख्य कुरा त के हो भने हामीले जान्ने, देशले जान्ने र जनताले बुझ्ने, संसदले चिन्ने जान्ने भनेको त सरकारको नेतृत्वलाई बुझ्ने हो, सरकारलाई बुझ्ने हो। सरकारले तपाईँ सामान्य कुरा होइन नि, जुन संस्थाबाट सरकार जन्मियो, जुन संस्थाको सर्वोच्च नेता भनेको प्रधानमन्त्री हो, त्यो संस्थाप्रति प्रधानमन्त्रीको यति धेरै अरुचि, संसदप्रति यति धेरै गैर जिम्मेवार उहाँको चाहिँ अवस्थाले तपाईँ देश त अब कहाँ जाँदैछ तपाईँले अनुमानै लाउन सकिरहनु भएको छैन। मन्त्रीहरूका व्यवहारहरू तपाईँले हेर्नुभयो भने सार्वजनिक रूपमा यो यस्तो यति अब हामी आफैलाई पनि एउटा चाहिँ यति धेरै लाज मान्नुपर्ने अवस्था छ कि सार्वजनिक फोरमहरूमा समेत देशको गृहमन्त्रीले म गृहमन्त्री हो कि होइन, कहिले काहीँ म आफै अनभिज्ञ पर्छु भन्दै पिएसओलाई सोधिरहेका पछि भिडियोहरू हामीले चाहिँ छ्याप छ्यापी सुन्दाखेरि हामी कस्तो ठाउँमा पुगेछौँ जनताले कसरी सोचिरहेका रहेछन् भन्ने देख्छौँ। एउटा सांसद खुलेआम मान्छेलाई आरोपित मात्रै गर्दैन, ऊ फैसला न्यायाधीश सर फैसला गर्छ, उसलाई चाहिँ दण्डित गर्न भन्छ, सुरक्षा निकायको एउटा चाहिँ प्रमुखहरूलाई, ब्युरोक्रेसीका चाहिँ प्रमुख मानिसहरूलाई, यसरी हरेक क्षेत्रका राज्यका सबै इन्स्टिट्युसनहरूलाई थर्काउने, धम्क्याउने, दबाब दिने, आफू अनुकूल काम गर्न चाहिँ उसलाई लगाउन खोज्ने, नमान्दाखेरि जे पनि घिसार्छु, मार्छु, खुट्टा काट्छु, खुट्टा भाँच्देऊ, यी सबै भनिदिने, यो त पञ्चायत कालमा पनि यस्तो छुट थिएन होला हजुर, यो त राणा कालमा पनि थिएन होला हौ। एउटा रेस्पेक्ट भन्ने कुरा हुँदैन, पाँच वर्षको लागि जम्मा चाहिँ आएको एउटा सांसद थिए अनि हरेक एउटा थाई राज्यका संरचनाहरूमा पुगेको छ, त्यसलाई पुरै खलबलाइदिएको छ, कमजोर बनाउन भूमिका खेलेको छ, अथोरिटीहरूलाई प्रमुखहरूलाई कर्मचारी पदाधिकारीलाई धम्काएको छ, थर्काएको छ, सामान्य मर्यादा पनि नराखिएन। म वकिल हो भन्ने एउटा विद्वानहरू समेत कस्ता कस्ता दलिल एउटा अगाडि मिडिया राखेका छ, युट्युबहरू अगाडि देख्ने बित्तिकै जे पनि बोलिदिएर राज्यका समग्र संरचनाहरूलाई हेर्नुहोस्, निष्पक्ष ढङ्गबाट कानुन बमोजिम स्वतन्त्र भएर काम गर्न सकिने परिस्थिति आज शून्य भयो। यो त राज्य त असफलताको दिशातर्फ जाने स्थिति हो नि। त्यसकारण म फेरि पनि भन्न चाहन्छु, राष्ट्रपतिले राम्रो जनमत प्राप्त गरे, यो सरकारले कसैको बैशाखी र फेरो समाउन पर्दैन सरकार सञ्चालनमा, उसले कमजोर यो सरकारसँगको अपेक्षा नागरिकले गरेकै हो, शासन गरेको हो, विकास गरेको हो, डेलिभरी गरेको हो, आज समग्र देशको सप्लाई आपूर्ति संरचना ध्वस्त भएको छ, न त तपाईँ अन्तर्राष्ट्रिय सम्बन्धसँगको हाम्रो चाहिँ तपाईँको देश संरचना हो त्यो बलियो भएको छ त्यो पनि छैन, आज लगानी योग्य पुँजी 15 खर्बभन्दा बढी ब्याङ्कमा आएर बसिराखेका छ, लगानीको वातावरण छैन, रोजगारीको अवस्था सिर्जना हुने सिर्जना बेरोजगार बढिरहेका छ, देशको सामान्य जनताको चुलोको लागि, किसानको मलको लागि, बिउको लागि, किसानले उत्पादन गरेको तरकारी कृषि उत्पादनको बजारको सुनिश्चितताका लागि के तपाईँ सहज देख्नु भएको छ? आज बजारको
1: हिजोको पनि समस्या हो,
0: मैले भने यो समस्या समाज रहेसम्म रहन्छ, तर राज्यको मेकानिजमले काम गर्न सकेन भन्ने कुराको निष्कर्ष होइन हजुर। यो हिजो र आज तपाईँ हिजोको र आज तुलना गर्नुहोस् न, 4 महिना अगाडि के थियो? उहाँहरूले यो देशलाई स्वर्ग बनाउँछु भनेको हो, ल ठिक छ, हिजोको अवस्थालाई मैले कम्प्लिटली राम्रो अवस्था भन्दिनँ, तर त्योभन्दा आज वर्स्ट सिनेरियोमा गएको छ कि त्योभन्दा झन् राम्रो हुँदै गएको छ, मलाई केमा भनिदिनुहोस् त? अहिले उहाँहरूले गरेको भनेको यति हो, जुन कुरालाई कुनै अनुसन्धान गर्न पर्दैन, कुनै प्रमाणले प्रमाणित गर्न पर्दैन, कुनै तथ्यले प्रमाणित गर्न पर्दैन, गृहमन्त्रीसँग पुलिस छ, प्रशासन छ, प्रधानमन्त्रीसँग प्रशासन छ, गृहमन्त्री छ, राज्यका संयन्त्रहरू छन्, स्रोत छन्, हो फलानालाई समाउ भन्यो भने उहाँहरूले 2 दिनमै जेल हालिदिन सक्नुहुन्छ, त्यति मात्रै हो। जुन कुरा अदालतबाट प्रमाणित हुन सक्दैन भनेको पूर्वाग्रह गर्न उहाँ प्रतिशोध साध्न सकिने सामर्थ्यभन्दा बाहिर यो सरकारको तपाईँले के देख्नुभयो त? ल भन्नुहोस् त, ल सुदूरपश्चिम रोल्पामा त्यत्रो विजोग छ, विचारको अपेक्षा गरेको छ, रोल रुकुमतिर बाढी पीडितले चाहिँ पहिरोमा परेर जनता त्यो अपेक्षा गरेका छ, एउटा मन्त्री सामान्य रोग लाग्दाखेरि हेलिकप्टर चार्टर गर्छ, जनताको उद्धारमा सरकारको सहभागिता उपस्थिति कहाँ छ? प्रधानमन्त्री तपाईँ कहाँ भेट्नुहुन्छ? यो देशमा प्रधानमन्त्री कहाँ छ ल भन्नुहोस् त?
1: प्रधानमन्त्री
0: बल्ल थाहा पायो कि मुस्तानतिर हुनुहुन्छ अरे? भनेको यो देशको प्रधानमन्त्री जनताको मुद्दासँग भिजिबल छैन, जनतासँगको अन्तर्क्रिया संवादमा छैन, संसदसँग ऊ जोडिन चाहदैन, तथापि देश
1: भनेको
0: त्यो जतिको लज्जाको विषय नेपालको इतिहासमा प्रधानमन्त्रीलाई कोड गरेर तिमीलाई तिमी संसदमा आऊ भन्नपर्ने स्थिति भनेको यहीँबाट तपाईँ के देख्नुहुन्छ भने सुशासनको लागि नेतृत्व गर्छु भने
1: प्रधानमन्त्रीलाई नेपालको संसदमा रुलिङ गरेको छ, यो पहिलो घटना हो?
0: यो त लज्जाको, सायद मेरो विचार मेरो मैले जाने अनुसारको हुन सक्छ, यो यो विरलैको घटनाभित्र पर्छ, यहाँ मात्रै होइन, संसदीय लोकतन्त्र भएको विश्वका कुनै पनि देशमा, कुनै पनि देशमा प्राइम मिनिस्टर त एकदमै सभामुखलाई त भनेको भने म आउँछु है, म छलफल गर्न समय दियो, म आउँछु है भन्नपर्ने हो नि, त्यो त राष्ट्रपतिले अझ बढी भन्नपर्ने हो, किन राष्ट्रपतिले त चेन्ज दिनुपर्ने थियो नि, तर ऊ त के रहेछ भने यो एकदमै हेर्नुहोस् कोठरीभित्र लुकेर कालो योजनामा मात्रै रमाउनेहरूबाट र अनुभवहीनता होइन, उहाँहरूको जुन संस्कारहीनता होइन, यो तरिकाबाट मुलुकलाई लैजान सक्दैन। फेरि किन हामीले हेर्नुहोस् छिमेकीसँगको सम्बन्ध होस्, अन्तर्राष्ट्रिय सम्बन्ध होस्, हामीले सुमधुर गराउनै पर्छ आजको ग्लोबल भिलेजमा, अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमहरूमा समेत प्रधानमन्त्रीको सहभागिता हुनुपर्छ, त्यो देशको लागि हो, उहाँको लागि होइन नि। बालेन्द्रजी त हाम्रो पनि प्रधानमन्त्री हो, देशको प्रधानमन्त्री हो भने उहाँले अन्तर्राष्ट्रिय फोरमहरूलाई सदुपयोग गर्नुपर्छ, देशको पक्षबाट उहाँले त्यसलाई देशको हितको प्रवर्धन गर्ने गरेको सम्बन्धहरूलाई सुदृढ गर्नुपर्छ। त्यस कारण एउटा प्रधानमन्त्री कमजोर पर्दा, एउटा सरकार कमजोर हुँदा त्यो अर्को कुनै सरकार कुनै दललाई राजनीतिक रूपमा चुनावी फाइदाको मात्रै रूपमा हेर्नु हुँदैन, त्यसले पार्ने चाहिँ दूरगामी देशको चाहिँ हितको लागि पार्ने असरहरूका बारेमा पनि हामीले हेर्नुपर्छ। आजको सरकारबाट देशभित्रको समग्र जीवन सञ्चालनमा परेको कठिनाई कुरा मात्रै होइन, अन्तर्राष्ट्रिय सम्बन्धहरू, हाम्रो जुन खालको छिमेकीहरूसँगको सम्बन्धको विषय छ, यी सबै विषयहरूमा पनि एकदमै अप्ठ्यारो ठाउँबाट हामी हाम्रो चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध, हाम्रो कूटनीति हामी त्यस त्यस हिसाबमा पनि गइरहेको छ जस्तो देखिन्छ। त्यसले गर्दा सरकारबाट हामीले धेरै अपेक्षा होइन हजुर, उसले नबिगारिदियोस् भन्ने कुरा मात्रै हाम्रो अहिले कामना हो, तर उसका कारणले गर्दाखेरि जनताको स्थिति नाजुक, देशको स्थिति नाजुक दिशातर्फ जान्छ भन्ने संकेतहरू, र त्यति मात्रै होइन, म सुन्याइदिन्छु सुन्याउँछु, फागुन 21 को जनमत जुन उत्साहका साथ जनताले प्रदान गरेको थियो राष्ट्रपतिलाई, यो टिकाउन नसक्ने अथवा यो नै असफल हुने दिशातर्फ अहिलेको सरकार, प्रधानमन्त्रीजी र सांसदहरूको व्यवहार क्रियाकलापबाट त्यस्तो देखिने छ, त्यो दुःखद कुरा हो, देशको लागि त्यो हितकर होइन, हानिको विषय हो।
1: हस् महेश बरथुलाजी, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: हस् धन्यवाद,
1: नमस्ते। नेकपा एमालेका नेता महेश बरथुला आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी।
3: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ, साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
5: सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ, फेरि पर्सी घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
6: यति सानो कुरामा पनि के को चिन्ता, वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
5: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए, तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
6: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
5: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
6: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
5: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
6: पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
5: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौर प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल, सम्पर्क मोबाइल 9840071481 र 9803054415।
2: रेडियो आदिखोला 105.4
7: हर विषयमा सरो बहस, नेपाली बहस,
8: यस नेपाली बहसका साथमा
9: प्रीति तयारी चौचौ
10: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक
1: डिस होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा विश्लेषक डाक्टर सुरेन्द्र केसी हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ। डाक्टर साहब, यतिखेर बालेन सरकार परिवर्तनको प्रतीक मान्न सकिन्छ कि पुरानै राजनैतिक संस्कारको यो नयाँ संस्करण मात्रै हो? 4-5 महिना भयो, अब अलिकति विश्लेषण गर्ने बेला भयो यसलाई सरकारलाई।
11: यसको नयाँ कुरा चाहिँ धर पकड छ, अरू चाहिँ मैले देख्दा उस्तै हो।
1: भनेपछि हिजो पुराना दललाई भ्रष्टाचार र व्यतिथिको आरोप लगायो, आज आफै सत्तामा हुँदा यसले अलिकति सुशासन दिन सक्ने खालको विश्वास गर्ने वातावरण बन्दै गइरहेको छ कि छैन?
11: अब त्यो त कसरी बन्छ र उही संयन्त्र उनै मान्छे हुन् ओलीका पिठुहरू जम्मै नियुक्त हुन थालिहाले नेवानीमा एउटा 90 वर्षको बुढो नियुक्त गरेको पनि अदालतले बदर गर्थ्यो भन्ने छ यो सरकारले गरेका
1: उहाँको त बर्खास्त भइसक्नु भयो बदर भयो नि
11: त्यही त भन्छु अदालतले बर्खास्त गरिदियो भन्ने छ बोल्नै दिनुहुन्न तपाईँहरू ऋषि धमलाको मोडल खतरा हुन्छ कि
1: होइन होइन गर्नु न गर्नु न बोल्नु
11: परिवर्तन भनेको तपाईँहरू नै उस्तै हुनुहुन्छ त अरू मात्रै परिवर्तन भनेर हुन्छ र आफू पनि बद्लिनु पर्यो नि त
1: होइन हामी त बद्लिया छौँ डक्टर साहब यहाँले बोल्नलाई एकदम फ्री छ
11: अब प्रश्न एउटा सोधेको छैन त्यो पुरानै मोडल भइहाल्यो नि यो त
1: डक्टर साहब
11: त्यसकारण अब अदालत जति पनि सरकारले चालेका कदमहरू मध्ये मलाई लाग्छ अदालतले सदर गरिदिएको एउटा पनि छैन सबै नै बदर गरिदियो भनेपछि अदालत एउटा बाटोमा छ र पुरानो संयन्त्रबाट पुराना मान्छेहरूबाट बनेको संयन्त्र अदालतमा छ प्रहरीको प्रमुखमाथि नै त्यत्रो आरोप छ तपाईँले देखिहाल्नुभयो सांसद भन्नेको त हिजो तपाईँले त्यो एलिसा तामाङ कि के भन्नेको त मेयरहरूसँग त्यो त पदेडामा पनि हुँदैन त्यस्तो
1: झगडा
11: त्यहाँबाट तपाईँहरू के आशा गर्नुहोस् बेकार हो त्यो आशा गर्नु नै बेकार छ आधारभूत रूपमा मैले अझ ओह्रालो छ उकालो छैन
1: होइन जुन तरिकाले चाहिँ जनताले म्यान्डेट दिएका छन् दुईटै नजिकको सरकार छ अहिले भट्टाभट्ट नियुक्तिमा चाहिँ नेपाली सेनाका पूर्व रथीहरू पदाधिकारीहरू चाहिँ नियुक्त भइरहेका छन् होइन यहाँले भनिहाल्नुभयो दलीय संगठनका व्यक्तिहरू चाहिँ नियुक्त भइरहेका छन् भन्दा यो चाहिँ यो सत्ता सरकारले वा चाहिँ जनताले मत दिएका प्रतिनिधिहरूले चलाउँछ कि कसले चलाउँछ त्यसो भए
11: भनियो त सिस्टमले चलाउने हो प्रतिनिधिहरूले नीति दिने हो अब नीति दिने भनेको हाउस हो हाउसमा प्रधानमन्त्री जाँदै नजाने अनि त्यो पठाएर के गर्ने के भन्ने भनेको नि मैले त केही पनि देखाएको छैन त अनि
1: तर बालेनको जुन आक्रामक शैली र प्रत्यक्ष शैली लोकप्रिय थियो यो चाहिँ अहिले यो सञ्चालनार्थ राष्ट्र सञ्चालनका निम्ति त्यो शैलीलाई प्रयोग गर्न खोज्दा उहाँ आफै ओह्रालो यात्रामा लाग्नु भएको हो उहाँ चाहिँ सुधार्नुपर्ने देखिएको हो डाक्टर साहब
11: डाक्टर
1: साहब सुन्दै हुनुहुन्छ हामीलाई
11: हजुर सुन्दैछु
1: भन्नु बालेन सरकारको जुन एउटा शैली छ नि त्यो शैली हिजो महानगरमा देखिएको शैली चाहिँ सत्ता र सरकारमा देखाउन खोज्दाको परिणति त होइन कतै
11: नै यो त अब त्यो एउटा प्राविधिक कुरा हो जे तपाईँले सोध्नु भएको छ मुख्य कुरा चाहिँ राज्य सत्ता भनेको एउटा प्रणालीले चल्छ त्यहाँ संयन्त्रहरू हुन्छन् ती संयन्त्रहरू सञ्चालित छन् कि छैनन् भन्ने कुरा हुन्छ त्यो सञ्चालनको लागि तत्पर भएर बसेको संयन्त्रलाई पोलिसी दिने हो क्या तिमी यो गर यो गर यो गर यसो गर यसो गर यसो गर नयाँ सरकारको नीति यो हो हाम्रो मिसन यो हो हाम्रो भिजन यो हो भनेर दिने र त्यसलाई अनुगमन गर्ने त्यो प्रणाली चाहिँ राष्ट्रिय प्रणाली भनिन्छ अब त्यो बारेमा यहाँ अब मान्छेले सुनेकै छैन त्यो त एक खालको जङ्गली युग जस्तो छ यहाँको मैले सबै देख्दाखेरि त्यहाँबाट नयाँ कुरा आशा गर्नु नै मूर्खता हो त्यो सम्भवै छैन हुँदै जाने कुरा हो एक दुई सय वर्षपछि भयो भने हामीहरू जिउँदै हुँदैनौ नाति पनातिको पिँढीले त्यो देख्छ हामीले कथा हाल्ने जस्तो कुरा हुन्छ अरू केही हुँदैन
1: तर उहाँहरूले त भन्नुभएको छ नि त भ्रष्टाचारमा सुन्ने सहनशीलता होइन सम्पत्ति छानबिन सम्पत्ति शुद्धिकरण होइन यो जुन तरिकाले चाहिँ जनताले म्यान्डेट दिएका छन् त्यसलाई चाहिँ हामीले 5 वर्षसम्म केही नभए पनि एउटा जग बसाल्छौँ भन्ने दृढता छ नि त होइन
11: त्यो भन्ने त एउटा कुरा हुन्छ नि त हामीलाई त गराई चाहियो होइन अब एउटा सांसदकै सुनिरहेको थिएँ मैले ग्यासको अभाव त छ वास्तवमा भनेर एउटा साधारण आपूर्तिसम्ममा किनभने आफ्नो हातमा केही छैन ग्यास आफूले उत्पादन गर्ने होइन पेट्रोलियम आफूले उत्पादन गर्ने होइन जुन चिज अर्काको हातको हुन्छ त्यसको खटन पटन पनि अर्काकै हातमा हुन्छ त्यो तथ्य हामीले बुझिदिउँ भनेदेखि सहज हुन्छ बुझ्दै नबुझिकन कुर्ल्यो भने बुझ्दै नबुझिकन यहाँ गर्छु त्यहाँ गर्छु यस्तो भयो त्यस्तो भयो भनियो भने त्यो भन्नलाई हुन्छ त्यो गर्नलाई हुँदैन
1: तर अलिकति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले चाहिँ पार्टीलाई अलिक कमान्ड गर्ने सरकारलाई कमान्ड गर्ने संसदीय दलको के नभए पनि यो प्रयास गर्ने होइन त्यसलाई चाहिँ संसदीय दललाई चाहिँ चलाउन खोज्ने त्यो तरिकाले चाहिँ उहाँ अगाडि बढ्न खोज्नु भएको हो बालिनजी प्रति अलिकति केही पछिल्लो समय चाहिँ त्यो ग्राफ चाहिँ घट्दै गएको हो जनमतको
11: त्यो त देखिएकै छ अब यो राष्ट्रपतिको पंक्तिको चाहिँ एउटा खतरनाक पक्ष के थियो भने उनीहरूलाई मन नपरेको कुरा भन्ने नै हुँदैन र एउटा बटालियन जस्तो सोसियल मिडियामा हुन्छ र गाली गलौज गर्नको लागि उनीहरू तरवार लिएर उभिएका हुन्छन् त्यस कारण उनीहरूको बारेमा केही पनि भन्न सकिँदैन बोल्न सकिँदैन बिस्तारै चाहिँ अब उनीहरू पनि उस्तै मान्छे रहेछन् भन्ने हुँदै गएपछि एक दुईजना मान्छेले अलिअलि मुख छोड्न थालेको चाहिँ देखिन्छ अब जहाँसम्म रवि लामिछानेको कुरा छ सुशासनको कुरा छ जे आरोपहरू उहाँमाथि छन् त्यो आरोप लागेको व्यक्तिले सुशासनको कुरा गर्नै मिल्दैन भन्ने चाहिँ इन्टरनेसनल ल को दृष्टिकोणले. अब यहाँ त स्यालोको हुँ, यहाँ त भक्त हनुमानहरू हुन्छन्, त्यस्तो जंगली एउटा संस्कार र परिपाटी भएको देशमा त तत्त्वको कुरा त कहिले पनि आउँदैन. त्यसकारणले मैले भने अलिकति पर्खिनुपर्छ, अहिले नै हतार गरेर केही पनि हुँदैन, समय लाग्छ. अब प्रधानमन्त्री राष्ट्रपतिकै कुरा गर्दा सम्मेलनमा भरतपुर जानुभएको सिङ्गो एउटा चाहिँ रिसोर्ट हेरी रिजर्भ गरेको भन्ने कुरा त पुरानो भइहाल्यो. फेरि यता लाग्नु भएको छ
1: मुस्ताङ,
11: 15 रूम चाहिँ रिजर्भ होटलै खाली गराउनु भएको छ भनेर सुनिन्छ. अब चाहिँ तपाईँहरूले सुशासन भनिदिनु भएको छ, यो सुशासन हो के त भनेर हामीले प्रश्न उठाइदिउँ भने पारा भाइले जस्तो झम्किने होला फेरि. त्यसकारणले अलिक सजिलो सजिलो प्रश्न गर्नु न, मुख मिटाउने खालको.
1: होइन, बालिनले लगातार पार्टीका सबै बैठक बहिष्कार गर्दै गएका छन्, यो किन भइरहेको छ यस्तो चाहिँ?
11: कसले बहिष्कार गरेको?
1: बालिनले वरिष्ठ नेता, उहाँ हिजो पनि केन्द्रीय समिति थियो, हिजो चाहिँ संगठन विभागका प्रमुखदेखि लिएर धेरै विभागहरू चाहिँ पूर्ति गरिरहेको छ पार्टीले, राष्ट्रपतिले, तर उहाँले बहिष्कार गर्दै हिँड्नु भएको छ लगातार. होइन, जता जानुहुन्छ आर्मीको ब्यारेकभित्रै होइन बस्नुहुन्छ, होइन सुरक्षाको दृष्टिकोणले कसैलाई थाहा नै हुँदैन भन्ने समाचार पनि आए. यो के हुँदैछ, यो किन भइरहेको छ?
11: त्यसलाई सुशासन भन्नुभएको छ तपाईँहरूले, यसमा त पत्रकारहरूको पनि ठूलो कृपा छ. उहाँले बहिष्कार गरेको पनि होइन, त्यो जब पार्टीको मिटिङ त उहाँलाई त्यो परिपाटीबाट हुर्किएको मान्छे नै होइन. सदनमा त अनुपस्थित रहने व्यक्तिले जब पार्टीको बैठक के हो र भने
1: लगातार बहिष्कार भइरहेछ नि त, होइन? एउटा प्रधानमन्त्री हो, पार्टीको वरिष्ठ नेता हो, वा चाहिँ उहाँले के वास्तै नगर्नु भयो त्यसो भए?
11: होइन, त्यो उहाँको तपाईँहरूले सुशासन नयाँ शैली के भन्नु भने हो त्यही हो सुशासन. उहाँको आफ्नै फन र नयाँ शैली हो, त्यसमा हामीले एडजस्ट हुन सि हामी चाहिँ सुध्रिनुपर्छ. हामीले चाहिँ उहाँलाई बहिष्कार गरेको अर्थ लाग्छ, त्यस्तो कुरा गर्नुहुन्न. बेकारमा थुन्चेको होला, म त अहिले गाउँतिर हुन्छु, फेरि तिनवटा पुलिसलाई खटाइदियो भने गाह्रो हुन्छ मलाई.
1: होइन, एउटा डक्टर एउटा कुरा के बताउनुहोस् भने नि, जस्तो अब हिजो शेरबहादुर देउवालाई पक्राउ गर्न भनेर चाहिँ रेड कर्नर नोटिस पनि जारी भएको जस्तो लाग्छ मलाई, दुई दुई पटक उहाँ स्वदेश आउनु भएको छ, अहिले चाहिँ खासै उहाँप्रति त्यति वास्ता पनि गरेका छैन. यो भूमिका भने के हो? यो डराउने, तर्साउने, धम्क्याउने, फेरि यो के यो के भइरहेको छ साँच्चै?
11: बुझ्ने कुरा सर्वप्रमुख हो. तपाईँले जस्तो रेड कर्नरको कुरा गर्नुभयो, रेड कर्नर कस्तो अवस्थामा जारी हुन्छ भन्ने अब पत्रकारलाई नै थाहा छैन भने त अप्ठ्यारो पर्यो. त्यहाँ चाहिँ बलात्कार, संगठित अपराध र आतंकवादी हरकत गर्ने अभियुक्तमाथि मात्रै रेड कर्नर नोटिस चाहिँ जारी हुन्छ. शेरबहादुरमाथि ती कुनै आरोपहरू पनि थिएनन् छैनन्. त्यसकारण त्यो खालि हल्ला गर्ने, त्यो तीन छटाएर चाहिँ हात्ती तर्साउने जस्तो चाहिँ त्यो थियो. अब राष्ट्रपाको पंक्तिले त्यो कुरा बुझेन र शेरबहादुर आजै पक्राउ भोलि नै पक्राउ भनेर सोसियल मिडियाहरूले ब्यानर न्युज बनाए. त्यो उनीहरूको व्यथा हो, शेरबहादुरसँग सम्बन्धित कुरा होइन.
1: ए, भनेपछि रेकर्ड नोटिस भनेको चाहिँ यो जारी गर्नु नै गलत थियो त्यति बेला, होइन? नबुझेर गलत.
11: फेरि कस्तो गाँठे तपाईँहरू, कस्तो मान्छे तपाईँ भन्दैछु. आतंकवादी अपराध यस्तोमा मात्रै रेकर्ड नोटिस जारी हुन्छ? त्यो रेकर्ड नोटिस सम्बन्धित कुरा नै हल्ला थियो, त्यो जारी नै रहेको थिएन. त्यस्तो विषयमा जारी नै हुँदैन. अब यहाँका गोर्खा हल्ला गरेर हिँड्छन् अनि कसरी शेरबहादुर कप उल्टो त्यहाँ गएर फुलमाला लिए, कान्छाराम तवाङको चाहिँ कुखुरा खाएर सम्मेलन पनि सम्पन्न गरे. अब त्यहाँ अदालतमा एउटा फेरि अब के अरे अग्राधिकार दिनु भनेर न्यायाधीश खोजेर बसेको हुन्छ. काङ्ग्रेस पार्टी भाँडभैलो गर्ने, फुटाउने, देशलाई जहिले पनि अप्ठ्यारो अन्य मनस्कतामा राख्ने, यो पुरानै कुरा हो, नयाँ केही पनि छैन. तिन उमलिरहेको छ, मैले अघिदेखि लाउन खोजेको जोड दिएँ त्यहाँ.
1: होइन, अब यो कंग्रेस चाहिँ एकता हुने सम्भावना देख्नु भएको छ अहिले? मन मिल्ने सम्भावना देख्नु भएको छ?
11: खान्ते पिन्ते मिल्यो भने हुन्छ, खान्ते पिन्ते, किनभने यो विषयको देशको जनताको विचारको कुरा लडाई होइन. यो खालि को अध्यक्ष हुने, कसको श्रीमती सांसद हुने, मन्त्री हुने त नझगडा हो. अब श्रीमतीहरू बीचको कुन कुनको श्रीमती मन्त्री हुने, परराष्ट्र मन्त्री हुने, सांसद हुने, यो झगडा हो. यो प्रेस तारिक झगडा त होइन. भनेपछि एक्लैले खायो भने पार्टी फुट्यो, मिलेर खायो भने पार्टी छुट्यो, त्यति हो.
1: ए, भनेपछि यो भागभन्डा मात्र नमिल्यो, अलिकति सम्मान चाहियो हो, होइन? यसलाई मिलाउनको निम्ति भागभन्डा चाहियो.
11: त्यो त उनीहरूले भनेकै छ, शशाङ्क कोरेलाले हामी पार्टी गगन मान्न तयारै छौँ, तर उहाँले वरिष्ठ नेताहरूलाई मिलाएर लानु पर्यो भनेको के हो त? अध्यक्षतामा त सेटल भइगयो, लागिरहेका पदहरू मिलेर खाऊ,
12: त्यहीँ बसेर कान्छाराम तामाङको कुखुरासँग गोया बिर्की गोदौँ भन्ने कुरा हो अरू केही.
1: अब एउटा कुरा मात्र के बताइदिनुहोस् भने डक्टर साहब, अब राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाहलाई नचाहिएकै हो, उहाँहरूको चाहिँ के गठबन्धन थियो, अहिले चाहिँ दुई तिहाई नजिकको बहुमत जनताले दिए, अब यहाँ आइसकेपछि खटन पटन शुरू भएको छ, जति लुकाउन खोजे पनि केही न केही बाछिटाहरू यसका देखिएका छन् भन्दा बालेनलाई राष्ट्रमा नचाहिएकै हो त्यसो भए होइन?
12: यो बालेन शाहलाई चाहिएको नचाहियो भन्ने कुरा नै होइन, यो बालेन शाह र रासोपा बीचको चुनावी गठबन्धन हो र बालेन शाहको नाममा यो चुनाव जितिएको छ. मेरो अन्तर्मनले चाहिँ के भन्छ, हामी चाहिँ गएको क्या, त्यो अघि शेरबहादुरलाई एक करोड नोटिस भन्नु र यो बालेन शाह भर्सेस रासोपा भन्नु एउटै कुरा हो. जम्मैले थाहा छ बालेन शाह व्यक्ति हुन्, रासोपा एउटा समूह
1: हो,
12: चुनावी तालमेल उनीहरूको बीचमा मिलेको थियो र बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा ल्याइएको थियो. यति हो कुरा, बाँकी सबै मूर्खहरूले नबुझेको मात्रै हो, कुनै कुराहरू होइनन्, बेकारका कुरा हुन्. मलाई भित्र मनमा के लाग्छ भने यिनीहरूको अढाई वर्षको सहमति छ रवि लामिछाने र बालेन शाहको बीचमा. त्यो अढाई वर्षमा रवि लामिछानेमाथि जति पनि आरोप लागेका छन् ती सबै कुणा कर्कट चाहिँ बालेन शाहले पन्चाइदिनुपर्छ. तर नेपाली हो, अब सत्तामा उनीहरू कम्प्रोमाइज गर्न सक्दैनन्, त्यतातिर चिज नगएको हो कि भन्ने सम्बन्धमा उत्पन्न भएको यो कथाकुचुक जस्तो लाग्छ. बाँकी सबै नेपालीले नबुझेको मात्रै भ्रम हो.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु डाक्टर साहब. नमस्कार. हुनुहुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी, आदरणीय श्रोता नेपाली बसमा. छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं.
13: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण
14: किन बोलाएको मलाई? हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन. अरे कतै छैन अलि विश्वासिलो ज्योतिष? ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र. तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड.
15: हाम्रा विशेषताहरू:
16: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ.
15: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ.
16: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ.
15: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुको साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ.
16: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ.
15: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
16: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ. साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ. सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ. ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846054123 र 9806061052.
17: रेडियो आदिखोला 105.4.
18: उनीहरूको जो भेला हुने अधिकार, संगठित हुने अधिकार, जति हाम्रो संविधानले परिकल्पना गरेको छ ती अधिकारहरूको उच्चतम प्रयोग हुने निकाय भनेका राजनीतिक दलहरू हुन्. राजनीतिक दलका कुनै पनि गतिविधिमाथि अदालतले आजका दिनसम्म रोक लगाएको छैन र लगाउने छैन.
1: तर अहिले पछिल्लो समय हेर्ने हो भने पूरक निवेदनबाटै भए पनि त अधिवेशन रोक्ने प्रयास त छन् त होइन उहाँहरूको?
18: त्यो उहाँहरूको कुत्सित मनसाय हो. अब एउटा पार्टीमा बसेर, पार्टीको सदस्य भएर पार्टीका गतिविधिको विरूद्धमा अदालत आउने कुरा त्यो एकदम निन्दनीय कुरा हो. त्यतातिर नजान म जो जो जान लाग्नु भएको छ उहाँहरूलाई आग्रह गर्छु.
1: तर अदालतले निवेदन परिसके पछाडि, उजुरी परिसके पछाडि, दर्ता भइसके पछाडि केही न केही त सुनाउनै पर्छ फेरि होइन?
18: त्यो त अदालतको बाध्यता हो, अदालतको क्षेत्राधिकारको विषय बन्ला. तर जसले अदालत जाने मनसाय राखिरहनु भएको छ त्यो बाटो नरोज्न पार्टीभित्र गम्भीरतापूर्वक आफ्ना असहमतिका कुराहरू दर्ज गर्न संवाद र सहकार्यको भावनाबाट पार्टीको बृहत्तर हितका लागि बृहत्तर एकताका लागि प्रस्तुत हुन म उहाँहरूलाई आग्रह गर्न चाहन्छु र सम्माननीय सर्वोच्च अदालतको जुन गरिमा छ जुन हाम्रो न्यायिक प्रणाली छ जुन हाम्रो संविधानले परिकल्पना गरेको बाटो छ त्यो बाटोबाट दायाँ बायाँ नहुन म अदालतसँग पनि आग्रह गर्न चाहन्छु।
1: होइन भट्टराईजी, शशांक कोइरालाजीले चाहिँ महाधिवेशनमा सहभागी नहुन भनेर आह्वान गर्नुभएको छ, यस्तो अवस्थामा अधिवेशन हुने सम्भावना होला त कंग्रेसको पनि?
18: अधिवेशन त हामीले गएको 82 चैत 11 गतिको केन्द्रीय समिति बैठकले नै 16 असोजका लागि महाधिवेशनको मिति तय गरिसकेको छ र त्यसलाई अस्ति भर्खरै सम्पन्न अस्ति 9 गते मात्रै सम्पन्न भएको केन्द्रीय कार्य समितिको बैठकले तलका अधिवेशनका दिनहरूलाई अलिकति परिवर्तन गरेर असोज 16 महाधिवेशन गर्ने तयारीमा हामी छौं र एकातिर हामीलाई बाध्यता पनि छ संविधानको जुन व्यवस्था छ पार्टी विधानको जुन व्यवस्था छ त्यसले 83 मंगसिर मशान्तभित्र हामीले पार्टीको महाधिवेशन गरिसक्नुपर्ने हुन्छ र खास गरी यो विशेष महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको पहिलो कार्यभार र मुख्य दायित्व भनेको पार्टीको 15 महाधिवेशन सम्पन्न गर्नु हो। त्यस हिसाबले हामी निर्धारित मितिमा महाधिवेशन गर्ने गरी पार्टीका सबै संयन्त्रहरू परिचालित भएका छन्, सबैमा नयाँ प्रकारको उत्साह र जाँगर आएको छ। हाम्रो निर्वाचन समितिदेखि जति पनि महाधिवेशनसँग सम्बन्धित संयन्त्रहरू छन् उहाँहरूले तत्पर निकायले त्यो ढंगको कार्य सम्पादन गरिरहनु भएको छ। महाधिवेशनका विषयमा कुनै प्रकारको संशय नराख्न, आशंका नराख्न, कुनै प्रकारको अलमल्ल भ्रममा नपर्न म देशभरका पार्टीका साथीहरूलाई आह्वान पनि गर्न चाहन्छु।
1: होइन, कसरी महाधिवेशन हुन्छ भन्या क्या? सर्वोच्च अदालतमा मुद्दा दर्ता छ नि त आधिकारिकताको विवादको विषयमा, तपाईँलाई थाहा छ नि त होइन?
18: त्यो मुद्दाको पाटो फरक कुरा हो। त्यो जसरी सर्वोच्च अदालतले पुनरावलोकनको आफ्नो निर्णय उपर पुनरावलोकनको निमित्त जुन निष्ठा दिएको छ त्यसले पार्टीको अधिवेशनलाई रोक्न, पार्टीको वैधतालाई तपाईँको अहिलेलाई होल्डमा गर्न भनेर केही भनेको अवस्था छैन। अब सर्वोच्च अदालतले आफ्नो निर्णयमा केही कतै कमी कमजोरी भयो कि कुनै सिद्धान्त छुट्यो कि आफ्ना नजिरहरूलाई उल्लेख गरिएन कि भन्ने हिसाबले उसले एकपल्ट रिभ्यू गर्ने उसको त्यो क्षेत्राधिकारको विषय हो।
1: होइन, केही न केही नदेखिकन त्यतिकै रिभ्यू भयो होला र फैसला त जे पनि आउन सक्छ। सुरुवातबाटै हुँदैछ फेरि अध्ययन अनुसन्धान होइन विश्लेषण।
18: होइन, सुरुवातै भयो भने हामी त्यसमा के कुरामा प्रष्ट छौँ भने अदालतले जुन नजिरहरू उल्लेख गरेको छ अब एउटा तपाईँको भूमि जग्गासँग सम्बन्धित नजिर र अर्को तपाईँको पुलिसको जागिर गएको विषयको तपाईँको नजिरलाई उल्लेख गरेर एउटा पक्षले सुनवाईको मौका पाएन भन्ने एकदम कमजोर तर्क प्रस्तुत गरेर अदालतले पुनरावलोकनको निष्ठा दिएको छ। संवैधानिक हिसाबले, कानूनी हिसाबले, हाम्रो अहिलेसम्मको नजिरको हिसाबले यो यसको व्याख्या हुने, यसलाई फेरि एकपल्ट रिओपन गरेर हेर्ने एउटा कुरा हो, तर उल्टिने भन्ने कुरा, वैधताको तपाईँको फेरि नयाँ निर्णय आउने भन्ने कुरामा कुनै तपाईँ सत्यता पनि छैन, कुनै त्यसका आधारहरू पनि छैन।
1: तर चाहिँ अब अर्को पक्षले सुनवाईको मौका नपाएको भन्ने गरी विश्लेषण भएको छ नि त, त्यहाँ व्याख्या भएको छ नि त होइन?
18: त्यो सुनवाईको मौका त नेपालको राजनीतिक दल सम्बन्धी 2073 दफा 51 त्यो व्यवस्थै छैन। त्यो व्यवस्था नहुँदा नहुँदै पनि त्यस बेलाको संस्थापन पक्ष हामी विशेष महाधिवेशन पक्षधरभन्दा पहिला निर्वाचन आयोग पुगेर आफ्ना कुरा राखेको त्यसको अडियो भिडियो सबै रेकर्डहरू त्यो सम्मानित सर्वोच्च अदालतमा सुरक्षित छन्। आवश्यक पर्यो भने हामी फेरि ती प्रमाणहरू दिउँला। त्यस कारण यो कसैले सुनवाईको मौका पाएन भन्ने कुरामा पनि सत्य छैन। यद्यपि अब अदालतले यो नोटिसमा लिएको विषयमा यसमा धेरै बोलिरहन परेन।
1: तर एउटा कुरा छ नि, अहिले चाहिँ अब शेरबहादुर देउवायतीकै स्वदेश हुनुहुन्छ होइन, उहाँ चाहिँ पूर्व पार्टीको सभापति पनि हो, 5 प्रधानमन्त्री पनि बन्नुभयो, 2 सभापति बन्नुभयो, उहाँ नै त्यो राष्ट्रिय भेलामा सहरिक हुनुभएको छ, उहाँले नै भन्नुभएको छ अदालतले अब न्याय दिन्छ हामीलाई भनेर उहाँले दावा गर्नुभएको छ, यो विषयलाई कसरी हेर्नुभएको छ?
18: हामी त्यसबाट एकदम आश्चर्यचकित भएका छौँ। हाम्रो पूर्व सभापति लामो समय विदेश बसेर नेपाल फर्किनुभयो, यसमा हामीमा पनि एकदम खुसी छाएको थियो। हाम्रो एउटा अभिभावक फर्किनुभयो, पार्टीलाई एकताबद्ध बनाउन उहाँले पहल गर्नुहोला भन्ने हामीलाई लागेको थियो। जब उहाँ सिधै एयरपोर्टबाट चुन्नेबी उहाँहरूको एउटा सम्पर्कारले पुग्नुभयो, त्यहाँबाट हुङ्कार दिनुभयो, अब यो कुराले हामी एक प्रकारले स्तब्ध भएका छौँ र हामीलाई सशङ्कित पनि बनाएको छ। अब यो किन गर्नुभयो भन्ने कुरा पछितिर थुप्रै आशंकाहरू पैदा भएका छन्।
1: तर अहिलेको यो अवस्थामा देउबाजीलाई नै पक्राउ गर्न पहिला रेड कर्नर नोटिस पनि जारी भएको थियो होइन, स्वदेशमा आएपछि अब उहाँलाई चाहिँ के हुने के गर्ने भन्ने खालको एउटा छ, सम्पत्ति शुद्धिकरणको मुद्दा चल्या छ, तर सरकारले पक्राउ गरे चाहिँ गरेर अलिकति माहौललाई मत्थर पार्न खोजेको भन्ने पनि हल्ला सुनिरहेछ हो। यो
18: राज्यको पनि तपाईँ हाम्रो राज्य सत्ता जुन ढंगले अहिले चलिरहेको छ हामीले हेरिरहेका छौँ, दिन नहाडे मान्छे समातिएको, अस्ति हालसालै तपाईँको पत्रकार किशोर श्रेष्ठलाई पनि समातियो, अब उहाँलाई त तपाईँको तिन तिन पटक अहिलेको गृह प्रशासनले रेड कर्नर नोटिसका लागि किन इन्टरपोललाई चिठी लेख्यो र फेरि त्यही गृह प्रशासनले कसरी तपाईँको रेड कार्पेट बिछाएर स्वागत गर्यो, त्यो आम नागरिकहरूले बडो संशयका साथ आशंकाका साथ हेरिरहेका छन्। अब अहिलेको तपाईँको यो राज्यले गर्ने काम कारवाही जे जसरी हल्का ढंगले प्रस्तुत भइरहेका छन् ती घटनाक्रमले हेर्दाखेरि उहाँलाई समात्ने कुरा नहोला भन्न चाहिँ सकिँदैन।
1: होइन, शेरबहादुर देउवाको स्वदेश फिर्तीमा पनि शेरबहादुर देउवाको स्वदेश फिर्तीमा पनि तपाईँहरूले शंका जाहेर गर्नुभयो, त्यसो भए सशङ्कित हो।
18: हामीले आइसकेपछि सशङ्कित हुनुपर्ने भयो उहाँहरूका गतिविधिले अभिव्यक्तिले जसरी पार्टीका विरूद्धमा एउटा पंक्ति खुलम खुला तपाईँको प्रस्तुत भयो र त्यो प्रस्तुत हुने वातावरणमा उहाँहरूले सघाउनु भयो, ती अभिव्यक्ति र गतिविधिहरूले हामीलाई चाहिँ सशंकित बनाएको
1: हो। तर अहिलेको अवस्थालाई अब नजिकबाट हेर्ने हो भने नेपाली कंग्रेसको यो विवाद चाहिँ किन मिल्न सकिरहेको छैन भने क्या, यो विवाद चाहिँ अब यस्तै यस्तै नै गयो भने यदि त्यो पूर्व सर्वोच्च अदालतको पुणे इजलासमा आधिकारिकताको निवेदन यदि पर्ने थिएन वा त्यो मुद्दा चाहिँ निस्ता यदि अदालतले दिने थिएन भने अहिलेसम्म कंग्रेस विभाजनै भइसक्थ्यो भन्ने खालको पनि विषय आएको छ। उहाँहरू चाहिँ अदालतको यो निर्णयपछि निस्तापछि हर्षित हुनुहुन्छ संस्था पनि इतरपक्ष, तपाईँहरू चाहिँ महाधिवेशनको लागि एकदम दौडधुप गरिराख्नु भएको छ, यो कहाँ पुर्याउँछ यो पार्टी?
18: मैले त अघि पनि भने महाधिवेशन हाम्रो पहिलो कार्यभार हो, हामी महाधिवेशन गर्छौँ। काङ्ग्रेस विवादको कुरा यो संवैधानिक या कानूनी होइन, यो राजनीतिक कुरा हो, त्यसकारण यो राजनीतिक विषय भएको हुनाले यहाँभित्र स्पेस नदेख्नेहरूले स्पेस नभेटेकाहरूले छुट्टै प्रकारको पार्टी बनाउँछौँ भन्नु, त्यसका निमित्त धावा बोल्नु, त्यो उहाँहरूको अधिकारको कुरा हो, त्यसमा हामीलाई भन्नु केही छैन। तर यो पार्टी जीवनमा पार्टीको पद्धतिलाई र अहिले समग्र राष्ट्रिय राजनीतिलाई हेर्ने दृष्टिकोणको मतभेद हो यो, खास गरी अरू कुरा केही छैन। एउटा पक्ष वर्षौंदेखि पार्टी सत्तामा टाँसिरहेको छ, खाइरहेको छ, अगाइरहेको छ र उसको मानो खोसिएपछि, उसको पद खोसिएपछि त्यसबाटको बर्बराहट हो र ऊ त्यसलाई केही गरेर पुनस्थापित गर्न सकिन्छ कि भन्ने धेयमा त्यो पक्ष लागिरहेको छ र जो एउटा युविङ चेतना समाजको नयाँ चेतना नयाँ पुस्ताको माग बमोजिम पार्टीले विशेष महाधिवेशन गरेर नयाँ पुस्ताको भावनालाई सम्बोधन गरेर अगाडि बढ़िरहेको जो पार्टीको अहिलेको आधिकारिक लाइन छ त्यसले तपाईँको पार्टीलाई सबै नागरिकसँग जोड्ने, नागरिकको भावनालाई सम्बोधन गर्ने, नागरिकका मुद्दाहरू उठान गरेर काङ्ग्रेसको 80 वर्ष लामो जो लिगेसी छ, काङ्ग्रेसको जुन विरासत छ, अन्तर्राष्ट्रिय छवि छ, एउटा लोकतान्त्रिक नियो र राष्ट्रिय शक्तिको जुन पहिचान छ, त्यो पहिचानलाई तपाईँको बरकरार राखेर अझ त्यसलाई विस्तृत गरेर अझ व्यवस्थित गरेर जाने मनसायका साथ हामीहरू अगाडि बढिरहेका छौँ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि नारायण भट्टराईजी, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
18: हस्, थ्याङ्क यू, धन्यवाद।
1: अधिवक्ता एवं नेपाली कंग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराई, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म आरती कुमार। स्वयंग जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिन बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य मुख्य खबरहरूबाट। वालिङ स्थित सशस्त्र प्रहरी बल नेपाल गुल्मा नम्बर 30 को स्थायी व्यवस्थापनका लागि यहाँका सरकारवाला बीच छलफल। स्वयं जिल्लामै पहिलो पटक अर्जुन चौपारी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू र गल्याङ 11 भरुवा बन्दुक बरामद लागू औषध सहित दुई युवक पक्राउ। आदि खोला खबर अब विस्तारमा। स्याङ्जाको वालिङी स्थित सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गुल्माको स्थायी व्यवस्थापनका लागि वालिङ नगरपालिका सभाहलमा यहाँका सरकारवाला बीच छलफल गरिएको छ। वालिङ नगरपालिकाले आयोजना गरेको छलफलमा प्रदेश सभा सदस्य तथा अर्थ विकास समितिका सभापति एवं सांसद भोजराज अरियाल, सांसद तथा पूर्व मन्त्री सरस्वती अरियाल तिवारी, पूर्व सांसद मोहन रेग्मी, वालिङ नगर प्रमुख कृष्ण खाँड, उप प्रमुख कविता तिवारी गहिरे, सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गुल्मका डीएसपी लक्ष्मण बहादुर बस्नेत, यहाँका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालय तथा क्याम्पस प्रमुख, उद्योग वाणिज्य संघ, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सरकारवालाको सहभागिता रहेको थियो। हाल गुल्मा प्रणामित भवानीको गुठी जग्गामा अव्यवस्थित रहेको छ। हाल गुल्मा पुरामित भवानी माविको गुठी जग्गामा अवस्थित रहेको छ। गुल्माको स्थायी जग्गा प्राप्ति नहुँदा यहाँ स्थायी संरचना निर्माणमा कठिनाई, सड़क तथा पूर्वाधार निर्माण लगायतमा समस्या भइरहेको छ। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य तथा अर्थ विकास समितिका सभापति एवं सांसद भोजराज अरियालले स्याङ्जाको प्रमुख व्यापारी केन्द्र तथा छिमेकी जिल्लाको समेत पाइक बजार वालिङमा सशस्त्र गुल्मा यही रहनुपर्ने आवश्यक रहेको बताउनुभयो। सरकारवालासँग छलफल गरी निर्णय गर्ने अधिकारी स्थानीय सरकार वालिङ नगरपालिकालाई रहेको बताउँदै अस्थायी रूपमा रहेको सशस्त्र गुल्ममा निकै समस्याका बावजूद गुल्माले यहाँको शान्ति सुरक्षामा निकै ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो। छलफलले हाल बसोबास रहेको स्थान घ्याङलिङमै जग्गा उपलब्ध गराउन कानूनी प्रक्रिया पूरा गरेर विद्यालयकै स्वामित्वमा जग्गा रहने र भोकाधिकार गर्नका लागि प्रक्रिया अगाडि बढ़ाउने निर्णय भएको छ। कार्यक्रममा सहभागीहरूले सशस्त्र गुल्मको लागि उपयुक्त स्थान यही नै रहेको बताएका छन्। वित्तीय हिसाबले पनि विकास ब्याङ्कहरूको आकर्षणको केन्द्र वालिङ बनिरहेका बेला गुल्मालाई वालिङमा स्थायी व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ। गुल्मालाई स्थायी जग्गा व्यवस्थापन गर्न कानूनी प्रक्रियाको लागि कार्यपालिकालाई अख्तियारी दिने निर्णय छलफलले गरेको छ। स्वयंग जिल्लामै पहिलो पटक अर्जुन चौपारी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू गरिएको छ। करदाता सेवा संचालनका लागि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत शिवप्रसाद ढुंगाना र अर्जुन चौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अरियालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सरकारले करदाता सेवा कार्यालयको संरचना हटाएसँगै 11 स्थानीय तह रहेको स्याङ्जामा आन्तरिक राजस्व कार्यालय पोखरासँग सम्झौता गरेर अर्जुन चौपारी गाउँपालिकाबाट करदाता सेवा शुरू गरिएको हो। पालिकामा करदाता सेवा विस्तार भएसँगै यसअघि करदाता सेवा कार्यालय स्याङ्जाबाट प्रदान हुँदै आएका सेवा अब अर्जुन चौपारी गाउँपालिकाबाटै नागरिकले प्राप्त गर्न थालेका छन्। अबदेखि गाउँपालिकाबाट व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर, प्यान, जारी स्थायी लेखा नम्बर संशोधन तथा रूपान्तरण लगायतका सेवा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत अरियालले बताउनुभयो। यस्तै मूल्य अभिवृद्धि कर भ्याट दर्ता रूपान्तरण खारेजी तथा कर चुक्ता प्रमाणपत्र लगायतका सेवा आन्तरिक राजस्व कार्यालय पोखराको समन्वयमा गाउँपालिकाबाट उपलब्ध हुने वहाँले जानकारी दिनुभयो। सरकार कर सम्बन्धी अधिकांश काम गाउँपालिकाबाटै हुने र अन्य समस्या तथा आवश्यकताका विषयमा आन्तरिक राजस्व कार्यालय पोखरासँग समन्वय गरी समाधान गरिने अरियालले बताउनुभयो। पालिकामै करदाता सेवा शुरू भएपछि करको दायरामा आउने व्यक्ति तथा व्यवसायको समय र आर्थिक खर्च समेत बचत हुने अपेक्षा गरिएको छ। प्रहरीले भदौ 4 गते गलानी 11 नगरकोट छाउने पानीमा बेसाबुत एकनाले भरुवा बन्दुक एक थान भरुवा बन्दुकको नाल एक थान र कारतुस नाल एक थान फेला पारेको छ। प्रहरी चौकी गलाङबाट प्रहरी नायब निरीक्षक यमनाथ बगालेको कमाण्डमा खटिएको प्रहरी टोलीले व्यवहारिसी अवस्थामा रहेको ती बन्दुक र नालहरू बरामद गरी थप अनुसन्धान अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय साङ्जाले जनाएको छ। यस्तै प्रहरीले लागू औषध सहित दुई युवकलाई पक्राउ गरेको छ। वालिङ कालीमाटी ठाटी स्थित सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेक जाँच गर्ने क्रममा दुई युवकलाई नियन्त्रणमा लिएको हो। सवारी चेक जाँच गर्ने क्रममा G18P5497 नम्बरको मोटरसाइकलमा सवार भिरकोट नगरपालिका वडा नम्बर 2 बस्ने वर्ष 26 शहीदिन मिया र वालिङ नगरपालिका वडा नम्बर 1 बस्ने वर्ष 30 सुभाष काफलेको साथबाट बुफ्रिनो फ्रिन 29 सेम्पुल, दाइजिपाम 38 सेम्पुल, फेनिरागन 39 सेम्पुल, सिरिन्ज 2 थान, ओप्पो कम्पनीको मोबाइल एक थान सहित बरामद गरेको हो। त्यसै गरी युवकलाई नियन्त्रणमा लिनुका साथै लागू औषध बरामद गरी आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। अदालतले दोषी ठहर गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जा जिल्ला अदालतको मिति 2082 5/31 गतेको फैसला र उच्च अदालत पोखरा कास्कीको मिति 2083 2/1 गतेको फैसलाले चोरी मुद्दामा 1 वर्ष 10 महिना कैद र 30,000 रूपियाँ जरिवाना तोकी फरार रहेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। तनहु सुखला गण्डकी नगरपालिका वडा नम्बर 2 कोत्रे बस्ने वर्ष 32 सन्तोष परियारलाई जिल्ला प्रहरी कार्यालय साङ्जाबाट खटिएको प्रहरी टोलीले पोखरा व्यवसायबाट पक्राउ गरी आवश्यक कार्यवाहीको लागि जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार साङ्जा चलान गरिएको प्रहरीले जनाएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
3: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। तनहुमा आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधियुक्त एक्सरे मेसिनको प्रयोगले क्षयरोगका बिरामी पहिचानमा ठूलो सफलता मिलेको छ। आधुनिक प्रविधिको प्रयोग र नियमित स्वास्थ्य शिविरले गर्दा जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रसम्म पुगेर लुकेर रहेका क्षयरोगीहरू पत्ता लगाउन सहज भएको हो। जिल्लाका विभिन्न 8 क्षेत्रमा सञ्चालन गरिएको एआई प्रविधियुक्त एक्सरे स्क्रिनिङ शिविर मार्फत 180 जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ। क्षयरोगी पहिचान अभियान अन्तर्गत गरिएको कार्यक्रममा सो संख्या फेला परेको प्रदेशन स्वास्थ्य कार्यालय तनहुले जनाएको छ। कार्यालयका अनुसार शिविरहरूमा कुल 3012 जनाको छातीको एक्सरे परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ब्यास नगरपालिकाको केशवटार स्वास्थ्य चौकी क्षेत्रमा 1445 जनाको जाँच गर्दा सबैभन्दा बढ़ी 96 जनामा क्षयरोग पत्ता लागेको छ। त्यस्तै भानु स्वास्थ्य चौकीमा 349 जनाको परीक्षण गर्दा 43 जना, घिरिङको सुन्धरा स्वास्थ्य चौकीमा 548 जनाको परीक्षण गर्दा 23 जना र रिसिङको मौरीबास आधारभूत स्वास्थ्य सेवा केन्द्रमा 326 जनाको परीक्षण गर्दा 19 जनामा क्षयरोग पुष्टि भएको छ। यसै गरी देवघाटको कोटा स्वास्थ्य चौकीमा 334 जनाको परीक्षण गर्दा 14 जना, देवघाट धर्मार्थ अस्पतालमा 341 जनाको जाँच गर्दा 6 जना, आबु खैरेनीको 1700 आधारभूत स्वास्थ्य केन्द्रमा 490 जनाको जाँच गर्दा 9 जना र ब्यासको चारकुने आधारभूत स्वास्थ्य केन्द्रमा 122 जनाको जाँच गर्दा 9 जनामा क्षयरोगको संक्रमण देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुका प्रमुख अमर दवाड़ीका अनुसार आधुनिक एआई प्रविधि र डिजिटल एक्सरेको प्रयोगले स्वास्थ्य शिविरमै तत्काल र सही तरिकाले क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्न सम्भव भएको हो। बागलुङको जैनी नगरपालिका एक कुस्मी सेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाइ भएको छ। निर्माण कम्पनी रविना प्राकृतिक जुगल जेभीको ढिलासुस्तीका कारण भवन निर्माण समयमै सम्पन्न हुन नसकेको हो। तेस्रो पटक थपिएको म्यादमा समेत काम सम्पन्न नभएपछि चौथो पटक म्याद थपिएको छ। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार पछिल्लो पटक 4 महिनाका लागि म्याद थप गरिएको हो। गत साल 15 गते म्याद सकिएको थियो तर काम सम्पन्न भएको छैन। उहाँले भन्नुभयो कार्यपालिकाको बैठकले चौथो पटक 4 महिनाका लागि म्याद थप गरेको छ। उहाँका अनुसार अब भवन निर्माण सम्पन्न गर्ने म्याद 2083 कार्तिक 15 गतेसम्म थपिएको छ। समयमै भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै नगरपालिकाले कार्यालय सञ्चालनका लागि ठूलो रकम भाडामा खर्च गर्दै आएको छ। नगरपालिकाले वार्षिक करिब 19,20,000 रूपियाँ घर भाडामा खर्च गर्दै आएको 2078 फागुन 20 गते तत्कालीन नगर प्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेको भवन 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार 2081 पुष 16 गतेसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो। तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक 6 महिनाका लागि म्याद थप गरिएको थियो। पहिलो पटक थपिएको म्याद 2082 असार 16 गतेसम्म पनि भवन निर्माण सम्पन्न नभएपछि दोस्रो पटक पुनः 6 महिनाका लागि म्याद थप गरिएको थियो। थपिएको म्याद 2082 पुष 16 गतेसम्म पनि काम नसकिएपछि तेस्रो पटक 6 महिनाका लागि म्याद थप गरिएको थियो। तेस्रो पटक म्याद थप गर्दासम्म निर्माण कम्पनीले जम्मा 70% काम सम्पन्न गरेको थियो। तेस्रो पटक थपिएको म्याद पनि गत असारमा सकिएको नगरपालिकाले जनाएको छ। अब अन्तिम आदि खोला खबर सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङ स्थित सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गुल्मको स्थायी व्यवस्थापनका लागि यहाँका सरकारवाला बीच छलफल। साङ्गे जिल्लामै पहिलो पटक अर्जुन चौपारी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू। र गल्याङ 11 भरुवा बन्दुक बरामद, लागू औषध सहित 2 युवक पक्राउ। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

Hazır namaskarani hardik hardik swagat gardasau shubha vihane shubha prabhat karyakram good morning adi khulako yadaya shrankhala bata ani yadaya bihani bata ajako yas bihani ma pani upasthit bhai sakeki chu ma arati कार्यक्रम गुड मर्निंग आदि खोला यहां रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इंटरनेट लाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो बातरेबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निंग आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समय यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आज त्यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364-41-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट

आजमिति 2083 साल भदौ महिनाको 6 गते शनिबार तदनुसार सन् 2026 अगस्त 22 तारीख श्रावण शुक्ल पक्षको दशमी तिथि बारे राशि फलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा सजग रहनु पर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्याले अल्झाउन सक्छ। अवसरको खोजीमा दौड़धूप गर्नु पर्ला। श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजा उत्साह जगाउनेछ। वृष राशि हुनेहरूको लागि सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तको उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आमदानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने देखिन्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिथुन राशि हुनेहरूको लागि आठ गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। रोकिएका काम बन्नाले मनज्ञ लाभ हुनेछ। चुनौती पछ्याएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। शत्रुहरू पनि किनारा लाग्नेछन्। साझाको समय रमाइलो रहनेछ। प्रिय भेट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइनेछ। आमदानी बढ़ाउने काम शुरू गर्न सकिनेछ। कर्कट राशि हुनेहरूको लागि पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछि आउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। साँझतिर विवादबाट जोगिएर काम गर्नुहोला। प्रतिस्पर्धीहरूले दुःख दिन सक्छन्। सिंह राशि हुनेहरूको लागि अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

चिकित्सा गर्नेहरूले काममा अवरोध पुर्याउलान्, आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्, हिस्सेदारसँग असमझदारी बढ़न सक्छ, साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ, विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ, मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। कन्या राशि हुनेहरूको लागि नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइ आत्मीयता बढ़नेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिनेछ। मेहनत गर्दा पेसा व्यवसायमा मनज्ञ धन लाभ हुनेछ। साँझतिर घरेलु समस्या देखा पर्न सक्छ, तापनि साथीभाइको सहयोगले समस्या सुल्झनेछ। प्रयत्न गर्नुहोला। तुला राशि हुनेहरूको लागि शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अंगाल्दै अघि बढ्न पर्ने समय छ। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुझ्नु पर्ने देखिन्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। पहिलेका कमजोरी सुधार्ने प्रयत्न गर्नुहोला। साँझतिर अरूको फाइदाका लागि उपयोग भइएला काम रोकिन सक्छ। विवादबाट टाढा रहनुहोला। वृश्चिक राशि हुनेहरूको लागि आफन्त र साथीभाइको सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थै मलमल्याउन सक्छन्। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुझ्नु पर्ने देखिन्छ। पहिलेका कमजोरी सुधार्ने प्रयत्न गर्नुहोला। खानपानको असावधानीले स्वास्थ्य बिग्रन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन सकिनेछ। धनुराशि हुनेहरूको लागि खर्च बढ़नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोराएर प्रयत्न गर्नु पर्ला। आवश्यकता पूरा गर्न सरसापत वा ऋण लिनुपर्ने हुन सक्छ। विदेश राख्नेहरूलाई यात्राको साइड जोड्न सक्छ। साँझतिर आफन्तसँग सम्पर्क हुनुका साथै भेटघाटको अवसर जुड्न सक्छ। परिस्थिति रमाइलो हुनेछ। अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मकर राशि हुनेहरूको लागि आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ़नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। यात्रा पनि रमाइलो र फलदायी हुनेछ। कुम्भ राशि हुनेहरूको लागि पारिवारिक असमझदारीले कुनै काम रोकिन सक्छ। तापनि पुरानो समस्या सुल्झनाले नयाँ अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। साँझतिर व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ। आय आर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जित्नाले मनज्ञ फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनतले कार्यसिद्धि हुनेछ। पेसा व्यवसायमा पनि मनज्ञ फाइदा हुनेछ। साँझतिर जिम्मेवारी थपिए पनि धेरै समय अरूका लागि खर्च नपर्ला। अर्थ उपार्जनमा केही मन्दी आउन सक्छ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के के लेखिएका छन्, के के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि बढ़नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। फलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आधी खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्व हुने सम्पर्कमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पर्कमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आज त्यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: सुन्नुहुन्छ, वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रत बन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847071481 र 9803054115।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9847618921 र 9862439399।
5: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 6 गते शनिबारका दिन
5: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान च्यातिएको, नङ गडेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खाना मन नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
6: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0364140051, मोबाइल 9856520149।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
9: र मिर्दी करिडोर आदिको छेउमा
8: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0364403031, मोबाइल 9856055331।
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरू मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइस।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्सारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल वालिङ हस्पिटल चोक। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 063-441-163, मोबाइल 98-461-98-870। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
4: ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी। मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 98-462-98-145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए, कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9800847723।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुनो सुनो, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घर यता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 MHz।
1: वेट लिफ्टिंग प्रतियोगिता हुने बारे सूचना।
2: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
2: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
1: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
2: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रू 1,50,000 पुरस्कार दिइनेछ।
1: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98 1 92 77 552।
2: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98 560 15 941।
1: डन्डु पङ्गेनी सचिव मोबाइल 98 560 54 377।
2: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा।
3: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बङ्गुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 98 560 51 068 र 98 673 70 771।
5: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
6: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
5: लौ, अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
6: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
5: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
5: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
5: मोबाइल नम्बर 98 0066 41 870 र 98 65 94 497।
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ। यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
7: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468323809 र 9855502071।
1: यमहा बेस्ट एक्सचेन्ज अझै ज्यादा अझै धेरै। यही भाद्र 3 गतेदेखि 9 गतेसम्म स्थान सुलोसन अटो सेल्स 10 भकुन्दे। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856686143।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9842939399।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
8: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
9: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
8: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
9: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
10: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
11: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5493-5524-5872-7878।
12: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
13: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
12: पल्ला घरे कान्छाले भएको पैसा त्यही।
10: नागढुङ्गा पोखरा, फोन 0165-5493-5524-5882-7878।

0: टर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
0: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
0: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे,
2: सम्पर्क फोन नम्बर 0364 41 6024।

0: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 6 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेकजाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहार भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यसै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279971 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना दुखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 6 गते शनिबारका दिन
0: सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुखा हुने र स्वर धुत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क छायाक्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 063-441-0044 मोबाइल 9960-81-173।
8: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
9: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
10: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
9: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
10: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
11: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
12: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
8: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
11: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
12: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
13: ए अप्सरा, किन बोलाएको मलाई?
14: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
13: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
15: हाम्रा विशेषताहरू:
13: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
15: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
13: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
15: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
15: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
13: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेची बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9046654123 र 9006661052।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861868251।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364140087, मोबाइल 9864970174। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9864086005।
6: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
7: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
6: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
7: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
6: आजै सम्पर्क गर्नुहोस्।
7: सम्पर्क नम्बर: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
6: सम्पर्क मोबाइल 9856309088।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
8: मोबाइल 9815564696।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु डुकडुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा छाली रोग वा बाफ्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो बात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364140006 मोबाइल 98565256। स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 0364405094।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364-12-133।
6: सुवर्ण अवसर
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
4: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9815769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
6: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
6: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
6: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
6: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिए अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: निर्यात रेडियो आदि खोला 105.4 बढ़ो 2 खर्ब रूपया को वैदेशिक व्यापार 1 खर्ब 87 अर्ब को वस्तु आयात नागरिक को संतुष्टि बढ़ाने सरकार को कार्योजना अनावश्यक रूप में कार्यालय धाउन पर्ने अवस्था को अंत्य करने दावी आज पहाड़ी क्षेत्र का 1-2 ठाव में मुसलधारी वर्षा को संभावना देशभर 98% धान रोपाई सकियो युक्रेन को एक शपिंग मल में रूस को ड्रोन आक्रमण 16 जना को जान गयो बाल बालिका सहित 130 जना घाइते र टप इंड टी20 क्रिकेट में आज नेपाल ए र बंगलादेश हाई परफर्मेन्स खेल्दै नेपाल खबरमा अब पूरा खबर चालू आर्थिक वर्षको पहिलो महीना साउनमा आयात र निर्यात दुवै बढ़ेको छ। यस अवधिमा नेपालको वैदेशिक व्यापार 2 खर्ब 26 अर्ब 14 करोड़ 87 लाख रूपियाँ पुगेको छ। साउनमा आयात 31.04% र निर्यात 61.74% बढ़ेको छ। भन्सार विभागका अनुसार वैदेशिक व्यापारमा आयातको हिस्सा 82.89 र निर्यातको हिस्सा 17.11% छ। साउनमा 1 खर्ब 87 अर्ब 44 करोड़ 36 लाख रूपियां को वस्तु आयात हुँदा 38 अर्ब 70 करोड़ 41 लाख 46 हजार रूपियां को निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष को साउन को तुलना में यह साउन में आयात 31.04 र निर्यात 61.74% बढ़ेको छ। गएको आर्थिक वर्ष को साउन में 23 अर्ब 93 करोड़ 24 लाख रूपियां को वस्तु निर्यात भएको थियो भने 1 खर्ब 43 अर्ब 4 करोड़ 6 लाख रूपियां को वस्तु आयात भएको थियो। विभाग का अनुसार साउन में कच्चा बटमास को तेल 18 अर्ब 40 करोड़ 42 लाख रूपया डीजल 13 अर्ब 85 करोड़ 45 लाख खाना पकाउन 90 करोड़ 34 लाख पाम तेल 1 अर्ब 29 करोड़ 29 लाख सनफ्लावर तेल 1 अर्ब 20 करोड़ 75 लाख रूपया बराबर को निर्यात भएको भन्सार विभाग को तथ्यांक छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई 1 महीनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने घोषणा गरेको छ। यसका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 लागू गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

0: मापन योग्य र प्रत्यक्ष सुधार ल्याउने विषय समावेश गरिएको छ। कार्ययोजनाले सार्वजनिक सेवाको प्रक्रियालाई सेवाग्राही मैत्री बनाउन आवश्यक सूचना स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवाको प्रक्रिया तथा आवश्यक कागजात बारे अग्रिम जानकारी दिने र अनावश्यक शरण तथा झन्झट घटाउने विषयलाई जोड़ दिएको प्रधानमन्त्रीको कार्यालयको भनाई छ। आज दिउँसो पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाका अनुसार अहिले देशभर मनसूनी वायुको प्रभाव छ। आज बिहान र गैराती कोशी, बागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। कोशी र बागमती प्रदेशको पहाड़ी तथा तराई क्षेत्र र गण्डकीको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ। देशभर 98% धान रोपाई भएको छ। कृषि विभागले देशभर 98% धान रोपाई सम्पन्न भएको जनाएको हो। यो गएको वर्षको तुलनामा 1.92% धेरै हो। विभागको तथ्याङ्क अनुसार देशभर 13,41,764 हेक्टर जमीनमा रोपाई भएको छ, तर समग्रमा खेतीयोग्य जमीन 13,70,000 हेक्टर छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा 7% रोपाई भएको छ। त्यस्तै अहिलेसम्म कर्णालीमा 98.5%, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97.82%, मधेसमा 98.10%, कोशीमा 97% रोपाई सकिएको हो। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार विशेष गरी मधेस प्रदेश लगायतको क्षेत्रमा बेलैमा पर्याप्त पानी नपरेकोले यस वर्ष केही ढिला गरी रोपाई भयो। आकाशे पानीकै भरमा रोपाई गर्नुपर्ने बाध्यता छ। अघिल्लो वर्षभन्दा यस वर्ष ढिला भए पनि राम्रै पानी परेकोले धान रोपाईको अवस्था सन्तोषजनक भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र

0: कथा गाँठका कुरा
1: गाँठका कुरा
0: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका 23 राष्ट्रपतिमा निर्वाचित मिर्जा फहरूल इस्लाम अलमगीरलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बंगलादेश बीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ़ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याउनु भएको छ। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बंगलादेशका नागरिकलाई एक आपसमा जोड़ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको ढाकामा रहेको नेपाली दूतावासले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट आज मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै हुनुहुन्छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाडौँबाट पोखरा पुग्नु भएको थियो। माछापुछ्रे गाउँपालिका सहस्ताममा रहेको एक रिसोर्टमा परिवारसहित बसेका शाह सड़क मार्ग हुँदै अहिले 9:30 बजे मुस्ताङतर्फ प्रस्थान गर्नुहुने तयारी छ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी जोमसोम सड़क खण्डको म्यागदी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्यागदीले पनि आवश्यक सुरक्षा तयारी गरेको जनाएको छ। अब विदेशको खबर। युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह शहरको एक शपिङ मलमा रूसले ड्रोन आक्रमण गरेको छ। दुई चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा 16 जनाको ज्यान गएको क्रिभी रिह शहरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणमा परि 23 जना बालबालिका सहित 130 जना घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फँसेको आशंका गरिएको छ। उनीहरूको खोजी भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको पछिल्लो आक्रमण निकै निन्दनीय रहेको बताउनु भएको छ। तर रूसी पक्षले हिजो भएको यो आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। अब खेल खबर। टप इण्ड टी20 क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालको ए टोलीले आज बंगलादेश हाई पर्फर्मेन्स 11 खेल्दैछ। खेल अस्ट्रेलियाको डार्विन मरारा ओभलमा नेपाली समयअनुसार दिउँसो 2:15 बजे शुरू हुनेछ। यसअघि हिजो भएको पहिलो खेलमा नेपालको ए टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। नेपालले पर्सि भदौ 8 गते होवाट हरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 गते हैदराबाद किंग्समेन एकाडेमी र भदौ 13 गते भिक्टोरिया सीए 11 खेल्ने तालिका छ। नेपाल क्रिकेट संख्याका अनुसार अस्ट्रेलियामा रहँदा नेपालले न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। साउनमा आयात र निर्यात बढ़्यो, 2.25 खर्ब रूपियाँको वैदेशिक व्यापार, 1.87 खर्ब वस्तु आयात। नागरिकको सन्तुष्टि बढ़ाउने सरकारको कार्ययोजना, अनावश्यक रूपमा कारलाई धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दावी। आज पहाड़ी क्षेत्रका 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना, देशभर 98% धान रोपाई सकियो। युक्रेनको एक शपिङ मलमा रूसको ड्रोन आक्रमण, 16 जनाको ज्यान गयो, बालबालिका सहित 130 जना घाइते। र टप इण्ड टी20 क्रिकेटमा आज नेपाल ए र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै।
0: NBL

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: ए सुन्नुहुन्छ, वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्न छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रत बन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840-71481 र 9813-54415।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
4: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364-3331, मोबाइल 9856-55331।
5: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: Garima Vikas Bank Limited. Access to all.
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमै प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9861719076 र 9817162223
4: वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना
5: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
4: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते

0: विभिन्न दौड़ समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रू 150,000 पुरस्कार दिइनेछ।
1: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98192-77552,
0: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98560-15941,
1: डन्जु पंगेनी सचिव मोबाइल 98560-54377,
0: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा।
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
0: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
0: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
0: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी, सम्पर्क नम्बर 0635904040 र 98560-29440।

0: तपाईँले यस्तै भोग्यो अरे अर्को साल पक्कै बिहे गर्छु ल।
1: होइन के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइस।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदिरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460151।
4: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
1: होइन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85667।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469-18921 र 98462-39399। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
7: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
7: छ नि, वालिङ 8 जङ्गल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
7: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जङ्गल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
7: सम्पर्क मोबाइल 98462-98145।
8: कार्यक्रममा थियो, अरु तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
9: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
8: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
9: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
8: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
2: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
10: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
10: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856303829। छ्या, कस्तो सास गनाएको तिम्रो त?
11: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
10: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
11: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
10: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
12: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
10: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9465448622 र 9921440029।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 44 600।
2: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्त कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069860।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
6: फोन 0363 441 258।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटल को
10: खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
12: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्डलिङ्क इन्टरनेट भएको बिल्डिङमा।
13: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
14: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
15: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
14: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
15: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
14: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
15: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
14: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधेरारी चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9800847723।
16: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
17: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
16: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
17: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्ल्डलिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
16: ए हो र, तर वर्ल्डलिङमा के के पाइन्छ नि?
17: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्ल्डलिङ्क जोडिहाल।
16: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्ल्डलिङ्क इन्टरनेट।
17: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9800153050 र सहयोगका लागि मोबाइल 9800285715 र 9800153051।
18: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
19: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनु पर्ने होला नि।
18: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
19: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
18: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
19: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
18: मोबाइल नम्बर 9856054313 र 9841443432।
19: मूल्य होइन स्वास्थ्य रोजौं।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: Garima Vikas Bank Limited. Access to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
2: सुखको गहना दुखको खजना
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
2: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
3: सरा किन बोलाएको मलाई
4: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु त नि हिँड
5: हाम्रा विशेषताहरू
3: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
5: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
5: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98-464-5123 र 98-066-162

भित्रको कामना अन्ध हुन्छ भन्छन् माया त्यसैले जादु सरी मन्द मुक्त पार्न खोज्दैछ त उनले मेरी परी उनी आइसक्ने भरि खै के मलाई पछि अचार

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदिनामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364415002 मोबाइल 98560405002 र 98460501
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना
5: यही भाद्र 6 गते शनिबारका दिन
4: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठाकुठी डल्ला पुरानो घाउ खटिरा दाग पुरानो अपरेशनको समस्या पायल सहर्निया अण्डको सुनिने कान च्यातिएको नङ गडेको बारम्बार मुसा आइरहने समस्या अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला साथै सोही दिन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धित समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने सक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
6: उक्त दिन मुटुको इको पनि गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल्लो वालिङ पुर्पाइट सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 0364141 मोबाइल 98560525049
5: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार
1: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
1: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
8: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
8: मुटुको जाँच ईसीजी सेवा
1: भाँचिएको हड्डी प्लास्टर सेवा
8: डिजिटल एक्सरे सेवा
1: चिरफार गर्ने
8: थाइरोइड जाँच
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
8: सर्वसुलभ फार्मेसी सेवा
1: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
4: फोन नम्बर 0364141087 मोबाइल 98469701740

0: यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे यमहा लैजाउ घरमा नागरिकताकै भरमा अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेंज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 9856686143
1: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
2: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
1: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग
2: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
1: आजै सम्पर्क गर्नुहोस्
2: सम्पर्क नम्बर सम्पर्क सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाच्छा सोरुम भिरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो
1: सम्पर्क मोबाइल 9856303988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट पाइन्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा बैङ्कको ओह्रालोमा
3: मोबाइल 9815546696
5: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
6: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
5: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
6: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुन्डे ठाडो लाइन फोन नम्बर 0364121833

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063-441-1163, मोबाइल 98-461-98-870। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार। सुवर्ण अवसर।
3: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
3: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
4: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
3: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्लिङ्कमा के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
2: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9800285715 र 9800153051।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 9806641870 र 9865494497।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ। हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
7: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551, 9468 32809 र 9855501।

0: पर्सन मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 6 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुने।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिने।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोपराइटर प्रदीप आले। मोबाइल 9856279171 र 9641600866।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
4: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
4: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-004,
7: सम्पर्क मोबाइल 97484-34484।
8: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
10: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
11: सम्पर्क फोन नम्बर 0363-441-6624।
12: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
13: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
12: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो। हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
13: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
12: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
13: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
12: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किन्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
14: त्यो पानी नपिउ त।
15: किन र काका?
14: त्यो पानी फोहोर छ।
15: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
16: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 MHz।
1: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98462-98145।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 98460-86-005।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरा माने यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30-8-29।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु डुकडुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटार भएमा छाली रोग वा बाफ्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364140006 मोबाइल 9856555266 स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार
3: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
4: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
3: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
4: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
4: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
4: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
3: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
4: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
4: फोन 0364040600
5: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रिबेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
7: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
5: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
4: यही भाद्र 6 गते शनिबारका दिन
5: सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न

0: सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आर्ट खेल मैदान जाने बाटो फोन 063-441-044 मोबाइल 98-60-81-173।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
2: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
0: फोन 063-441-258।

0: किन मुख छोपेर हाँसे कि हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
2: नौहेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगाले टोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 98-467-21-380।
0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोली स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकई में गोली स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जूता चप्पल को होलसेल एवं खुद्रा बिक्री गोली
5: स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
5: मोबाइल 9849918921 र 9862439399
7: के तपाई घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
8: र मिर्दी करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856555331
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: Garima Vikas Bank Limited. Access to all.
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9865019076 9861719076 र 9817682223
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98-460-21629 र 98-461-2551।
5: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 98-560-85-667।
7: सुन्नु न,
5: भन त,
7: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
1: बाबा फर्निचर, वालिङ 10 भकुण्डे। प्रोप्राइटर ओम शर्मा। मोबाइल 98-560-31-966।

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
1: यस समयको साथमा जेटु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: Radio Adikula, 105.4.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno.
4: म्याग्दीको रघुगंगा गाउँपालिका 2 बैसरीमा बिहान पहिरो खसेपछि बेनी जोमसम सड़क खण्ड अवरूद्ध थियो। सड़कमाथिबाट लेदोसहितको पहिरो खसेपछि अवरूद्ध सड़क 9:30 बजेदेखि खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। त्यस्तै मनाङको चामे बेसी सहर सड़क पनि अवरूद्ध भएकोमा ससाना गाड़ी चल्न सक्ने गरी खुलेको छ। ठूला गाड़ी पनि चल्न सक्ने गरी पूर्ण रूपमा खुलाउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रोमा आज बिहान 3 बजेतिर पहिरो खसेको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट मुस्ताङतर्फ लाग्नु भएको छ। उहाँ आज बिहान सड़क मार्गबाटै मुस्ताङतर्फ प्रस्थान गर्नुभएको हो। उहाँले मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाण्डुबाट पोखरा पुग्नु भएको थियो। माछापोछरे गाउँपालिका सहस्थानमा रहेको एक रिसोर्टमा परिवारसहित बसेका प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। सुपर एल्निनोको प्रभाव नेपालको कृषि ऊर्जा तथा समग्र जनजीविकामा पर्न सक्नेतर्फ सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। तापक्रम बढ़ने खडेरीको सम्भावना र यसबाट पानीका स्रोतमा कमी हुँदा कृषि तथा ऊर्जा सहित समग्र सामाजिक आर्थिक क्षेत्रमा उल्लेख्य प्रभाव पार्न सक्ने जोखिम छ। जल स्रोत कृषि ऊर्जा खाद्य सुरक्षा तथा जनजीविकामा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा विज्ञ तथा सरकारवालाले जोड़ दिएका छन्। सन् 2026 अन्त्यदेखि 27 शुरूआतसम्म एल्निनो थप सशक्त भई धेरै बलियो अर्थात सुपर एल्निनोको अवस्थामा पुग्न सक्ने पूर्वानुमान हुँदै आएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दुवाड़ीले नेपालमा विगतका एल्निनो वर्षमा वर्षा घट्ने वा बढ़ने दुवै प्रवृत्ति देखिएको उल्लेख गर्दै एल्निनो देखिँदैमा नेपालमा निश्चित रूपमा कस्तो मौसम हुन्छ भन्ने निर्धारण नहुने बताउनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयका सरजू कुमार वैद्यले एल्निनो महासागरमा हुने मौसमी फेरबदल मात्र नभई नेपालको जलस्रोत र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने जलवायुजन्य जोखिम भएको जानकारी दिनुभयो। नेपालको 80% भन्दा धेरै विद्युत उत्पादन नदीको प्रवाहमा आधारित आयोजनामा निर्भर रहेको उल्लेख गर्दै उहाँले नदीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आई चुनौती देखिन सक्ने बताउनु भएको छ। धनुषाको जनकपुर धाम क्षेत्रका अतिक्रमणमा परेका पोखरीको जग्गा खाली गराउन डोजर चलेको छ। पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आज बिहानदेखि काम थालेको हो। पहिलो चरणमा 7 पोखरीको डिललाई अतिक्रमण मुक्त बनाउने योजना अनुसार जनकपुर धाम उपमहानगरपालिका छ गोरधोई पोखरीबाट हटाउन शुरू गरिएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार गोरधोई बीसहरा रत्नसागर लगायत पोखरीको अतिक्रमण तत्काल हटाइनेछ। यो अभियान 2062 सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सञ्चालन गरिएको हो। प्रतिवेदनमा पहिचान गरिएका 49 पोखरी मध्ये पहिलो चरणमा मुख्य पोखरीलाई अतिक्रमण मुक्त गराइनेछ। समितिको कार्ययोजना अनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य प्रकृतिको अतिक्रमित जग्गाहरू खाली गराइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज विभिन्न 26 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम, 4 महिनामा विपदका 5,000 भन्दा धेरै घटना, 250 जनाको ज्यान गयो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पहिरोले अवरूद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुल्यो, चामे बेसी शहर सड़क पनि पूर्ण रूपमा खुलाउने प्रयास चल्दै, प्रधानमन्त्री शाह पोखराबाट मुस्ताङतर्फ लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज विभिन्न 26 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ, पाँचथर, तेह्रथुम, शंखुवासभा, भोजपुर, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व र रूकुम पश्चिम, जाजरकोट र डोटी आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपदजन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख 1 यता हिजो 5 गतेसम्म देशभर 5,014 विपदजन्य घटना भएका हुन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आग लागेका 1,136 घटना भएका छन्। त्यसैगरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढ़ी, हिम पहिरो, जनावरको आक्रमण लगायत रहेका छन्। अब विदेशको खबर। अमेरिकी सर्वोच्च अदालतले व्हाइट हाउसमा भइरहेको बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अस्थायी अनुमति दिएको छ। प्रधान न्यायाधीश जोन रोबर्ट्सले तल्लो अदालतको निर्माण रोक्ने आदेशलाई तत्कालका लागि स्टे अर्डर मार्फत निर्माण कार्य अघि बढ़ाउने बाटो खोल्नु भएको हो। यद्यपि सर्वोच्चले यो परियोजनाको कानूनी वैधताको बारेमा भने अन्तिम निर्णय गरिन सकेको बीबीसीले जनाएको छ। बलरूम ठूलो हल हो जहाँ औपचारिक समारोह, भोज, सरकारी कार्यक्रम वा ठूला जमघटको आयोजना गरिन्छ। क्षेत्रमा त्यस्ता कार्यक्रम गर्दा सुरक्षा चुनौती बढ़ेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसभित्रै बलरूम बनाउन निर्देशन दिनुभएको थियो। ट्रम्प प्रशासनले गएको वर्ष 8,360 वर्गमीटर क्षेत्रफलको बलरूम निर्माण शुरू गरेको थियो। परियोजनाको 65% काम गएको अगस्तमा सम्पन्न भइसकेको छ। त्यसअघि अगस्त 7 वाशिङटनको संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पले गैर कानूनी रूपमा व्हाइट हाउसमा नयाँ बलरूम निर्माण गरिरहेको भन्दै काम रोक्न आदेश दिएको थियो। व्हाइट हाउस र संसदका अधिकांश सहयोगीले बलरूम निर्माण योजनाको समर्थन गरे पनि केही रिपब्लिकन सांसदले परियोजनाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। अब खेल खबर पबजी मोबाइल को आधिकारिक राष्ट्रीय प्रतियोगिता पबजी मोबाइल नेशनल चैंपियनशिप पीएमएनसी आजदेखि काठमाडौं में शुरू हुँदैछ। प्रतियोगिता दशरथ रंगशाला को कवर हल में दिउँसो 3 बजेदेखि शुरू हुनेछ। स्पोर्ट्स एसोसिएशन अफ नेपाल इसान र स्पोर्ट्स काउन्टीको संयुक्त आयोजना में हुने दुई दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्दैछन्। पीएमएनसी पबजी मोबाइल ग्लोबल ओपन पीएमजीओ सम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। लोकप्रिय टोली ओरा ई स्पोर्ट्स यसअघि नै अर्को चरणका लागि छनौट भइसकेकोले प्रतियोगितामा सहभागी हुने छैन। राष्ट्रिय खेलकुद परिषद राखेपबाट स्वीकृति प्राप्त प्रतियोगितामा प्रतिस्पर्धा सँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुनेछन्। यो प्रतियोगिताले नेपाली पब्जी मोबाइल तथा समग्र ई स्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाड़ी र टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले अवरूद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुल्यो। चामे बेसी सहर सड़क पनि पूर्ण रूपमा खुलाउने प्रयास चल्दै प्रधानमन्त्री शाह पोखराबाट मुस्ताङतर्फ। सुपर एलनिनोले कृषि ऊर्जा तथा समग्र जनजीविकामा प्रभाव पार्न सक्ने चिन्ता, राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा जोड़। जनकपुरधाम क्षेत्रका अतिक्रमित पोखरीको जग्गा खाली गराउन डोजर चल्यो। पहिलो चरणमा 7 वटा पोखरीलाई अतिक्रमण मुक्त बनाइने। बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति। परियोजनाको कानूनी वैधताबारे अन्तिम निर्णय हुन बाँकी। र पबजी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि शुरू हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कति राम्रा गीत बजेका कता राम्रा राम्रा सन्देश आका होइन यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोलेर चाहिँ क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगाहर्ज।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
3: होइन के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855954963, 9855554 र 9808747723।

0: क्षेत्र पुनर्स्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरुष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
0: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
1: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
0: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रू 1,50,000 पुरस्कार दिइनेछ।
1: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98192-77552।
0: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98560-15941।
1: डन्जु पंगेनी सचिव मोबाइल 98560-54377।
0: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा।
2: नहेर आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
2: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुम्रे पंगेनी।
3: मोबाइल नम्बर 98467-21380।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
5: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
5: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
5: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 98560-54313 र 98143348।
5: मूल्य होइन स्वास्थ्य रोजौ।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्देक करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403, मोबाइल 9856553।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 7364146624।
5: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
5: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
6: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
5: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
1: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
5: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617133।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: रेडियो आदिखोला 105.4

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइरा जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 63 41 87, मोबाइल 98 69 71 7140। चा कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98 465 48 622 र 98 241 47 49।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क नम्बर सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98560309888।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
6: रेडियो आदिखोला 105.4।

0: किन मुख छोपेर हाँसे कि हो र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ बीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
1: हाम्रा सेवाहरू
0: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
0: दाँत सफा गर्ने
1: दाँत टल्काउने
0: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
0: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
0: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
0: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेटल को खुल लगाउने
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ बीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर थाइराइड युरिक एसिड कोलेस्ट्रोल तीन महिने सुगर जाँच मुटुको पीटीआईएनआर मृगौलाको जाँच कलेजोको जाँच जन्डिस परीक्षण रगतको क्यान्सर पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच दिशा पिसाब तथा खकार जाँच वृय जाँच ट्युमर मार्कर भिटामिन डी बी ट्वेल्भ रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ
0: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि
1: सम्पर्क फोन नम्बर 0635900018 मोबाइल 9840516635 र 9813969611
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
2: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
1: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन बेला बेलामा चेक गरौं
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
1: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ
2: पानीको स्रोत वरिपरि फोहोर नगरौ नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ
1: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने
3: काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364144268।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: रेडियो आधी खुला 105.4।
5: And I'll show you everything.

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: खुल्लै हुनुहुन्छ। रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
2: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 98560 5168 र 98637071।

0: US Bank Limited. Access to all.
1: यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे यमहा लैजाऊ घरमा नागरिकताकै भरमा अट्र्याक्टिभ क्याश डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेंज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 9856386143।

0: घर नया बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरू मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैं तयार छौं।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिंग, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0363590440 र 98569294040।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460051। ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
0: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह, व्रत बन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98460-71481 र 98013-54415।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सलन पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856333246
6: नमस्कार हल्दर साहब क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
7: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
6: अच्छा क्यानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि

0: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
1: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूपो सैनिकका लागि स्वास्थ्य सेवा ECH स्वास्थ्य सेवा उपलब्ध छ।
2: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपोहरूलाई रिफरल चाहिँदैन।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।

0: वालिंग सिटी पो लेकिन लेकमा डाक्टर आउने सूचना।
1: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
0: सम्पर्क फोन नम्बर 0364145094, मोबाइल 9857328004, 9742648690।
1: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
3: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638905025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली योग पीठको आडैमा सम्पर्क नम्बर 063-4141-6696।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति सास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई फिक्स राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
2: पुरानो इन्टरनेटको शास्ती छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
3: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35715 र 98015-23051।
0: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
4: मोबाइल नम्बर 98467-21380।
5: ए नानी, त्यो पानी नपिउ त।
6: किन र काका?
5: त्यो पानी फोहोर छ।
6: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
7: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98469939।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028474723।
1: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
4: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिणकालीन प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दे करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 98565-55331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।
11: म्युजिक नेपाल।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोमा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोक्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्रो, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल

0: अन्ठानब्बे चार साठी एक्काइस छ सय उन्तिस र अन्ठानब्बे चार एकसठी अडसठी दुई सय एकाउन्न।
1: नाक छोडी काम, काम छोडी नाक, बिमारले नै कहिल्यै नछोड्ने भयो।
2: होइन ए दाई, बिमारले फेरि च्यापेबी क्या हो, गुनगुनाइरहनु भएको त।
1: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा चौबिसै घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव बंगालका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन, फिजिसियन, मुटुरोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल अन्ठानब्बे पाँच साठी पचासी छ सय सतसठी।
3: सिक्स पिल्ला, हाम्रो नेपालको पापड।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 63741487, मोबाइल 98469071740। चा कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 VIP थल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241740029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइछ यो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
4: मोबाइल नम्बर 98460086005।
5: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
5: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समिर्दीमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
5: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरो दिस स्याङ्चा।
1: फोन 0364 40600।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क नम्बर सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल कटिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 9815546496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
8: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
9: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9815769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805350 र सहयोगका लागि मोबाइल 9808235715 र 9805350051।
5: छिटो भनेको वर्ल्ड लिंक। म्युजिक नेपाल।

0: अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस तपाईँको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4 नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कन्या जाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने। हेटौँडा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने। लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई। अर्घखाँसीमा बदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग, किसानको बालीनाली जोगाउने लक्ष्य। आन्द्रामा पाइने ब्याक्टेरियाले मांसपेशी बलियो बनाउने वैज्ञानिकहरूको अध्ययनको निष्कर्ष। बुढ्यौलीको कमजोरी हटाउन पेटका सूक्ष्म जीव उपयोगी हुने। र टप N20 सिरिजमा नेपाल र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फोरेन्सिक प्रमाणको सीमित आधारका रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्या जाली ल अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो वा होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा उल्लेख छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षकी बालिका बलात्कार घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन 2 मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार गरेको अभियोगमा दुवै डाक्टरलाई दोषी ठहर गर्दै जनहित 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फरेन्सिक परीक्षणलाई कौमारेको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाबदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालासँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्मार गराइरहेको छ। गएको साउन 23 गतेदेखि 2 पान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणको क्रममा उद्योगका 488 मध्ये अहिले 12 मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ। अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुज्ञापत्र अर्थात लाइसेन्सको लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा कृषकको बालीनाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाखाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गते भित्र रितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र दुईवटा बँदेलको शिकार गर्न थप 10,000 रूपियाँ राजस्व बुझाउनुपर्ने कार्यालयले जनाएको छ। नियमअनुसार एक व्यक्तिले वर्षमा एक पटक मात्र र तोकिएको संख्या ननाघ्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र सहित कागजात बुझाउनुपर्छ। पछिल्लो समय बँदेल लगायतका वन्यजन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेका गुनासो बढ़ेका छन्। खेती जोगाउन कठिन भएको गुनासो सड़कदेखि संसदसम्म जोड़तोड़का साथ उठ्दै आएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। कास्कीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्री बालेन्द्र शाहलाई खानेपानी, सड़क र देशमा दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन्। पोखराको माछापुस्ते गाउँपालिका 6 अस्ताम पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष स्थानीय बासिन्दाले वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालो पत्र गरिदिन आग्रह गरेका हुन्। स्थानीयवासी ज्ञानो अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वले देशमा सुशासन कायम गरेर अपराध गर्नेलाई कठोर सजाय दिने कानून बनाउने आशा व्यक्त गर्नुभयो। यस्तै स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिंचाईको अभावमा तरकारी खेती विस्तार गर्न नसकेको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो। पोखरा नजिकै भए पनि कच्ची सड़कका कारण बिरामीलाई अस्पताल पुर्याउन समेत शास्ति खेप्नु परेको स्थानीय बासिन्दाको भनाई छ। मनोरम हिमश्रृंखला देखिने अस्तामवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन्। प्रधानमन्त्री शाह अस्ताम डाँडाबाट मुस्ताङ का लागि प्रस्थान गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू मधेश प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको झण्डै 55% दरबन्दी कटौती गर्ने निर्णय गरेको छ हिजो बसेको मन्त्री परिषद बैठकले आयोगको ओ एण्ड एम सर्वे स्वीकृत गर्दै यस्तो निर्णय गरेको हो प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईका अनुसार प्रशासनिक खर्च घटाउन र जनशक्तिको अधिकतम सदुपयोग गर्न यो कदम चालिएको हो यसका साथै बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको अनुभव कार्यक्षमता र कार्यबोझका आधारमा जिम्मेवारी हेरफेर तथा पदस्थापना गर्ने निर्णय पनि गरेको छ अब विदेशको खबर वैज्ञानिकहरूले मानिसको आन्द्रामा पाइने एउटा विशेष ब्याक्टेरियाले शरीरको मांसपेशीलाई सधैँ बलियो बनाउने नयाँ तथ्य पत्ता लगाएका छन् नेदरल्याण्डस र स्पेनका वैज्ञानिकहरूको संयुक्त टोलीले गरेको अनुसन्धानले पेटको स्वास्थ्य र शारीरिक शक्तिबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको हो अध्ययनका अनुसार आन्द्रामा पाइने रोजबुरिया इनुलिनिरभेरस नामक सूक्ष्मजीवले मांसपेशीलाई मजबूत राख्न महत्वपूर्ण भूमिका खेल्छ परीक्षणका क्रममा यो ब्याक्टेरिया भएका 65 वर्षभन्दा माथिका पाका मानिसहरूमा हातको पकड शक्तिहरूको तुलनामा 29% बढ़ी पाइएको थियो यसै गरी मुसामा गरेको परीक्षणमा पनि यसले शरीरको शक्ति 30% बढ़ाउनका साथै छोटो समयमा धेरै बल लगाउन आवश्यक पर्ने मांसपेशीका फाइबरहरूको आकार बढ़ाएको देखिएको छ अनुसन्धानकर्ताहरूका अनुसार मानिसको उमेर ढल्किँदै जाँदा आन्द्रामा यो ब्याक्टेरियाको मात्रा प्राकृतिक रूपमै कम हुँदै जान्छ यही नयाँ खोजको आधारमा भविष्यमा बुढ़ौलीमा हुने मांसपेशीको कमजोरी रोक्न विशेष प्रोबायोटिक औषधि वा खानपान तयार पार्न सकिने वैज्ञानिकहरूले बताएका छन् प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नल गटमा प्रकाशित यो अध्ययनले शरीर स्वस्थ र बलियो राख्न पेटभित्रका राम्रा ब्याक्टेरियाको महत्वलाई थप उजागर गरिदिएको छ अब खेल खबर टप एन टी20 सिरिज अन्तर्गत अहिले नेपाल र बंगलादेश हाई पर्फर्मेन्स 11 खेलिरहेका छन् अस्ट्रेलियाको मरारा ओभलमा भइरहेको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकर्ससँग 8 विकेटले पराजित भएको थियो हिजो सम्पन्न खेलमा नेपालले ब्याटिङ अपेक्षा अनुसार चल्न सकेन गएको वर्षको भेटमा बंगलादेश यससँग नेपाल 32 रनले पराजित भएको थियो यसैले आजको खेल नेपालका लागि त्यस हारको बदला लिने र प्रतियोगितामा पुनरागमन गर्ने अवसर पनि बनेको छ आज नेपाल ब्याटिङमा सुधार गर्दै बलियो एकफल बनाउने र बलिङमा शुरूआती दबाव सृजना गर्ने लक्ष्यमा रहेको छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने एकवटा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई अगरखाँचीमा बदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग किसानको बालनाली जोगाउने लक्ष्य आन्द्रामा पाइने ब्याक्टेरियाले मांसपेशी बलियो बनाउने वैज्ञानिकहरूको अध्ययनको निष्कर्ष बुढ़ेउलीको कमजोरी हटाउन पेटका सूक्ष्म जीव सहयोगी हुने र टप एन टी20 सिरिजमा नेपाल बंगलादेश हाई पर्फर्मेन्समा खेल्दै

0: रेडियो आधी खुला 105.4
1: हतार हतार में छोरा को बीहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्न पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथै तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
3: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 9849618921 र 9842349399

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ। हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
1: बिग्रेका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेङ्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9848 32809 र 9856502071।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
3: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
4: वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना।
5: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन, मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श, पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
5: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ सेन्जा।
4: पुरुष तर्फ 60 केजी भन्दा कम तौल, 80 केजी भन्दा कम तौल, साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
5: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 1,50,000 पुरस्कार दिइनेछ।
4: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा।
5: उक्त प्रतियोगितामा भागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
5: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ सेन्जा।

0: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ सेन्जा।
1: डिजिटल एन्जॉय विथ अस।
2: गर्लफ्रेन्ड गीतांजलि
3: छ जिगु प्राण ख जिगु सास अले जिगु जीवन ख छ जिगु फुक्क ख जी छन् त यक्को मतिना जी छन् त यक्को यक्को मतिना।

0: तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855 51068 र 9673 70 771।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0638-590-440 र 9855-29-440।
4: मलाई तिम्रो माया नभएको होइन,
5: हो मलाई तिम्रो माया नभएको होइन। माया त गाढा छ तर समाज तेर्थे भयो पिरती के छ किन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैन।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू

तिमीहरू यसै पिक्चर बेपरको कारणले यो समाजले तिमीहरूलाई तल्लो जातमा राखेको बुझेस् तैले, र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखा नहौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: सरा किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ सर मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846651123 र 9806661052।
3: सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
8: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
3: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
8: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
3: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
8: साथै विवाह, व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
3: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
8: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
3: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840071481 र 9803054615।

0: ओइ आम जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आर्ट नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
2: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308329
3: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
4: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु
3: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
4: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
5: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
4: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
5: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
0: पर्वत जाने गेट सहारा एग्रोभेट

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 063-441-6696।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनत नहीं हम लोग आने में चार बजे का छा
1: समय को साथ में जेतु सुनचादी पसल भूसाल पेट्रोल पंप नजिक डिपार्टमेंट स्टोर संग जोड़ पांच घरे कुना को लाइन जैसी पंद्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला 105.4
2: रेडियो आदिखोला 105.4
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98555 54963 98555 54104 र 98028 47723
5: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
6: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
5: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
6: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
7: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 63-691-0004
9: सम्पर्क मोबाइल 97484-34484
10: चुरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा
11: के तपाई घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
12: र मिर्दी करिडोर आदिको छेउमा
11: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 63-44-331 मोबाइल 98555-53331
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
14: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कति जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
15: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
14: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी भने जहाँको त्यही
15: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
14: हाम्रा सेवा तथा सुविधाहरू
15: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
14: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
15: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
14: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
15: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
14: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
9: सम्पर्क फोन नम्बर 03674146024

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9917162223।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
4: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864021629 र 9864168251।
8: पलङ, लोबी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
9: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
8: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
9: प्रोप्राइटर ओम शर्मा, मोबाइल 9865031996।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले ने कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
2: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
2: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
2: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
2: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
2: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
2: फोन नम्बर 63 4 41 87 मोबाइल 98 4 69 71 7 40
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यहीँ बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4-41-246 मोबाइल 98-560-50-119 र 98-560-33-246

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी थोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कुल कलेजका लागि स्कुल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
5: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला
4: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज
6: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
4: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
4: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
4: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
4: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
6: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
4: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
4: फोन 0364460600
7: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
8: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
7: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग
8: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
7: आजै सम्पर्क गर्नुहोस्।
8: सम्पर्क नम्बर सम्पर्क सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक राम बादशाह सोरुम सोरुम भिरकोट एक बयरघारी मेन रोड वालिङ आठ मोड़ वालिङ नगरपालिका जाने बाटो।
7: सम्पर्क मोबाइल 9856303988।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल कटिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सपिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
10: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9837-69611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे ताकुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुर लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-025, मोबाइल 98-60-40-78-22।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ, अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98-06-41-870 र 98-65-94-497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98-469-18-921 र 98-462-39-399।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रेका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेन्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468323809 र 9855502271।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
4: मोबाइल नम्बर 9855554313 र 9141443 32।
0: मूल्य होइन स्वास्थ्य रोजौ।

0: वेट लिफ्टिंग प्रतियोगिता हुने बारे सूचना।
1: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
1: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
0: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
1: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 150,000 पुरस्कार दिइनेछ।
0: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98 77 552।
1: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98 560 15 941।
0: डन्डु पङ्गेनी सचिव मोबाइल 98 560 54 3।
1: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ सेन्जा।
2: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, लड त सँगै जाम, कहाँ हो?
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बङ्गुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
3: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्युपाने गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि मोबाइल 98 560 51 068 र 98 673 70 771।

0: Arima Vikas Bank Limited. Access to all.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778, 582779 र 582780।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
4: ए आसरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चुना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्जी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-5123 र 98-066-6152।

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाथ मोड, पेट्रोल पम्प अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364140246, मोबाइल 9556501119 र 9556303246।
5: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही भाद्र 3 गतेदेखि 9 गतेसम्म स्थान सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्दे। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556861143।
6: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9557062866 र 9470 29866।
9: पर्वत जाने गेट, सहारा एग्रोभेट।
10: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
11: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
10: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
11: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
10: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
11: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
10: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं।
11: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
11: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
12: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
13: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

हेर्दा पनि राम्रा देखिन्छन् के काँडा परी यति नराम्री हो मेरो भागमा

0: Yes, ma'am. अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने।
0: हेटौँडा कपारडा उद्योग संचालनका लागि सरकारले लगानी गर्ने। लगानी र संचालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई।
1: चलचित्र निर्माणको संख्या बढ्दै व्यावसायिक सफलता भने थोरै चलचित्रलाई मात्रै। नयाँ विधा र नयाँ स्वादसँगै परिवारलाई हलसम्म तान्ने कथा बनाउनु पर्नेमा जोड।
2: सबै परिवार हलमा आएर हेर्न मिल्ने खालको बनायो भने सबै पनि दर्शक पाइन्छ र फरक फरक विधा नै एक्सप्लोर गर्नुहोस्।
0: युरोपका जंगलमा फैलिएको डढेलोले विश्वयुद्धकालीन बम पड्किने क्रम बढ़्यो। दशकौंदेखि बिर्सन थालेको युद्धको घाउ फेरि बल्झिँदै।
1: र टप इन द टी20 श्रृंखलामा नेपाल एको लगातार दोस्रो हार।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-3590 98578-3184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: मेजर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
4: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्याजालीको अवस्थालाई मात्र बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फरेन्सिक प्रमाणको सीमित आधारको रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्याजाली अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा भनिएको छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षकी बालिका बलात्कारको घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन 2 मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदा देखि दिइदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार पारेको अभियोगमा दुवैजना डाक्टरलाई दोषी ठहर गर्दै जनही 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फोरेन्सिक परीक्षणलाई कौमार्यको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाफदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ।
1: बारामा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज चौथो दिन पनि देशभरका धेरै ठाउँमा प्रदर्शन भएको छ। आज बारा सहित काठमाण्डु, पोखरा, बटुवल लगायतका ठाउँमा न्यायको माग गर्दै नागरिकहरू सड़कमा निस्किएका हुन्। आज बिहान गृहमन्त्री सुदन गुरूङले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानमा लापरवाही गर्ने प्रहरीमाथि कड़ा कार्यवाही गरिने भन्दै आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरे पनि आज प्रदर्शन झनै बढ़ेको छ। पछिल्लो जानकारी अनुसार प्रहरीले यस प्रकरणमा थप 4 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको जनाए पनि नागरिक स्तरबाट खबरदारी स्वरूप प्रदर्शन रोकिएको छैन। आज काठमाण्डुको माइतीघर मण्डलामा स्वतन्त्र आमा नेपाल, युवा तथा नागरिक समाजले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। यस्तै नेपाली कांग्रेसले आयोजना गरेको ग्रीन रनको री रनका सहभागीहरूले जस्टिस फर गरिमाको नाममा लेखेका प्लेकार्ड प्रदर्शन गरे। बारामा प्रदर्शनकारीहरूले वीरगंज पथलैया सड़क बन्द गरेका छन्। गएको साउन 31 गते गरी हराएकी बालिका भदौ 2 गते एक घरभित्र मृत भेला परेकी थिइन्। दोषीलाई तत्काल हदैसम्मको कार्यवाही गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ। बालिकाको न्यायका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि दबाव बढ़ाइरहेका छन्। यसैबीच प्रहरीले बारामा हत्या गरिएकी 3 वर्षीय बालिकाका आमा बुवालाई गृहमन्त्री सुदन गुरूङसँग वार्ता गर्नका लागि काठमाण्डु पठाएको छ। इलाका प्रहरी कार्यालय सिमरा का प्रहरी नायब उपरीक्षक दया कृष्ण भट्टले प्रहरीकै गाड़ीमा विमानस्थल पुर्याएर स्थानीय अभियन्ताको साथमा बालिकाका आमा बुबालाई काठमाण्डु पठाउनु भएको हो। काठमाण्डु उड्नु अघि मृतकका बुबा मनोज चौधरीले स्थानीयवासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गर्नुभएको थियो।
0: कास्कीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्रीलाई खानेपानी, सड़क र देशमा दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन्। मुस्ताङ जाने क्रममा गैराती बासप्रश्न पोखराको माछापुछ्रे गाउँपालिका 6 अस्ताम पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष स्थानीय बासिन्दाले वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालो पत्र गरिदिन आग्रह गरेका हुन्। स्थानीयवासी ज्ञानु अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वलाई देशमा सुशासन कायम गर्ने र अपराध गर्नेलाई कठोर सजाय दिने कानून बनाउने आशा व्यक्त गर्नुभयो। यस्तै स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिंचाईको अभावमा तरकारी खेती विस्तार गर्न नसकेको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो। पोखरा नजिकै भए पनि कच्ची सड़कका कारण बिरामीलाई अस्पताल पुर्याउन समेत शास्ति खेप्नु परेको स्थानीय बासिन्दाको भनाई छ। मनोरम हिम श्रृंखला देखिने अस्तामवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन्।
1: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका विवाद र असन्तुष्टिको समाधान अदालतमा नभई पार्टी कार्यालयभित्रै खोज्नुपर्ने बताउनु भएको छ। स्वर्गीय नेता प्रदीप गिरीको 4थ स्मृति दिवसका अवसरमा ललितपुरको सानेपामा आयोजित कार्यक्रममा बोल्दै शर्माले राजनीतिक दलको विवाद आफ्नै संरचनाभित्र सुल्झाउनु पर्नेमा जोड़ दिनुभएको हो। उहाँले पार्टीको महाधिवेशन र आन्तरिक विवादलाई लिएर अदालत जाने प्रवृत्तिप्रति संकेत गर्दै संविधान र कानूनको परिधिमा रहेर संवाद मार्फत निकास निकाल्न नेताहरूलाई आग्रह गर्नुभयो। कांग्रेसको विधान अनुसार विशेष परिस्थितिमा थपिएको 1 वर्षको अवधि आउँदो मंगिरमा सकिने स्मरण गराउँदै उपसभापति शर्माले मंगिरभित्रै महाधिवेशन गर्न नसके एउटा पुरानो राजनैतिक दलको वैधानिकतामै गम्भीर प्रश्न उठ्ने बताउनुभयो। असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन प्रक्रियालाई लिएर पार्टीभित्र विवाद चलिरहेका बेला शर्माले सबै पक्षलाई समेटेर एकताका साथ अघि बढ़न आफूहरू तयार रहेको बताउनुभयो।
0: यसैबीच नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताउनु भएको छ। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताउनुभयो। देश संकटमा रहेकाले संकटबाट मुक्ति दिलाउन युवाहरू अगाडि सार्नुपर्ने उहाँको भनाइ छ। उहाँले देशमा सबै प्रमुख राजनीतिक दलहरूभित्र गम्भीर आन्तरिक संकट देखिएको पनि बताउनुभयो। कांग्रेस दुई सिरामा रहेको र एमालेभित्र बहुसंख्यक नेता कार्यकर्ताहरू पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको भन्दै उहाँले नेकपालाई पनि पुनर्गठन र रूपान्तरण नगरिकन अगाडि बढ़न नसक्ने बताउनुभयो।
1: चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ। खैरहनी नगरपालिका वडा नम्बर एक तरकारी चोकमा पर्ने पूर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोकिएका हुन्। दिउँसो नारायणगढ़बाट बर्दिवासतर्फ गुड़िरहेको बस र विपरीत दिशामा रहेको मोटरसाइकल ठोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक झण्डै 32 वर्षीय पुरूष र पछाडि सवार झण्डै 26 वर्षीय महिलाको ज्यान गएको हो। मृतकहरूको पहिचान खुलेको छैन।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: एनबीएल अटो लोन,
12: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
11: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
14: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
11: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
14: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
14: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
11: इतिहास, गाथा र कथा, गाँठका कुरा,
14: गाँठका कुरा।
11: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर, पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने, बारामा हत्या गरेकी 3 वर्षीय बालिकाको न्यायका लागि देशका विभिन्न ठाउँमा प्रदर्शन, चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर, लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सिर्जनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइरहेको छ। गएको साउन 23 गतेदेखि दुईवटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगका 488 मध्ये अहिले 12 मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनैतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ।
0: अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुज्ञापत्र अर्थात लाइसेन्सको लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा कृषकुर बालीनाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गतिभित्र हितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र दुईवटा बँदेलको शिकार गर्न थप 10,000 रूपियाँ राशि बुझाउनु पर्ने कार्यालयले जनाएको छ। नियम अनुसार एक व्यक्तिले एक वर्षमा एक पटक मात्र र तोकिएको संख्या ननाग्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र सहित कागजात बुझाउनुपर्छ। पछिल्लो समय बँदेल लगायतका वन्य जन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेको गुनासो बढ़ेका छन्। खेती जोगाउन कठिन भएको गुनासो सड़कदेखि सदनसम्मै जोड़तोड़का साथ उठ्दै गएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
1: बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपदजन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख 1 यता हिजो 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका छन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आगलागीका 1,136 घटना भएका छन्। त्यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढ़ी पहिरो जनावरको आक्रमण लगायत रहेका छन्।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। युरोपमा फैलिरहेको डडेलोले दशकको पुराना विश्वयुद्धकालीन विस्फोटक पदार्थलाई सतहमा ल्याएर सुरक्षा जोखिम बढ़ाएको छ। पहिलो र दोस्रो विश्वयुद्धका बेला युरोपका विभिन्न ठाउँमा खसालेका तर नपड़किएका लाखौं बम र बारूदी सुरुङ अझै पनि जमीन मुनि वा जंगलभित्र छन्। यस वर्षको अत्याधिक गर्मी र वन जंगलमा लागेको डडेलोका कारण ती पुराना हतियारहरू फेरि सक्रिय हुन थालेका समाचार संस्था एपीले जनाएको छ। फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्याण्डसमा डडेलोका कारण जमीन तातेर कतिपय बम आफै पड्किएका छन् भने आगो निभाउन जाने उद्धारकर्मीहरू उच्च जोखिममा परेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनले युरोपको जलवायु सुरक्षालाई मात्र नभई भौतिक सुरक्षालाई समेत गम्भीर चुनौती दिएको छ। पछिल्ला दिनहरूमा खडेरीका कारण जलस्तर निकै घट्दा इटालीको सबैभन्दा ठूलो पो नदी र जर्मनीको राइन नदी किनारमा दोस्रो विश्वयुद्धकालीन 600 किलोका विशाल बमहरू फेला परेका छन्। त्यस्तै जर्मनीको राजधानी बर्लिनमा रहेको ग्रुनवाल्ड जंगलमा भीषण डडेलो लाग्दा त्यहाँ पुरिएका पुराना हतियारहरू विस्फोट भएका छन्, जसका कारण अग्नि नियन्त्रकहरूलाई आगोको नजिक जान समेत कठिन भएको छ। बेल्जियमको हाइफेन्स र फ्रान्सको रेड जोन भनिने क्षेत्रमा अहिले पनि हजारौं टन हतियार पुरिएका छन्। अहिले बढ़ेको सुक्खा र डडेलोले वर्षौंदेखि रहेका टाइम बमहरू पनि सतहमा ल्याएका छन्, जसले दशकौंदेखि ओझेलमा परेको युद्धको घाउलाई फेरि बल्झाइदिएको छ।
3: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा जारी टप एन्टी ट्वेन्टी सिरिजमा नेपाल एले लगातार दोस्रो हार बिहोरेको छ। डार्विनमा रहेको मरहारा ओभलमा आज भएको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 नेपाललाई 9 विकेटले पराजित गर्यो। नेपालले दिएको 900 रनको सामान्य लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 900 रन मात्रै बनाएको थियो। शुरूआतमै लगातार विकेट गुमाएपछि नेपाल 10 रनमै 4 विकेट गुमाएर दबावमा परेको थियो। नेपालको कुशल भुर्तेले 46 रन बनाउ इनिङ्स सम्हाल्ने प्रयास गरे। नितिन खत्रीले अभिजित 11, साहब आलमले 11 र रिजन ढकालले 10 रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो खेलमा नेपाल हिजो एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। अब नेपालले पर्सि होवर्ट हुरिकेन्स एकाडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
4: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलियाले 101 रनको अग्रता बनाएको छ। बोलिङमा हावी रहेको अस्ट्रेलियाले ब्याटिङमा भने कमजोर प्रदर्शन गरेको छ। म्याकायामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश 64 रनमै अल आउट भयो। अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट बोलिङ गर्दै 6 विकेट लिए। कप्तान प्याट कमिन्सले पनि 3 विकेट लिए। बंगलादेशलाई थोरै रनमा समेटेको अस्ट्रेलियाले ब्याटिङमा भने राम्रो शुरूआत गर्न सकेन। पहिलो दिनको खेल सकिँदा अस्ट्रेलिया 165 रनमा 8 विकेट गुमाएको अवस्थामा छ। अस्ट्रेलियाले बंगलादेशमाथि 101 रनको अग्रता बनाएको छ। अस्ट्रेलियाका क्यामरन ग्रीन 51 रनमा नट आउट छन् भने नाथन लायन 10 रनमा खेलिरहेका छन्। बंगलादेशका सोरिफुल इस्लामले उत्कृष्ट बोलिङ गर्दै 35 रन दिएर 6 विकेट लिए।
3: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
4: आजको रंग दर्पण पछिल्ला नेपाली चलचित्रमा केन्द्रित छ।

0: 2083 साल नेपाली चलचित्र क्षेत्रमा धेरै उतार चढ़ाव देखियो। एकातिर चलचित्र विकास बोर्डमा निर्माण इजाजत लिने चलचित्रको संख्या बढ़ेर आर्थिक वर्षभरि 252 पुगेको छ भने अर्कोतिर दर्शक तान्न र लगानी उठाउन सफल चलचित्र औलामा गन्न सकिने मात्र छन्। वैशाख 25 गतेदेखि प्रदर्शनमा आएको लाली बजारले असारसम्म 9,32,00,000 रूपियाँ कमाएर 2083 सालमा सर्वाधिक कमाउने नेपाली चलचित्र बन्न सफल भयो। वैशाखदेखि असारसम्म आएका अरू चलचित्रले दर्शकको साथ पाउन सकेनन्। लामो समयको सुस्ततापछि भने साउनले नेपाली चलचित्रलाई केही राहत दियो। साउन 1 गतेदेखि प्रदर्शनमा आएको गौथलीले शुरूदेखि नै बक्स अफिसमा बलियो पकड़ बनाउँदै 24 करोड़ रूपियाँ भन्दा बढ़ी कमाई गर्यो।
1: अवकाश हुने बेला भइसक्यो, एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिनेसम्म पुर्याउन सकिनँ।
2: गौथरीले पास गर्छ एसएलसी।
3: आमा म पढ्छु नि है, पढेर के हर्छेस्? म बिहे गर्छिन। आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी।
0: यसरी हेर्दा 2083 सालमा चलचित्र निर्माणको उत्साह बढ़े पनि त्यस अनुसार दर्शकको साथ र व्यावसायिक सफलता भने केही सीमित चलचित्रमै केन्द्रित देखिएको छ।
2: गौथरीले पास गर्छ एसएलसी।
3: आमा म पढ्छु नि है, पढेर के हर्छेस्? म बिहे गर्छिनँ।

0: जसमा प्रियंका कार्की, सिमरन खड्का र आर्यन सिग्देलको मुख्य अभिनय छ। त्यसपछि भदौ 12 गते शुक्रबार जनै पूर्णिमाको अवसरमा नीता ढुंगानाको आफ्नै निर्देशन र अभिनय रहेको पार्वती प्रदर्शनमा आउँदैछ, जसले फरक क्षमता भएकी दिदी र भाइ बीचको सम्बन्धलाई समेटेको छ। तर पछिल्लो समय धेरै भावनात्मक चलचित्र बढ़ी चलेको बताउनुहुन्छ चलचित्र समीक्षक समाज नेपालका उपाध्यक्ष प्रदीप कार्की।
1: चलचित्रको ट्रेन्ड चाहिँ फेरिरहन्छ भनिन्छ नि, परिवारै चलचित्र भवनमा गएर फिल्म हेर्ने परम्परा बढ़ेको छ, यसले गर्दा पनि यो भावनात्मक रूपमा जोडिने अथवा अलिकति पारिवारिक विषयवस्तु भएका र सबै परिवारले सँगै हेर्न मिल्ने, तीनवटै पुस्ताले सँगै हेर्न मिल्ने चलचित्र पछिल्लो समय नेपालमा एकदमै व्यापार गरेको छ। अब र सायद त्यही कारण पनि होला यो वर्ष अब त्यही खालकै इमोसनल पारिवारिक ड्रामाहरू नै दर्शकले एकदमै रुचाउनु भएको छ।
0: भदौ 19 गते बा एक योद्धा प्रदर्शनमा आउँदैछ, जसमा झरना थापा, दिव्य देव, सुहाना थापा र माओत्से गुरूङको अभिनय छ। तर भदौको सबैभन्दा रोचक दिन भदौ 26 गते हो, जुन दिन एकैसाथ चारवटा नेपाली चलचित्र हलमा भिड्न आइपुग्छन्। यी हुन् बेहुली, दयाहाङ राई अभिनेत तथा माओत्से गुरूङ निर्देशित पेन्सन पट्टा, रेखा थापाको निर्देशनमा बनेको माया भनेकै यस्तै होला र विनय राज पौडेल निर्देशित अक्षरा। चारवटा चलचित्र एकै दिन प्रदर्शनमा आउनुले दर्शक विभाजित हुने र हरेक चलचित्रको हिस्सा साना हुने जोखिम स्वाभाविक रूपमा देखिन्छ र यसैले भदौ 26 यो वर्षकै सबैभन्दा ठूलो बक्स अफिस भिडन्तको दिनका रूपमा हेरिन थालेको छ।
2: तिमी पनि मेरो लागि सत्थोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी। दिदीको माया आमाको जस्तै अनि भाइको साथ छाया जस्तै, यही त हो सबैभन्दा मिठो सम्बन्ध।
3: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउन पर्छ है छोरी, होइ पर्छ नि है।
0: नेपाली चलचित्र बजार अझै पनि राम्रो प्रचार प्रसार भएका चलचित्र केन्द्रित नै छ। लाली बजार र गौथली जस्ता चलचित्रले करोड़ कमाउँदा दर्जनौ अरू चलचित्र भने लगानीको सानो हिस्सा उठाउन समेत संघर्ष गरिरहेका छन्। जबकि भदौमा धेरै चलचित्र एकैचोटि भेट्दा प्रतिस्पर्धाले नै कतिपय राम्रा चलचित्रलाई पनि थिच्ने खतरा देखिन्छ। कुन चलचित्रले दर्शकको मन जित्छ र कुन चलचित्र भीड़मै हराउँछ त्यो चलचित्रको कथाले नै बताउँछ भन्नुहुन्छ चलचित्र समीक्षक समाज नेपालका उपाध्यक्ष प्रदीप कार्की।
1: एउटा राम्रो चलचित्र बन्नको लागि त डेफिनेटली सबभन्दा पहिला चाहिने भनेको तपाईँको कथा नै हो। बजारलाई चलायमान बनाउने भने फरक फरक विधाका चलचित्रहरू आउनै पर्छ, फरक फरक बन्नै पर्छ, नयाँ बन्नै पर्छ, तर त्यति मात्रै हो। हामीले जे बनाइराखेका छौँ त्यो दर्शकका लागि बनायौँ भने उपयुक्त हुन्छ, तर हामीले समग्रमा सबै दर्शकलाई हुने चाहिँ बनाउने हो भने चाहिँ सरल रूपमा सरल कथामा सबैले बुझ्ने खालको र सबै परिवार हलमा आएर हेर्न मिल्ने खालको बनायौँ भने पक्कै पनि दर्शक पाइन्छ र फरक फरक विधा नै एक्सप्लोर गर्नुपर्छ। एउटा विधामा लाग्यौँ भने त्यसले कालान्तरमा हाम्रो सृजनालाई पनि कहीँ कतै पुर्याउँदैन र दर्शक पनि हामीले बिस्तारै गुमाउँछौँ जस्तो लाग्छ मलाई।
4: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर, पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने।
4: हेटौँडा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने, लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई।
5: चलचित्र निर्माणको संख्या बढ़दै व्यावसायिक सफलता भने थोरै चलचित्रलाई मात्रै, नयाँ विधा र नयाँ स्वादसँगै परिवारलाई हलसम्म तान्ने कथा बनाउनु पर्नेमा जोड़।
4: युरोपका जंगलमा फैलिएको डढेलोले विश्व युद्धकालीन बम पड्किने क्रम बढ़्यो, दशकौंदेखि बिर्सन थालेको युद्धको घाउ फेरि बल्झिँदै।
5: र टप इन्ड टी20 श्रृंखलामा नेपाल एको लगातार दोस्रो हार।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसु पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 MHz र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं। अहिलेसम्मका मुख्य खबरहरूबाट वालिङमा प्रथम जिल्ला स्तरीय पावर लिफ्टिङ प्रतियोगिता शुरू, अनुशासित र सुरक्षित खेल प्रदर्शन गर्न जनप्रतिनिधिको जोड़। भेटेरिनेरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाद्वारा दूधमा प्रति लिटर 5 रूपियाँ अनुदान, पशुपालन तथा उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत 1,28,00,000 भन्दा धेरै अनुदान। र गण्डकी प्रदेशमा 1,778 जनाको घरमै राहदानी पुग्यो। स्याङ्जाको वालिङमा आजदेखि प्रथम जिल्ला स्तरीय पावर लिफ्टिङ प्रतियोगिता शुरू भएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै गण्डकी प्रदेशका पूर्व सभा सदस्य भागवत प्रकाश मल्लले खेलाड़ीहरूलाई पूर्ण रूपमा सुरक्षित भएर आफ्नो खेल कौशल प्रदर्शन गर्न अनुरोध गर्नुभयो। पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिताको निरन्तरताको कामना गर्दै वहाँले यस्ता खेलकुद कार्यक्रमले स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउन र आफ्नो क्षमता देखाउन ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै वालिङ नगरपालिका प्रमुख कृष्ण खाँडले वालिङमा पहिलो पटक यस्तो प्रतियोगिता आयोजना हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै खुशी व्यक्त गर्नुभयो। पूर्व प्रदेश सभा सदस्य मोहन प्रसाद रेग्मीले अनुशासित भएर खेल प्रस्तुत गर्न खेलाड़ीलाई सुझाव दिनुभएको थियो। आयोजकका अनुसार आज एक दिन मात्र संचालन भएको प्रतियोगितामा पुरूषतर्फ 80 केजी भन्दा कम, 60 केजी भन्दा कम र पुरूष र महिला दुवैतर्फ खुल्ला प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र हुने विजेताले क्रमशः 20,000, 10,000 र 5,000 नगद प्राप्त गर्दैछन्। आयोजक संस्थाका अध्यक्ष जगत राणाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन सचिव डण्डो पंगेनीले गर्नुभएको थियो। स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रति लिटर 5 रूपियाँका दरले अनुदान उपलब्ध गराइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारी मार्फत बिक्री भएको दूधको परिमाणका आधारमा किसानलाई अनुदान दिएको हो। कार्यालयका अनुसार भिरकोट नगरपालिका 1 स्थित भिरकोट दुग्ध उत्पादक सहकारी मार्फत संकलन भएको 1,26,029 लिटर दूधको लागि 6,30,145 रूपियाँ अनुदान दिइएको छ। त्यस्तै चापाकोट नगरपालिका 5 कुवामी स्थित रत्नपुर साना किसान सहकारी मार्फत संकलन भएको 70,817 लिटर दूधका लागि 5 रूपियाँका दरले अनुदान उपलब्ध गराइएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाको आधारमा छनौट भएका सहकारीमा आबद्ध किसानले गाई तथा भैंसी पालनबाट उत्पादन गरेको दूधमा अनुदान दिएको कार्यालयका प्रमुख डाक्टर रूपेश श्रेष्ठले बताउनुभयो। वहाँका अनुसार सहकारीको दूध संकलन केन्द्र मार्फत बिक्री भएको दूधको परिमाणलाई आधार बनाएर अनुदान वितरण गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले दूधमा अनुदान सहित पशुपालन र उत्पादन प्रवर्धनका लागि विभिन्न कार्यक्रम अन्तर्गत 1,28,67,200 रूपियाँ अनुदान वितरण गरेको जनाएको छ। बृहत्तर पशु विकास प्रवर्धन कार्यक्रम अन्तर्गत नयाँ खोर, तारबार, टाट्नो, बोका तथा यान्त्रिकरणका लागि विभिन्न समूह र सहकारीलाई अनुदान दिएको हो। कार्यालयका अनुसार कालीगण्डकी गाउँपालिका 1 र 2 मा रहेको कालीगण्डकी कृषि उद्यमी महिला सहकारी संस्थालाई 8,46,739 रूपियाँ, भिरकोट 2 को बलाम डाँडा शान्ति कृषि तथा पशुपक्षी पालन कृषक समूहलाई 8,11,034 रूपियाँ, भिरकोट 3 बानेथुक देउराली बाख्रा पालन समूहलाई 8,88,924 रूपियाँ र फेन्दीखोला गाउँपालिका 4 को छेलु हाल्ने महिला कृषक समूहलाई 8,42,231 रूपियाँ अनुदान दिएको छ। यस्तै कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन एवं प्रवर्धन कार्यक्रम अन्तर्गत गोठ तथा भकार सुधारका लागि पकुवादी कृषि सहकारी सहकारी संस्थालाई 17,40,731 रूपियाँ र आमा बहुदेशी सहकारी संस्थालाई 17,62,441 रूपियाँ अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ। व्यावसायिक ब्लक विकास कार्यक्रम अन्तर्गत हरिनाश गाउँपालिका 4, 5, 6 र 7 का लागि सूर्यमुखी बाख्रा पालन तथा कृषि समूहलाई 27,87,302 रूपियाँ अनुदान दिइएको छ। डिजिटल सूचना प्रविधिको विकाससँगै ओझेलमा परेका हुल्ला कार्यालयहरू सरकारी कुरियर सेवामा रूपान्तरित भएसँगै गण्डकी प्रदेशको मनाङ बाहेक 10 वटा जिल्लामा 1,778 थान राहदानी सेवा ग्राहीको घर घरमा पुगेको छ। हुल्लाक निर्देशनालय पोखराका अनुसार हुल्लाकले सरकारी कुरियर सेवाको रूपमा काम थालेपछि गोर्खामा 333, लमजुङमा 60, नलपुरमा बर्दघाट सुस्ता पूर्वमा 500, तनहुमा 505, सैंजामा 150, पर्वतमा 17 थान राहदानी घरमै पुर्याइएको। यस्तै बागलुङ जिल्लामा 101, म्याग्दीमा 97, मुस्ताङमा 6, कास्कीमा 9 थान राहदानी घरमै लगिएको छ। मनाङ जिल्लामा प्रशासनबाट राहदानी प्राप्त नभएकाले वितरण नगरिएको जिल्ला हुल्ला कार्यालयको खरिदार श्यामलाल थारूले बताउनुभयो। सूचना प्रविधिको विकाससँगै ओझेलमा परेका हुल्ला कार्यालयले सरकारी कुरियर सेवा मार्फत सरकारी कागजात घरमै पुग्न थालेपछि हुल्लाक र कर्मचारीलाई हेर्ने नजर्ने बदलिएको हुल्लाक निर्देशनालय पोखराका निर्देशक नेत्र प्रसाद पौड्यालले बताउनुभयो। पश्चिम बागलुङको बोटीबाङमा आयोजित समीक्षामा पौड्यालले यस्तो बताउनु भएको हो। सरकारी कुरियर सेवा मार्फत हुल्लाकलाई सक्रिय बनाउन खोजेको सरकार सिम कार्ड र विश्वविद्यालयको प्रमाणपत्र पनि नागरिकको घर दैलोमा पुर्याउने तयारी गरेको हुलाक सेवा विभागका निर्देशक सपना कुमारी भट्टराईले बताउनुभयो। भट्टराईका अनुसार डाक शुल्क, पार्सल बीमा र क्षतिपूर्ति लगायतका विषय कानून निर्माणपछि सहज हुनेछ। सरकारी कुरियर सेवाबाट नागरिकलाई थप सेवा प्रवाह गर्ने विषयमा पनि तयारी भइरहेको भट्टराईले बताउनुभयो। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। गुल्मीको धुरकोट गाउँपालिकाले ऐतिहासिक धुरकोट र बुढ़ीकोटलाई जोड्ने गरी ढुंगाबाट निर्माण गरिएको 1 किलोमिटर लामो धुरकोट ग्रेट वाल पछिल्लो समय जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। टाढाबाट हेर्दा विश्व प्रसिद्ध ग्रेट वालको झल्को दिने उक्त संरचना हेर्न तथा हिमश्रृंखलाको दृश्य अवलोकन गर्न आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढ़दै गएको हो। धुरकोट गाउँपालिका सहस्थित ऐतिहासिक धुरकोट र बुढ़ीकोटलाई जोड़ने गरी ढुंगाको पर्खाल चिरेर निर्माण गरिएको पैदल मार्गलाई पालिकाले धुरकोट ग्रेट वाल नामाकरण गरेको छ। उक्त संरचनाबाट चारैतिरका रमणीय दृश्यसँगै माछापस्ते, अन्नपूर्ण धौलागिरी लगायत हिमश्रृंखलाको दृश्य अवलोकन गर्न सकिन्छ। विशेष गरी सार्वजनिक विदाका दिन घुम्न, दृश्यहरू सामग्रीहरू बनाउन, तस्विर लिन, सामाजिक सञ्जालका लागि सामग्री बनाउन र प्राकृतिक दृश्यको आनन्द लिन जिल्लाभित्र मात्र नभएर बाहिरबाट पनि आन्तरिक एवं बाह्य पर्यटक जाने गरेको धुरकोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो। ग्रेट वाल निर्माण भएपछि क्षेत्रको पर्यटन प्रवर्धनमा पनि सहयोग पुगेको छ। अध्यक्ष पोखरेलले पर्यटकलाई कम्तीमा 2 दिनसम्म धुरकोटमा बस्ने वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा दिइएको बताउनुभयो। पैदल मार्ग निर्माण गर्दै जाने क्रममा संरचना ग्रेट वाल जस्तो देखिएपछि यसको नाम धुरकोट ग्रेट वाल राखिएको उहाँको भनाइ छ। पालिकाका अनुसार धुरकोट ग्रेट वाल निर्माणमा गाउँपालिकाको 70% र संघीय सरकारको 30% लगानी छ। कुल 3,23,00,000 लागतमा निर्माण गरिएको उक्त संरचनाबाट पर्यटन प्रवर्धनसँगै स्थानीय स्तरमा रोजगारी सृजना, आर्थिक गतिविधि विस्तार र व्यापार व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। प्रहरीले बागलुङ बजार र आसपास क्षेत्रका लागि ल्याएको रासायनिक यूरिया मल अवैध रूपमा कारोबार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। गत बुधबार बागलुङका लागि ल्याएको झण्डै 20 वटा रासायनिक मल अवैध रूपमा बिक्री गरेर वीरगंज लैजान लागेको अवस्थामा प्रहरीले मल बिक्री गर्ने डिलर संचालक र खरिद गरी वीरगंज पठाउने काममा सक्रिय व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा पर्साको छिपरमाई गाउँपालिका 6 घर भई 25 वर्षदेखि बागलुङमा बस्दै आउनुभएका 53 वर्षीय दिनेश पण्डित कुमार, बागलुङ बजार स्थित धौलागिरी बिउ भण्डारका संचालक कुलबहादुर राणा मगर र कालीगण्डकी एग्रोभिटका संचालक विनय साक्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणेन्द्र प्रसाईले बताउनुभयो। पण्डितले धौलागिरी बिउ भण्डारबाट 50 किलोग्रामका 9 बोरा र कालीगण्डकी एग्रोभिटबाट 10 बोरा यूरिया मल खरिद गरी वीरगंज जाने गाड़ीमा राखेको भेटिएको छ। प्रहरीले बिउ तथा मल पसलहरूको अभिलेख रजिस्टरका लगायतका कागजात झिकाई थप बुझ्ने काम भइरहेको प्रहरी उपरीक्षक प्रसाईले बताउनुभयो। प्रहरीले कालोबजारी र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन 2032 को दफा 4 बमोजिमको कसुरमा उहाँहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयले 6 दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त दफा अनुसार अवैध कारोबार गर्ने र कालोबजारीलाई गर्नेलाई 1 वर्षसम्म कैदी वा 2,50,000 जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। वालिङमा प्रथम जिल्ला स्तरीय पावर लिफ्टिङ प्रतियोगिता शुरू, अनुशासित र सुरक्षित खेल प्रदर्शन गर्न जनप्रतिनिधिको जोड़, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाद्वारा दूधमा प्रति लिटर 5 रूपियाँ अनुदान, पशुपालन तथा उत्पादन प्रवर्धनका कार्यक्रम अन्तर्गत 1,28,00,000 भन्दा धेरै अनुदान, र गण्डकी प्रदेशमा 1,778 जनाको घरमै राहदानी। आधी खोला खबर सकियो, भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: यमहा विश्व एक्सचेंज अझै ज्यादा अझै धेरै यही भाद्र 3 गते देखि 9 गते सम्म स्थान सुलोसन अटो सेल्स वालिङ 10 भकुन्दे यमहा लैजाऊ घरमा नागरिकताकै भरमा अट्र्याक्टिव क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-86143 सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ फेरि पर्सि घरमा पूजा पनि छ सबै सामान कहाँ पाइएला त एकै ठाउँमा
2: यति सानो कुरामा पनि के को चिन्ता वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त कृष्ण वस्त्रालय
1: हो अब कपडाका लागि भौतारिनु पर्ने दिन गए तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू
1: ओहो जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म त्यो पनि सुपथ मूल्यमा
2: स्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि आजै सम्झिनुहोस्
1: प्रोफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ 8 मोडको ओह्रालो VIP टोल सम्पर्क मोबाइल 98460-71481 र 98013-54415
3: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
4: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
3: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
4: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
3: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 063-691-0004
6: सम्पर्क मोबाइल 97484-34484
7: चोरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 सेन्जा
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
8: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
8: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
2: मोबाइल नम्बर 98560-54313 र 98141-4832
8: मूल्य होइन स्वास्थ्य रोजौ हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
9: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमै प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
8: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
8: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ 8 केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
2: मोबाइल नम्बर 9855-19076 9861-9076 र 9817-1682-23।
1: होइन के भयो किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइछ।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
2: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 03741-5002 मोबाइल 9855-40502 र 9860-51401।
10: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
11: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
10: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
11: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
1: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
12: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
13: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको छ त।
12: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
13: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
13: जनरल मेडिसिन, फिजिसियन, मुत्र रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9855-85667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
13: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
13: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
13: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
13: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
13: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
13: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
13: फोन नम्बर 03741-0087, मोबाइल 9864-6971-7440।
1: चा कस्तो सास गनाएको तिम्रो त,
14: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ,
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
14: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
15: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरेदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण विचारहरू गरिन्छ।
16: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465848622 र 98241400029।
17: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
18: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
17: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
18: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560308029।
19: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
20: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
19: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
20: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
19: आजै सम्पर्क गर्नुहोस्।
20: सम्पर्क नम्बर, सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
19: सम्पर्क मोबाइल 98560309888।
21: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
22: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
21: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
22: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
21: मोबाइल 98135564496।
16: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
22: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
16: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
22: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
16: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
22: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
16: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
23: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटु रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
22: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आन खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
24: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिपुरा 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गर गहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो पो, यो नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855954963, 9855554 र 9808747723।

0: वेट लिफ्टिंग प्रतियोगिता हुने बारे सूचना।
1: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागु औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
1: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
0: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
1: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 150,000 पुरस्कार दिइनेछ।
0: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98 77 552।
1: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98 560 15 941।
0: डन्डु पङ्गेनी सचिव मोबाइल 98 560 54।
1: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा।
2: नौहेर आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 98 467 21 380।
4: मलाई तिम्रो माया नभएको होइन, माया त गाढा छ तर यो समाज तेर्थै भयो पिरती के छ किन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैन

तिमीहरूको यस्तो शिक्षक व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल राख्न राखेको बुझिसके र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ, त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखा नहौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिय भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटीको लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846086005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ

0: ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिन्छ मेर्दी स्याङ्चा।
0: फोन 063-44-600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
3: फोन 063-44-200-258।
4: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-44-146-96।

0: हेटौडा कपड़ा उद्योग नियमित चल्ने जनकपुरका पोखरी छेउछाउको जग्गामा अतिक्रमण हटाउन शुरू, अर्घाखाँचीमा बँदेल रातु मृग र चित्तौलको शिकार गर्ने अनुमतिका लागि आवेदन खुला।
1: धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि शुरूमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ शुरूआत गरेका छौं।
0: सरकार र नागरिक बचाउ महाअभियान बीच 14 बुधे सहमति, स्याङ्जामा उद्योग तथा व्यावसायिक फर्म खारेजी बढ्दै, जाजरकोटको रिसाङ पहिरोबाट विस्थापितहरूलाई तीन स्थानमा राखिने।
2: रिसाङ इस्युमा रहेका गाडी पहिरोबाट प्रभावित नागरिकहरूको अस्थायी ट्रेन राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामीले त्यहाँ स्थानान्तरण गरेका छौं।
0: र अमेरिकी राष्ट्रपति ट्रम्पको 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज। अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालको लगातार दोस्रो हार, पर्सी तेस्रो खेल खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपाली बजारमा अखाद्य तथा म्याद गुज्रेका वस्तुको बिगबिगी बढ़दै जानु गम्भीर चिन्ताको विषय छ। कमजोर अनुगमन, लापरवाही र नाफामुखी प्रवृत्तिले उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष असर पारिरहेको छ। यसलाई नियन्त्रणका लागि केवल सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन। उपभोक्ता स्वयं सचेत भई वस्तुको म्याद, गुणस्तर र लेबल जाँच गर्ने बानी विकास गर्न अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
4: चालू आर्थिक वर्ष 2083 वैशाख 1 गतेदेखि भदौ 6 गतेसम्म देशभर भएका विपदका 5,000 भन्दा धेरै घटनामा 250 जनाको मृत्यु भएको छ। 9 जना बेपत्ता र 1,624 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यी घटनाबाट 6,315 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। यस अवधिमा सर्पदंशका कारण मात्रै 69 जनाले ज्यान गुमाएका छन्। 968 जना घाइते भएका छन्। पहिरोका 1,000 भन्दा धेरै घटनामा 43 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले CIN जानकारी दिनुभयो।
5: पहिरोबाट हाम्रो वैशाख 1 गतेदेखि अहिलेसम्मको डेटा हेर्दाखेरि करिब 43 जनाको डेथ भएको छ भने अहिले मनसून शुरू भएपछि असार 5 गतेबाट 39 जनाको मृत्यु पहिरोबाट भएको देखिन्छ। समग्र सबै विपदको हेर्दाखेरि सर्पदंशबाट सबभन्दा धेरै मानवीय क्षति भएको देखिन्छ। त्यसपछि चाहिँ पहिरो नै हो र थर्डमा अब त्यसपछि सट्याङ र अहिले चाहिँ नि त्यसपछि बाढी। अब मनसुन जानेको कुरा गर्दाखेरि चाहिँ पहिरो नै 1 नम्बरमा भयो।
4: 4.5 महिनाको अवधिमा चट्याङका कारण 245 घटनामा 28 जनाको मृत्यु र 1,39 जना घाइते भएका छन्। बाढ़ीका 276 जना घटनामा 25 जनाको मृत्यु र 7 जना बेपत्ता भएका छन्। यस अवधिमा लेक लागेर 24 जनाको मृत्यु भएको छ। आगलागीका घटनामा 20 जनाको मृत्यु र 1,000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। जनावरको आक्रमणबाट 18 जनाको मृत्यु र 168 जना घाइते भएको प्राधिकरणले जनाएको छ। यसैबीच जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई तीन स्थानमा अस्थायी आवास बनाएर राखिने भएको छ। विपद व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेपछि पीड़ितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। CIN कुरा गर्दै जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी,
2: आज चाहिँ हामीले रिसाङ इस्युमा रहेका गाडी पहिरोबाट प्रभावित नागरिकहरूको अस्थायी ट्रेन राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामीले त्यहाँ स्थानान्तरण गरेका छौँ। र अन्यको हकमा उहाँहरूको चाहिँ तपाईँको घर चाहिँ त्यहाँ हेर्नु भएको, कतिपयको साँझ चाहिँ बस्नलाई अलिकति गाह्रो हुने भएको हुँदा साँझ उनीहरू चाहिँ खाना आफ्नै घरमा खाने सुन्नको लागि चाहिँ स्कुलमा चाहिँ आउने व्यवस्थापन चाहिँ स्थानीय तहले गरेको छ। हामी दीर्घकालीन रूपमा चाहिँ उहाँहरूको चाहिँ वासस्थान कहाँ सार्ने भन्ने विषयमा चाहिँ धेरै नगरपालिका र भूगर्भ बिलले दिएको रिपोर्टमा पछि चाहिँ अहिले तत्कालको लागि र एनडीआरएमको चाहिँ भूगर्भ बिल दिएको रिपोर्टको आधारमा पछि अस्थायी आवासहरू भवनहरू निर्माण गरेर त्यो स्थानान्तरण गर्ने चाहिँ व्यवस्था चाहिँ तपाईँको मिलाएको छ।
4: विपद व्यवस्थापन प्राधिकरणको सुझाव तथा स्थानीय तहसंघको समन्वयमा 3 स्थान छनौट गरिएको हो। अस्थायी सेन्टर निर्माणका लागि आवश्यक जग्गाको भाड़ा स्थानीय तहले बिहोर्ने सहमति भएको छ। पहिरोले अवरूद्ध बनेको बेनी जोमसोम अन्तर्गत म्याग्दी श्रीवारी खण्ड र सुकी बगर सड़क संचालनमा आएको छ। वर्षासँगै लेदो र पहिरो खस्दा सड़क अवरूद्ध भएपछि काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन संचालनमा ल्याइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन शुरू गरेको हेटौँडा कपड़ा उद्योग पुनः संचालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र संचालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको हो। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइएको छ। गएको साउन 23 गतेदेखि 2 तान संचालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगमा 488 मध्ये अहिले 12 मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराएको थियो। अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदेल रातो मृग र चितलको शिकार गर्ने अनुमति दिन आवेदन खुलाइएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराई,
1: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ सुरुवात गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7 देखि 7, 8, 9, 10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानूनमा भएको व्यवस्था बमोजिम नै यो सूचना जारी गरिएको हो।
4: जनकपुर गाउँका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ। संघीय सरकारको टोलीले साउन 1 गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो। आजदेखि पहिलो चरणमा 7 पोखरीहरूको डिलमा बनाइएका अनाधिकृत संरचनाहरू तोड्न शुरू गरिएको प्रतिवेदन कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले जानकारी दिनुभयो।
6: साउनको 1 गते हामीले सार्वजनिक सूचना गरेका छौं। पोखरी र पोखरीको डिलमा भएका संरचनाहरू आफैले हटाउनु होला, अन्यथा चाहिँ हामी आफै हटाउनेछौ, सरकारद्वारा हट्छ भनेर हामीले सार्वजनिक सूचना गरेका थियौं। त्यो बमोजिम चाहिँ उहाँहरूले केही संरचना हटाइसक्नु भएको र केहीमा बाँकी भएको कारणले आज हामीले बिहानैदेखि यो संरचना हटाउन लागि परिरहेका छौं। हामीसँग 7 पोखरी गरी हाम्रो कच्ची आंशिक र पक्की घरहरू गरेर हामीसँग 65 घरहरू चाहिँ घटहराहरू आजको कार्यक्रमबाट चाहिँ क्लियर गर्नेछौ।
4: स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्व सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा बायोमेडिकल इकाई गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित मितव्याही र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 वा 2082 जारी गरेको छ। सोही निर्देशिका बमोजिम यी इकाईहरू हुन लागेका हुन्। स्वास्थ्य सेवा विभागले गत साउन 20 गते आफ्नो वेबसाइट मार्फत यो निर्देशिका सार्वजनिक गरेको हो। साथै इकाइ नियमित र आकस्मिक मर्मत क्यालिब्रेशन र गुणस्तर सुनिश्चितता जस्ता कार्यहरू सञ्चालन गर्नेछन्। नेपाल सरकार राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल बीच 14 बुधे सहमति भएको छ। सहमति भएसँगै अभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका अभियान का प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोली बीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। स्याङ्जामा आर्थिक वर्ष 2082-83 नयाँ उद्योग तथा व्यवसायिक फर्म दर्ता हुने भन्दा खारेज हुनेको संख्या बढ़ी देखिएको छ। एक वर्षको अवधिमा 291 नयाँ उद्योग तथा फर्म दर्ता हुँदा 334 खारेज भएका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार उद्योगतर्फ 149 र वाणिज्यतर्फ 142 गरी 291 नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका हुन्। सोही अवधिमा उद्योगतर्फ 169 र वाणिज्यतर्फ 165 गरी 334 उद्योग तथा फर्म खारेज भएका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियोको कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गरेको हो। अमेरिकी संघीय आप्रवासी कानूनले कन्सुलर अधिकारीहरूको आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्ताक्षेप गर्ने अधिकार नदिएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको थियो। अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपालको ए टोली बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग पराजित भएको हो। नेपाललाई बंगलादेशले 9 विकेटले पराजित गर्यो। नेपालले दिएको 100 रनको सामान्य लक्ष्य बंगलादेशले 10.2 ओभरमा 1 विकेटको क्षमता पूरा गर्यो। नेपाल आफ्नो पहिलो खेलमा हिजो एन्टी स्ट्राइकसँग पनि पराजित भएको थियो। नेपालले अब आफ्नो तेस्रो खेलमा सोमबार होवार्ट हरिकिन्स एकेडेमीसँग खेल्नेछ।
0: परिवारको सदस्यको सहयोगमा पर्याप्त स्तनपान सम्भव।
7: चुकुन दिन्छु, फलफुल ल्याइदिन्छु, हरियो सागसब्जी ल्याइदिन्छु, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु, घरमा खाना पकाएको हेल्प गर्छु, घरको काम पनि सघाउँछु।
0: स्तनपानको सचेतना बढ़दै सरकारी तथा गैर सरकारी निकायको हातेमालो प्रभावकारी रिपोर्ट। रचना र लोकप्रियताले सर्जकलाई के कसरी फाइदा पुग्छ, कुराकानी सहितको शनिवार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीका आमा बुवासँग गृह मन्त्रालयमा भर्खरै छलफल शुरू भएको छ। गृहमन्त्री सुधन गुरूङ सहितको गृह मन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल शुरू गरेको हो। छलफलका लागि आज दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौँ आउनु भएको हो। उहाँहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन्। छलफलमा सहभागी हुन कृषि मन्त्री गीता चौधरी पनि गृह मन्त्रालयमा पुग्नु भएको छ। गरिमाको न्यायका लागि बारा काठमाडौँ लगायतका देशका विभिन्न स्थानहरूमा प्रदर्शन भइरहेका छन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत अर्थात निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ। विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी संचालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना निकालेको हो। जन्मने बित्तिकैदेखि कम्तीमा 6 महिना शिशुलाई स्तनपान गराउनु पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ, तर कतिपय भ्रम पनि समाजमा देखिन्छन्। व्यावहारिक अप्ठ्यारोका कारण पनि पर्याप्त स्तनपान गराउन नपाएको आमाहरूको भनाई हुने गरेको छ। स्तनपानमा सजिलो बनाउनका लागि परिवारका सदस्यको भूमिका महत्वपूर्ण हुन्छ।
11: एक वर्ष अघि कैलालीकी सुनिका श्रेष्ठले जुम्ल्या बच्चा जन्माउनु भएको थियो। 28 हप्तामै 1 केजी 200 ग्राम मात्र तौलका बच्चा जन्मिएपछि करिब 1 महिना उहाँले कोलपुरमा नवजात शिशु सघन उपचार कक्षमा राख्नु पर्यो। एउटा बच्चा जोगाउन सकिएन। बच्चा स्याहारमा परिवारका सदस्य श्रीमानको राम्रो सहयोग पाएपछि सुबिकाको बच्चा अहिले स्वस्थ छ।
12: घर आएपछि चम्चले खुवाउनु पर्छ, 15 दिन जति चम्चले खुवाउनु पर्यो, त्यहाँपछि आफ्नै दुध पछि आफै खान थाले खान्छ। वेट कम छ, अरू त ठिकै छ। सिमनको साथी पाए घर परिवारको सबैको।
11: मीना उपाध्याय अहिले 45 दिनकी सुत्केरी हुनुहुन्छ। उहाँको बच्चा पनि जन्मदा 1 किलो 900 ग्रामको मात्रै थियो। शल्यक्रिया मार्फत बच्चा जन्माएकी उहाँले पनि बच्चा स्याहारमा निकै मेहनत गरिरहनु भएको छ।
13: जन्मिँदाखेरि एकदम वेट कम थियो, 1900 ग्राम मात्रै थियो। टाइम पुगेकै हो, दिन अनुसार खोइ के भयो थियो, वेट अलि सानै थियो, साह्रै गाह्रो भयो, सानो थियो, दुधै चुस्दैन थियो। अहिले दुध आफ्नै चुसाइरहेछ अहिलेसम्म।
11: जानकी गाउँपालिकाको गोलौरीकी मौसम चौधरीको 6 महिनाको बच्चा छ। मौसमलाई बच्चा स्याहार्न श्रीमान रामकृष्ण चौधरीले राम्रो साथ दिइरहनु भएको छ।
14: कमाएर घरमा ल्याउँछु, दुईटा बच्चा छन्। श्रीमती र बच्चाको फसलमा ध्यान छ, भएको यहाँहरूको लागि खानेको तयार गरिदिन्छु। म समाचार किनिदिन्छु, फलफुल ल्याइदिन्छु, हरियो सागसब्जी ल्याइदिन्छु। उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु। घरमा खाना पकाएको हेल्प गर्छु, घरको काम पनि सघाउँछु।
11: टिकापुर नगरपालिकाका वडा वडामा रहेका स्वास्थ्य संस्था र टिकापुर अस्पतालमा बालबालिकाको पोषण सुधारका लागि उपचारात्मक तयारी खाना खुवाउने गरिएको छ। शीघ्र कुपोषण भएका उपचार चाहिने बच्चालाई टिकापुर अस्पतालमा उपचार गर्ने र भर्ना नै गरेर उपचार गर्नुपर्ने भएमा सेती अस्पताल धनगढ़ी पठाउने गरिएको छ। चालू आर्थिक वर्षको अहिलेसम्म अस्पतालले 2 बालबालिका धनगढ़ी रेफर गरेको र 2 जनाले अहिले उपचारात्मक तयारी खाना खाइरहेका छन्। समाजमा अझै पनि बच्चा 6 महिना नपुग्दै पास्नी गरिदिने र थप खानाहरू खुवाउने गलत अभ्यास रहेकोले अझै सचेतना जगाउन आवश्यक रहेको टिकापुर अस्पतालका नर्सिङ निरीक्षक तथा पोषण सम्पर्क व्यक्ति निलम रावल बताउनुहुन्छ।
15: दालीको झोल भए नि खुवाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन, त्यही भएर अब त्यो चाहिँ आवश्यक छैन। बच्चालाई 6 महिना नपुगिकन अन्य खानाहरू दिन आवश्यक छैन, बच्चालाई आमाको दुध नै पर्याप्त हुन्छ। डाक्टरको सल्लाहले चाहिँ अब कहिले बच्चा बिरामी छ भने चाहिँ उसलाई औषधिहरू चाहिँ खुवाउनु पर्ने हुन सक्छ।
11: स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्षा आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनुपर्ने टिकापुर अस्पतालका सिनियर रणमी तारा खरेल बताउनुहुन्छ।
16: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले पछि गएर बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ।
11: टिकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टिकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ। दुर्गा देवकोटा, टिकापुर एफएम, कैलाली।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उहिलेका गीत र लोकप्रियताले अहिले दिइरहेको सन्देश
17: नामगोपाल ज्यूहरूका भक्तराजीहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ होइन। आर्थिक पाटो पनि त्यस्तै सबल छ त्यो बेलाको।
18: सुल्टिनी भनी बोलाको सुनेनौ कि माया।
0: सांगीतिक संवाद सहितको शनिवारीय विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपदको समयमा आदेशको प्रतीक्षा गरेर बस्ने नभई आफ्नो जिम्मेवारी र परिस्थितिको गम्भीरता बुझेर तत्काल परिचालन हुन निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय मकवानपुरको 9 वार्षिकोत्सवको अवसरमा आज महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिनुभएको हो। एक्लो प्रयासबाट मात्रै विपदलाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद व्यवस्थापनको प्रमुख आधार भएको पनि उहाँले उल्लेख गर्नुभयो। सरकारले दूरसंचार क्षेत्रलाई डिजिटल रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्ने उद्देश्यसहित एकीकृत दूरसंचार नीति 2083 को मस्यौदालाई अन्तिम रूप दिएको छ। नेपाल दूरसंचार प्राधिकरणले तयार गरेको मस्यौदामा 5 वर्षभित्र 80% र 10 वर्षभित्र 98% जनसंख्यामा कम्तीमा 50 MBPS क्षमताको ब्रोडब्याण्ड सेवा पुर्याउने लक्ष्य राखिएको छ। अब शनिबार विशेष। नेपाली गीत संगीतले देशको सभ्यता, संस्कार र संस्कृतिको प्रतिनिधित्व गर्छ, तर पछिल्लो समय टिक्नकै लागि गीत बनाउने, बिक्नका लागि वा क्षणिक समयका लागि गीत बनाउन होडबाजीले नेपाली मौलिकता हराउने चिन्ता पनि थपेको छ। लोकपपलाई आधार बनाएर नेपाली गीत संगीतलाई अंगाल्नुभएका गायक सुनिल गिरीसँग साथी सन्तोष गन्धर्वले गायनमा देखिएका पछिल्ला प्रवृत्ति र सुधारका उपायका बारेमा कुराकानी गर्नुभएको छ।
21: सबैभन्दा बेसी रुचाइएको र मलाई पनि एकदमै मनपर्ने मेरो सुरुको एल्बम कोहोलामा राखेको कोहोला थियो मसँग आज।

0: सुनिल गिरी भन्ने बित्तिकै लोक पपसँग जोडिएका र केही आधुनिक जस्ता सुनिनी सुगम संगीतसँग जोडिएका जस्ता सुनिनी गीतहरू निकै लोकप्रिय भए। तपाईँकै गीतहरूबाट म्युजिक भिडियोमा प्रवेश गर्नुभएका थुप्रै कलाकारहरू अहिले नेपाली सिनेमा क्षेत्रमा हुनुहुन्छ। अलिक छुट्टै र अलिक पृथक शैलीका गीतहरू तयार गर्ने तपाई अहिले खासमा केमा व्यस्त हुनुहुन्छ?
1: चार वर्ष जस्तो भयो मैले खासै राम्रोसँग काम गर्न नपाएको, परिवारलाई मैले टाइम दिइरहेको छु।
0: र यी गीतहरू बजारमा ल्याउँदै गर्दाखेरि एउटा कलाकारले चाहिँ आफूले कस्तो खालको दर्शक श्रोताको अपेक्षा गर्छ, कस्तो खालको मायाको अपेक्षा गर्छ? लगानी सुनिश्चित मात्रै होस् भन्ने चाहना हो या त आफ्ना सृजनाहरू जीवन्त हुन् भन्ने अपेक्षा गर्छ?
1: मेलोडी कसरी बनाउने भन्ने कुराहरूलाई अलिकति प्राथमिकतामा राखिरहेको हुन्छु।
2: त्यो एल्बमकै पार्टी स्वरै थोरै गुनगुनाउँछु।
1: तिमी आउँछौ कि भने माता कुरिरहेको लाखुरी फेद मुनि, झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर।

查理早起送给来上去，给个悠悠家里妈呀里，卡斯托友们都打的怕留你，迷得迷得用过啊卡里，送过去了给你。

0: सुनको छुरा किने देउलाए माया तिमीलाई जाउ हिँडा सहारा ठण्डी बढ्यो हिमालयमा न्यानो छ मेरो घर
1: मैले यसको म्युजिक प्रोडक्सन मैले एरेन्ज पनि मैले आफै गरेको छु थोरै गुनगुनाउन चाहन्छु
0: तिमी रा

0: एकदमै मनपर्छ यो झरेको सिजनमा यो गीत। अहिले मात्रै होइन, अर्को पुस्ताले पनि त्यो गीतहरू सुनिदिन्छ र हाम्रो आफ्नै पनि अर्को पुस्तालाई पनि यही कुराहरूले चाहिँ हुन्छ नि चिनाउन, आर्थिक पाटोको कुराहरूमा अलिकति उभिनलाई मदत गरिरह हुन्छ। गीत सङ्गीतलाई चाहिँ अझ अमर बनाउनुपर्छ भन्ने मान्यता राख्छु म चाहिँ।
1: यी सङ्गीतमा टिकिराख्नु या बिकिराख्नु या त आफ्नो सृजनालाई अमर बनाउनु, यी तीनवटा कुरामा केमा बढी विश्वास गर्नुहुन्छ?
0: टिकिराख्नु, बिकिराख्नु अनि आफ्नो सृजनालाई अमर बनाउनु, यो पक्ष, यो तिनटै कुरा चाहिँ तपाईँको यो तपाईँले लास्टमा भनेको कुराले चाहिँ कभर गर्छ जस्तो लाग्छ। जुन अमर बनाउनु, अमर बनाउनु भनेको नै आफू टिकिराख्नु भनेर र बिकिराख्नु पनि हो। यसो भयो भने अनि त्यसपछि हाम्रो जुन सस्टेन हुने यसमा चाहिँ आर्थिक आफ्नो पाटोहरू कसरी सम्हाल्ने भन्ने कुराहरू, यदि सिर्जनाहरू अमर छन् भने अहिले पनि हामी पुराना नामगोपालज्यूहरूका भक्तराजज्यूहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ होइन। आर्थिक पाटो पनि त्यस्तै सबल छ, त्यो बेलाको सङ्घर्ष पनि त्यस्तै थियो,

0: साढ़े चार महीनामा देशभर विपदका 5,000 भन्दा धेरै घटना भएका छन्। त्यसमा 250 जनाको मृत्यु भएको छ। सर्पको टोकाईबाट मात्रै 69 जनाले ज्यान गुमाएका छन्। हेटौँडा कपड़ा उद्योग नियमित सञ्चालन हुने भयो। जनकपुरका पोखरी छेउछाउको जग्गामा अतिक्रमण हटाउन शुरू गरिएको छ। अर्घाखाँचीमा भने बदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमतिका लागि आवेदन खुला गरिएको छ। सरकार र नागरिक बचाउ महाअभियान बीच 14 बुँदे सहमति।
1: समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घर यता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
2: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939।

0: सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: छोरी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 98460 21629 र 98461

0: सुन्नुहुन्छ वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
0: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रत बन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98460 71481 र 98013 54415।

0: MG श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुथिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 063-441-6696। यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: पहाडको छुक छुके दिल
3: कति राम्रा गीत बजेका कस्ता राम्रा राम्रा सन्देश आएका होइन यो त साँच्चै 105.4 मेगा हर्जको रेडियो आदि खोला रहेछ क्या।
4: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला FM 105.4।

0: सुनिए सुनिए
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यदि बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज आइतबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 12:30 से 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत संगीतहरू,
2: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म गीत संगीत,
2: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 से 6 बजेसम्म गीत संगीतहरू,
1: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खुला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदिशुला 105.4
1: 7 गते आइतबार साउन शुक्ल एकादशी 23 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: 5 वर्षमा 111 भीआईपीलाई भ्रष्टाचार मुद्दा, प्रधानमन्त्री बालिनको दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी, बंसरे डाँडावासले 15 दिनमा माग पूरा नभई फोहोर विसर्जन रोक्ने, डायस्पोरा बढ़े पनि दूतावासको क्षमता बढ़ेन, जग्गाको वर्गीकरण नहुँदा 363 स्थानीय तहमा किता काट रोकियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको जागिरसँगै फलफूल खेती शीर्षकको शुभ समाचार।
1: गुल्मीको सत्यवती गाउँपालिका एक सिंहका फत्तेमान थापा पेशाले सब इन्जिनियर भए पनि जागिरे जीवनसँगै व्यावसायिक फलफूल खेतीलाई अघि बढ़ाएर गाउँमै समृद्धिको सम्भावना देखाउन सफल हुनुभएको छ। विभिन्न प्रजातिका फलफूल, बहुमूल्य वनस्पति र एकीकृत कृषि प्रणाली मार्फत उहाँले कृषिलाई आय आर्जनसँग जोड्न सफल प्रयास गर्नुभएको हो। 2058 सालदेखि तत्कालीन जिल्ला विकास समितिबाट प्राविधिक सेवामा प्रवेश गर्नुभएका थापा हाल सत्यवती गाउँपालिकामा कार्यरत हुनुहुन्छ। घर नजिकै कार्यस्थल भएपछि बिहान साँझ र विदाको समयलाई उहाँले फलफूल खेतीमा लगाउनुभयो। गाउँमा काम गर्ने क्रममा देखिएका सम्भावनाले उहाँलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गरेको छ। उहाँको फार्ममा करिब 50 प्रजातिका फलफूल तथा बहुवर्षीय बाली छन्। 300 बोट ड्रागन फल व्यावसायिक रूपमा लगाइएको छ। बजारमा प्रति किलो 400 देखि 500 रूपियाँसम्म बिक्री हुने ड्रागन फलको क्षेत्र विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। त्यसै गरी करिब 700 बोट केरा, 100 भन्दा बढ़ी एभोकाडो, आँप, लिची, सुन्तला, कागती लगायतका फलफूलका बगैंचा रहेका छन्। उहाँले 40 बोट अगरवुड र करिब 400 बिरूवा परीक्षणका रूपमा हुर्काइएका पनि जानकारी दिनुभयो। भविष्य लक्षित बहुमूल्य मेकाडामिया नटको व्यावसायिक खेती गर्ने योजना पनि उहाँले बनाउनु भएको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो

0: ओसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुपको उत्पादन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। शहरी क्षेत्रमा सवारी साधन तीव्र रूपमा बढ़दै जाँदा प्रदूषण र ट्राफिक जाम मुख्य चुनौती बनेको छ। यसले नगरवासीको स्वास्थ्य र दैनिकीमा गम्भीर असर पारिरहेको छ। उपत्यका तथा ठूला शहरको वायु गुणस्तर सूचकांक हानिकारक तहमा पुगेको तथ्याङ्क छ। पुरानो र अत्याधिक सवारी साधनले विषाक्त धुवा फाल्दा श्वास प्रश्वास, मुटुरोग र मानसिक तनावका बिरामी बढ़ेका छन्। त्यसै गरी जथाभावी हर्न बजाउने प्रवृत्तिले शहरी क्षेत्र कोलाहल पूर्ण बन्दै गएको छ। सड़कको क्षमताभन्दा बढ़ी सवारी साधन हुँदा दैनिक घण्टौं जाम हुन्छ भने काठमाडौँ उपत्यकामा अहिले 2-3 किलोमिटर यात्रा गर्दा करिब 10 मिनट जाममा बस्नुपर्ने बाध्यता छ। यसले समय र इन्धन दुवैको बर्बादी गराइरहेको छ। काठमाडौँ लगायत मुलुकका अन्य शहरमा पनि जाम र सवारी साधनबाट सिर्जित प्रदूषण घटाउन त्यहाँका चोकको सुधार आवश्यक रहेको सरकारवालाको सुझाव छ। सड़क विभागका पूर्व महानिर्देशक इन्जिनियर नरेश साक्यले सवारी साधनको संख्या बढ़ेको अनुपातमा सड़कको लम्बाई वा चौड़ाई बढ़ाउने प्रावधान संसारको कुनै पनि ठाउँमा नरहेको र त्यो सम्भव पनि नहुने स्पष्ट पार्दै सड़क र चोकको सुधारको विकल्प नरहेको बताएका छन्। नेपालमा दर्ता भएका 58 लाख सवारी साधन मध्ये काठमाडौँ उपत्यकामा मात्रै 23 लाख रहेको पाइएको छ। त्यस्तै 1 लाख किलोमिटर भन्दा बढ़ी सड़क सञ्जाल सञ्चालनमा छन् भने प्रदूषण र जाम हटाउन चोक सुधारको विकल्प नभएको जनाइएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई साइकल लेनले जोड़ने योजना अन्तर्गत काठमाडौँमा 58 किलोमिटर सड़कमा डेडिकेटेड साइकल लेन बनाउने प्रस्ताव समेत गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति तथा यातायात विज्ञ इन्जिनियर आशिष गजुरेलले विश्वका अन्य मुलुकको तुलनामा नेपालमा भएका सवारी साधनका लागि प्रशस्त सड़क पूर्वाधारको विकास भए पनि सवारी साधन शहर केन्द्रित भएका कारण ट्राफिक जाम र प्रदूषण बढ़ी देखिएको बताएका छन्। उनले भनेका छन् अन्य मुलुकमा रहेका सवारी साधन देशभरि नै छरिएर रहेका हुन्छन् र त्यहाँका सवारी साधन केही शहरमा मात्र थुप्रिएका कारण त्यहाँ बढ़ी चाप हुनुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लानमा काठमाडौँ उपत्यकाका प्रमुख ऐतिहासिक तथा सांस्कृतिक र व्यापारिक क्षेत्रलाई कार फ्री जोन बनाउन प्रस्ताव गरिएको छ। काठमाडौँको बसन्तपुर र ठमेल तथा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रलाई कार फ्री जोन बनाउन प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। शहरमा सवारी साधनको चाप समाधानको आधार चोक सुधार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लामो समयदेखि खप्दै आएको आरोप र टिप्पणी हो। साना माछामाथि मात्रै अनुसन्धान र अभियोजन गर्छ तर यस्तो आरोप पछिल्लो समय चिर्ने प्रयास गरेको अख्तियारको तथ्याङ्कले देखाउँछ। आयोगका अनुसार पछिल्ला 5 आर्थिक वर्षमा पूर्व प्रधानमन्त्रीदेखि पूर्व सभामुख, पूर्व मन्त्री, सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख विरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ। आर्थिक वर्ष 2077-78 आर्थिक वर्ष 2082-83 111 जना भीआईपी जनप्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यस अवधिमा पूर्व प्रधानमन्त्री, एकजना पूर्व सभामुख, एकजना पूर्व मन्त्री संघका 8 जना, पूर्व मन्त्री प्रदेशका 2 जना, सांसद प्रदेश 2 जना, स्थानीय तह प्रमुख 60 जना र स्थानीय तह उपप्रमुख 37 जना विरूद्ध भ्रष्टाचार मुद्दा लागेको हो। पतञ्जलि जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालमाथि हदबन्दी छूटको जग्गा दुरूपयोग र अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। 2066 माघ 18 गते प्रधानमन्त्रीका रूपमा माधव कुमार नेपालले ठाडो आदेश मार्फत पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई काभ्रे र अन्य ठाउँमा हदबन्दी भन्दा बढ़ी जग्गा राख्न छूट दिने निर्णय गरेका थिए। यसलाई व्यक्तिगत रूपमा कानूनको उल्लंघन गरेको रूपमा व्याख्या गर्दै अख्तियारले मुद्दा चलाएको हो। यस प्रकरणमा प्रचलित कानून र जग्गाको हदबन्दीको प्रावधान विपरीत निर्णय गराइएको र पछि सो जग्गा उद्देश्य विपरीत प्रयोग र बेचबिखन भएको दावी गरिएको छ। यो मुद्दा अझै विचाराधीन छ। यसैगरी अख्तियारले विद्युतीय चुरोट भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतमा दायर उक्त मुद्दामा 7 करोड़

0: लाख रूपियां बिगो माग दावी गरिएको छ। यो मुद्दा पनि विचाराधीन छ। यस सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई भन्नुहुन्छ, साना होइन ठूलै मुद्दा गएको छ। प्रधानमन्त्रीदेखि सांसद मन्त्री विरूद्ध मुद्दा गए, यसकारण ठूला र साना माछाको कुरा हराएको छ। पाँच वर्षमा 111 भीआईपीलाई भ्रष्टाचार मुद्दा शीर्षकमा मध्यान्न राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री वारेन्द्र शाहको पार्टीप्रति लगातार अरूचि देखिएको छ। शुक्रबार राष्ट्रपतिले आगामी स्थानीय तह निर्वाचन, रिक्त रहेका पार्टी पदाधिकारी मनोनयन र सांगठनिक सुदृढ़ीकरण लगायतका एजेण्डामा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको थियो, तर पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन लगायतका महत्वपूर्ण एजेण्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बसिरहँदा वरिष्ठ नेता शाह भने शुक्रबार बिहानै पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किनुभयो। केन्द्रीय समिति बैठकमा अनुपस्थित भएर पोखरा हुँदै मुस्ताङ जानुभएका प्रधानमन्त्री शाहको भ्रमणको सम्पूर्ण जानकारी सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहले पार्टी बैठकलाई महत्व नदिनु भएको हो कि या पूर्व निर्धारित कार्यक्रम भएर सहभागी हुन नसक्नु भएको हो भन्ने अझै खुलेको छैन। सभापति रवि लामिछानेपछि दोस्रो वरियतामा रहनुभएका बालेन्द्र अनुपस्थित बैठकले पदाधिकारी, सचिवालय, केन्द्रीय सदस्य मनोनयन, विभिन्न विभागमा प्रमुख मनोनयन सहित राइट टू रिकल कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गर्यो। हुन त बालेन्द्रले आफ्नै पार्टी रासोपाको बैठकमा अनुपस्थित भएको वा छलेको यो पहिलो घटना भने होइन। वरिष्ठ नेता शाह पार्टी बैठकमा अनुपस्थितको श्रृंखला भने लामो छ। बालेन्द्र शाहले आफूलाई वरिष्ठ नेता बनाउने दिन साउन 13 गते पनि रासोपाको बैठकमा सहभागी हुनुभएको थिएन। यसै विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज साम्पाङले सत्तारूढ़ दल राष्ट्रसभाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको छ। राष्ट्रसभाकै वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री रहेका बेला साम्पाङले सभापति लामिछानेलाई सरकार सम्हाल्न अनुरोध गर्नुभयो। मेयर हुँदादेखि नै बालेन्द्रको कड़ा आलोचक बन्नुभएका साम्पाङ अहिलेसम्म प्रधानमन्त्रीप्रति सकारात्मक हुनुभएको छैन। साम्पाङले शनिबार सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, रविजीले तुरन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास। एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन, साम्पाङले भनेका छन्। सत्तारूढ़ दल रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला शनिबारदेखि शुरू भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढ़ीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिएका छन्। शनिबार नेपालको चित्र हामी कहाँ छौं शीर्षकमा अहिल चित्रकार उपसभापति डाक्टर सोरी मुवागीले पार्टीको प्रस्तावमा सामाजिक लोकतन्त्र र त्यसका आधारबारे समेत प्रस्तुति दिनुभएको थियो। राष्ट्रपति बालेन्द्र शाहको अरूचि, दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: डायस्पोरा बढ़्यो, बढ़ेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा सन् 1965 नेपाली दूतावास खुल्दा तीनजना कर्मचारीबाट काम शुरू भएको थियो। त्यति बेला जापानमा नेपालीहरू 1000 हाराहारीमा थिए। हाल त्यहाँ नेपालीको संख्या 3.5 लाख पुगेको छ, तर दूतावासका कूटनीतिक कर्मचारीको संख्या भने 4 मात्र छ। गत 11 महिनादेखि टोकियो स्थित नेपाली दूतावास राजदूत विहीन छ। कार्यवाहक राजदूत हरिकान्त पौडेलले जसोतसो धानिरहेका छन्। दूतावास स्थापना हुँदा 1000 रहेको नेपालीको संख्या 3,40,000 नाघिसकेको छ, तर त्यही अनुपातमा दूतावासको जनशक्ति बढ़न सकेन। कार्यवाहक राजदूत पौडेल भन्छन्, 61 वर्ष अगाडि 3 कर्मचारी थिए, अहिले 4 जना छौ। नेपाली डायस्पोरा दिन दिनै बढ़दो छ, तर दूतावासको स्रोत साधन र क्षमता वृद्धि नहुँदा समस्या छ। केही वर्ष यता नेपालीका लागि जापान रोजगारीको प्रमुख गन्तव्य बनेको छ। पछिल्लो 4 वर्षमा नेपालीको संख्या जापानमा उल्लेख्य वृद्धि भएको छ। सन् 2021 97,000 नेपाली रहेकामा 2026 आइपुग्दा करिब 3 गुणा पुगेको छ। पछिल्ला वर्षमा जापानमा नेपालीको संख्या वर्षेनी 65,000 हाराहारीमा बढ़िरहेको छ। नेपालीको अध्ययन र रोजगारीको अर्को प्रमुख गन्तव्य मुलुक अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली नियोगको अवस्था पनि उस्तै छ। सन् 2007 त्यहाँ नेपाली दूतावास स्थापना गरिँदा 7-8 हजार मात्र नेपाली थिए। परराष्ट्र मन्त्रालयका अनुसार हाल त्यहाँ नेपाली डायस्पोराको संख्या 3,00,000 पुगेको छ। दूतावासले फिजी, न्यूजील्याण्ड, पपुआ न्यू गिनी सहित अन्य देशमा रहेका नेपालीलाई पनि सेवा दिन्छ। गत वर्ष एकजना नायब सुब्बा तहका कर्मचारीको दरबन्दी थपिएपछि त्यहाँ राजदूत सहित कूटनीतिक कर्मचारीको संख्या 5 पुगेको छ। यो नियोग पनि 4 महिनादेखि राजदूत विहीन छ। डायस्पोरा बढ़्यो बढ़ेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो। यो
1: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 स्थानीय तहमा जग्गाको किताकाट रोकिएको छ। जग्गाको किताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकलाई जग्गाको किताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यवसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको छ। देशका 753 स्थानीय तहमध्ये 390 स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा किताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीको व्यवस्था छ। वर्गीकरण नहुँदा रोकियो किताकाट शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: वर्षामा भारत हिउँदमा नेपाललाई विद्युत बेच्ने भारतीय कम्पनीको प्रस्ताव शीर्षकमा अभियान राष्ट्रिय दैनिक खबर लेख्छ। फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माण सम्भव बनाउन भारतीय लगानीकर्ता कम्पनी एनएचपीसी लिमिटेडले सो परियोजनाबाट उत्पादित बिजुली हिउँदमा नेपाललाई र वर्षामा भारतलाई बिक्री गर्ने प्रस्ताव गरेको छ। परियोजना नेपालको विद्युत उत्पादन कम्पनी लिमिटेड र एनएचपीसीले संयुक्त रूपमा निर्माण गर्ने गरी 2080 जेठ 17 समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा नेपालले परियोजनाबाट उत्पादित 21.9% बिजुली निशुल्क पाउने व्यवस्था छ। तर उक्त निशुल्क विद्युत उपलब्ध गराउँदा परियोजना नै सम्भाव्य नहुने भन्दै भारतीय कम्पनीले उक्त प्रावधान हटाउन वा निशुल्क विद्युतको सीमा घटाउन लबिङ गर्दै आएको थियो।
1: सर्वोच्च अदालतले वैवाहिक सम्बन्ध करणीका स्थायी सहमति नभएको व्याख्या गरेको छ। एकातिर सर्वोच्चले सामान्य मनमुटाव वा आरिसीबीका कारण वैवाहिक जबरजस्ती करणीको झुटा मुद्दा लगाउन नपाइने व्याख्या गरेको छ भने अर्कोतिर विवाह गर्दैमा पतिलाई पत्नीको शरीरमाथि निरपेक्ष अधिकार प्राप्त नहुने समेत व्याख्या सर्वोच्चले गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश दया हरिप्रसाद भुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले संजय महर्जन प्रतिवादी रहेको वैवाहिक जबरजस्ती करणी मुद्दामा यस्तो व्याख्या गरेको हो। विवाहलाई करणीका लागि स्थायी सहमति अर्थात पर्मानेन्ट कन्सेन्ट दिएको मानिँदैन र प्रत्येक यौन सम्पर्कका लागि पत्नीको मौखिक वा लाक्षणिक सहमतिको आवश्यकता पर्दछ फैसलामा लेखिएको छ। पति हुनुको नाताले मात्र पत्नीको शरीरमाथि निरपेक्ष र स्वतः प्राप्त अधिकार स्थापित हुन सक्दैन र महिलाको आफ्नो शरीरमाथिको अधिकार विवाहभन्दा माथि हुन्छ भन्ने आधुनिक कानूनी मान्यता समेत स्थापित भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 3 धोबीघाट बस्ने संजय महर्जन र परिवर्तित नाम जाउलाखेल 26 सामाजिक सञ्जाल फेसबुकबाट भएको चिन्जान प्रेम सम्बन्धमा स्थापित भएको थियो। 2075 साल फागुन 10 गते विवाह भएपछि उनीहरू ललितपुरको धोबीघाट स्थित कोठामा श्रीमान र श्रीमतीका रूपमा बस्न थालेका थिए। यसै क्रममा पीड़ित महिला गर्भवती भएकी थिइन् तर उनीहरूबीच विवाह दर्ता गराउने विषयलाई लिएर सामान्य मनमुटाव र विवाद शुरू भएको थियो। वैवाहिक सम्बन्ध करडीका लागि स्थायी सहमति नभएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। कान्तिपुर दैनिकमा खबर छ। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अलटाल गर्दा डुहाइमको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको हो। राष्ट्रसंघको मानव अधिकार परिषदको स्वतन्त्र विज्ञ रहने विशेष प्रतिवेदकको भ्रमण रोकेर नेपाल सरकार